0: वायु गोला बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रहरी, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55455।
2: सूचना
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
3: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
4: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकादो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्भेसेक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू: गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने। साथै हामी कहाँ सर्ट टर्म ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू: प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट: शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98-484-9935, 98-582-399, 98-584-7092 र 98-448-61-175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
2: भर्ना खुल्यो
5: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू: दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
5: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
6: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-4-80-50-227।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
8: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
9: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
10: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
2: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
6: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीवी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
6: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715। सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
6: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर 6 बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
11: मेरो जिन्दगीले पनि केही लक्षर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने भइसक्यो।
12: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
11: के गर्नु दाजु, यहाँ बसेर के काम दाम पनि छैन, पैसा पनि छैन। अब इन्डिया तिर जाने सुर कस्या हौ दाजु मैले?
13: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लाई अमृत शहर पंजाबमा जा।
11: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
13: हौ। हो त नि, अमृत शहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
11: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
13: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
11: हो,
13: त्यही गएर सूर्जन रोकाईलाई भेट।
11: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
13: ल टिपिराख, फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
2: सूचना
14: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलबासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
14: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथ रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
2: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्रनगर छ सुर्खेत मंगलगढी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 9848-39-117। गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
15: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 9840-50-227।
16: रेडियो भेरी एफएम
17: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
16: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 26 गते मंगलबार, सन् 2026 जून 9 तारीक अधिक जेठ कृष्ण पक्षको नवमी तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट प्राली
2: राष्ट्र कुसान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युशन।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: दिल्लीबाट फर्किएको हप्ता दिनमै परराष्ट्र मन्त्री खनाल चीन भ्रमणमा जाँदै द्विपक्षीय सम्बन्ध, कनेक्टिभिटी र विकास परियोजनाहरूका विषयमा छलफल हुने।
0: मधेसलाई बढ़ी र गण्डकीलाई कम वित्तीय हस्तान्तरण, तल्ला तहलाई सशर्त अनुदानको बारी, साना व्यवसायीले डिजिटल माध्यमबाट 10 लाख रूपियाँसम्म कर्जा पाउने।
1: अनौपचारिक क्षेत्रका श्रमिक कम आमदानीदेखि दुर्व्यवहारका घटनाबाट असुरक्षित, अनिवार्य श्रमिक दर्ता र सामाजिक सुरक्षामा जोड्न विज्ञको सुझाव।
3: स्वतः त्यो दर्ता भएपछि स्वतः त्यसलाई सामाजिक सुरक्षासँग लिङ्क गरिदिनु पर्यो कि, त्यसलाई तिमीहरू पनि हाम्रो देशका कामदार हो भन्ने विश्वास दिलाउन सक्नु पर्यो।
0: एक अर्का विरूद्धको सैन्य कार्यवाही तत्कालका लागि रोकेको इजरायल र इरानको घोषणा, फेरि हमला भए कड़ा जवाब दिने दुवै पक्षको चेतावनी।
1: र विश्वकपको तयारी अन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजयी।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
7: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
8: एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: काया कैरनमा अब खबरको सिलसिला। 3 दिने भारत भ्रमण सकेको एक हप्तामै परराष्ट्र मन्त्री शिशिर खनाल चीन भ्रमणमा जाँदै हुनुहुन्छ। चिनिया समकक्षी वाङ यीको निमन्त्रणामा मन्त्री खनाल 4 दिने अर्थात 31 जेठदेखि असार 3 गतेसम्म भ्रमणका लागि बेजिङ जाने हुनुभएको हो। खनालको चीन भ्रमणलाई दुई छिमेकी देशसँग सन्तुलित सम्बन्ध कायम राख्ने प्रयासका रूपमा हेरिएको छ। भ्रमणका क्रममा मन्त्री खनालले समकक्षी वाङसँग द्विपक्षीय वार्ता गर्नुका साथै चिनिया कम्युनिष्ट पार्टी सीपीसीका नेताहरूलाई समेत भेट्नुहुनेछ। भ्रमण निश्चित भएपछि परराष्ट्र मन्त्रीले आवश्यक तयारी थालिसक्नु भएको छ। परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले भनेका छन् वास्तवमा चीन भ्रमण निश्चित भएपछि मात्र उहाँ छोटो तयारीमै दिल्ली जानुभएको हो। दिल्लीमा रहँदा मन्त्री खनालले भारतीय विदेश मन्त्री एस जयशंकर, राष्ट्र सुरक्षा सल्लाहकार अजित डोभाल र अरू उच्च अधिकारीसँग भेटवार्ता गर्नुभएको थियो। परराष्ट्र मन्त्रीले चिनिया नेतृत्वलाई सरकारका प्राथमिकता र नेपालको बदलिएको राजनीतिक सन्दर्भमा चीनबाट राखिएको अपेक्षाबारे जानकारी गराउनुहुनेछ। द्विपक्षीय सम्बन्ध, कनेक्टिभिटी र विकास परियोजनाहरूका विषयमा छलफल हुने कान्तिपुरले खबर लेखेको छ।
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले आह्वान गरेको हिजोको सर्वदलीय बैठक विदा निष्कर्ष टुंगिएको छ। संसदको गतिरोध हटाउन रासोपा सभापति रवि लामिछानेले बैठक आह्वान गर्नुभएको थियो। बैठकमा विपक्षी दलका नेताहरूसँग संसदको अवरोध हटाउने बारे छलफल भए पनि कुनै सहमति हुन सकेन। विपक्षी दलका नेताहरूले बैठकलाई सत्तारूढ़ दलको सकारात्मक पहलका रूपमा भने लिएका छन्। जेठ 18 22 गतेसम्म 5 दिने भारत भ्रमण बाट फर्किएपछि सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग संवाद गर्नुभएको थियो। त्यसपछि संसदको अवरोध हटाउन उहाँ अग्रसर हुनुभएको हो। जेठ 17 प्रधानमन्त्री शाहले संसदमा दिएको नेपाल भारत सम्बन्धी विवादास्पद अभिव्यक्तिको विपक्षी दलहरूले संसदमा विरोध गर्दै आएका छन्। विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा आएर माफी माग्नुपर्ने र आफ्नो भनाई सच्याउनु पर्ने अडान राख्दै आएका छन्। यसैबीच जेठ 15 आउने आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि अर्थ मन्त्रालयले आर्थिक विधेयक मार्फत करका दर पटक पटक हेरफेर गरेको सम्बन्धमा सांसदले प्रश्न उठाएका छन्। संघीय संसदको बैठकमा हिजो बजेट पेश हुनु अघि नै करका दर चुहाएर निश्चित व्यवसायीलाई फाइदा हुने काम गरेको र आर्थिक विधेयक पटक पटक हेरफेर गरेको भन्दै विपक्षी दलका सांसदले अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग गरेका छन्। करका दर परिवर्तन हुने जानकारी अर्थमन्त्रीलाई मात्रै जानकारी हुने उनीहरूको भनाइ छ। बजेट पूर्व नै सूचना चुहाएर विभिन्न कम्पनीका विद्युतीय गाड़ी भित्र्याउन व्यवसायलाई सघाएको भन्दै सांसदले छानबिनलाई संसदीय समिति गठनको माग समेत गरेका हुन्। कान्तिपुरमा खबर छ।
0: निर्वाचन आयोगले संघ प्रदेश पालिका तहमा उम्मेद्वार भई पराजित भएको व्यक्ति त्यही क्षेत्र वा तहको उपचुनाव बाहेक अरूमा प्रतिस्पर्धा गर्न नपाउने कानूनी व्यवस्था गर्न प्रस्ताव गरेको छ। चुनाव सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा आयोगले एक तह वा क्षेत्रमा पराजित उम्मेद्वारलाई अरू चुनावमा प्रतिस्पर्धाबाट बन्देजको प्रस्ताव गरेको हो। विधेयकको मस्यौदा जेठ 19 आयोगबाट स्वीकृत गरी गृह मन्त्रालय पठाइएको छ। निर्वाचन व्यवस्थापन सम्बन्धी एकीकृत कानूनमा आयोगले निरन्तर गृह कार्य गरे पनि अघि बढ़न सकेको छैन। एकीकृत कानून तर्जुमा पाएका चुनाव सम्बन्धी 8 कानून खारेज संशोधन हुनेछन्। आयोगले मौजूदा कानूनहरूमा रहेको उम्मेद्वारको अयोग्यता सम्बन्धी व्यवस्था परिमार्जन गर्दै प्रतिस्पर्धा बन्देजको व्यवस्था प्रस्ताव गरेको छ। यस्तै चुनाव हुने दिन र मिति तोक्ने अधिकार आयोगलाई दिन प्रस्ताव गरिएको छ। प्रत्यक्षमा 33% महिला उम्मेद्वार अनिवार्य, समानुपातिकमा कुल संख्याको 25% बन्द सूचीमा नाम समावेश हुनुपर्ने प्रस्ताव छ। अस्थायी मतदाता पर्यवेक्षक र आयोगले स्वीकृति दिएका बाहेक अरूलाई समेत समानुपातिकमा अग्रिम मतदानको अधिकार दिन प्रस्ताव गरिएको छ। धरोटी रकम बढ़ाउने तथा राष्ट्रपति उपराष्ट्रपतिको मनोनयनमा धरोटी रकम लाग्ने प्रस्ताव गरिएको छ भने विशेष समूहलाई 50% छूट दिन आयोगले प्रस्ताव गरेको छ।
1: आउने आर्थिक वर्ष 2083-84 को बजेटबाट वित्तीय हस्तान्तरण अन्तर्गत सबैभन्दा बढ़ी अनुदान मधेस प्रदेशका लागि छुट्याएको छ। सबैभन्दा कम वित्तीय हस्तान्तरण गण्डकी प्रदेशका लागि विनियोजन गरिएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण प्रदेश र स्थानीय तह आर्थिक वर्ष 2083-84 अनुसार आउने आर्थिक वर्षमा स्थानीय तहका लागि कुल 3,14,62,39,00,000 रूपियाँ र बजेटका लागि 1,09,65,35,00,000 रूपियाँ विनियोजन गरिएको छ। सरकारले चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा प्रदेशमा पठाउने अनुदानको मात्रा बढ़ाउने तथा स्थानीय तहमा जाने अनुदान घटाउने भएको छ। तल्लो तहमा हुने वित्तीय हस्तान्तरण मध्ये चालू प्रकृतिको बढ़ी र पूँजीगत तर्फको कम रहेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तल्ला तहलाई दिने कुल अनुदानमा समेत सशर्त तर्फको हिस्सा घटाउन र समानीकरण तर्फ बढ़ाउन सुझाव दिँदै आएको छ। सरकारले आफ्नो स्वार्थ अनुसार तल्ला तहलाई सशर्त अनुदानको भारी बोकाइरहेको आरोप लाग्दै आएको छ। वर्तमान सरकारले पनि विगतकै अभ्यासलाई निरन्तरता दिँदै तल्ला तहमा जाने अनुदानको ठूलो हिस्सा सशर्त अनुदानलाई बनाएको छ। नयाँ पत्रिकामा खबर छ।
0: काया कैरनमा अनौपचारिक क्षेत्रका श्रमिकको सुरक्षाको विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुशीको बात, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ नभई, प्लान ए नभई, प्लान बी त बनिहाल्छ नि। मास्टर शेफ बनाउँछन् केही घात, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बात, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन

0: पेंस रोया घर जहां हुन्छ खुशी गवा।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले दिल्लीबाट फर्किएको हप्ता दिनमै परराष्ट्र मन्त्री खनाल चीन भ्रमणमा जाँदै द्विपक्षीय सम्बन्ध, कनेक्टिभिटी र विकास परियोजनाहरूका विषयमा छलफल हुने, संसदको गतिरोध हटाउन सर्वदलीय बैठकमा सहमति जुटेन, अर्थमन्त्रीमाथि छानबिनको लागि संसदीय समितिको माग, मधेसलाई बढ़ी र गण्डकीलाई कम वित्तीय हस्तान्तरण, तल्ला तललाई सशर्त अनुदानको बारी लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जाको दायरा र सीमा विस्तार भएको छ। नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा डिजिटल लेन्डिङ सम्बन्धी मार्गदर्शन 2078 संशोधन गर्दै लघु, साना तथा मझौला व्यवसायका लागि यस्तो सहजीकरण गरेको हो। संशोधित व्यवस्था अनुसार अब लघु, साना तथा मझौला व्यवसाय एमएसएमईले दीर्घकालीन चालू पूँजी कर्जा अन्तर्गत अधिकतम 10 लाख रूपियाँसम्म डिजिटल माध्यमबाट बिना धितो ऋण लिन सक्नेछन्। यसअघि डिजिटल कर्जाको सीमा अधिकतम 5 लाख रूपियाँसम्म मात्र थियो। अहिले साना व्यवसायले आफ्नो कारोबारको प्रकृतिका आधारमा 10 लाख रूपियाँसम्म ऋण लिन सक्ने व्यवस्था गरिएको हो। कर्जाको अवधि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो चालू पूँजी कर्जा नीति अनुसार निर्धारण गर्नेछन्। यसै गरी अल्पकालीन चालू पूँजी कर्जा अन्तर्गत व्यवसायले अधिकतम 5 लाख रूपियाँसम्म ऋण पाउनेछन्। यसको अवधि 1 वर्ष तोकिएको छ। तलबी तथा पेशागत वा व्यावसायिक आमदानी बैंक खातामा जम्मा हुने प्राकृतिक व्यक्तिले अधिकतम 5 लाख रूपियाँसम्म डिजिटल कर्जा पाउनेछन्। यसको भुक्तानी अवधि 3 वर्ष हुनेछ। अन्य प्राकृतिक व्यक्तिका लागि 2 लाख रूपियाँसम्म कर्जा सीमा कायम गरिएको छ, जसको अवधि 3 वर्ष रहनेछ। कारोबारमा खबर छ।
1: श्रम बजारमा रोजगारीमा रहेका धेरै श्रमिक अझै पनि अनौपचारिक क्षेत्रमा निर्भर छन्। श्रम सर्वेक्षण 2075 अनुसार 84.6% श्रमिक अनौपचारिक क्षेत्रमा आबद्ध छन्, तर सामाजिक सुरक्षा, श्रम अधिकार, न्यूनतम पारिश्रमिक र रोजगारीको स्थायित्वको सुनिश्चितता छैन। कृषि, निर्माण, व्यापार तथा यातायात जस्ता क्षेत्रमा लाखौं श्रमिक दैनिक जीविकोपार्जनका लागि खटिए पनि उनीहरू अझै औपचारिक श्रम प्रणाली र सामाजिक सुरक्षा संरचनाभन्दा बाहिर छन्। दुर्घटना, बिरामी वा वृद्ध अवस्था जस्ता अवस्थामा उनीहरू अझ जोखिममा पर्ने गरेका छन्। साथी महेश गेवालीले अनौपचारिक श्रमिकले भोग्नु परेका चुनौती बारे श्रम विज्ञ चाँदनी राणासँग कुरा गर्नुभएको छ।
2: सबभन्दा पहिला त रोजगार सुनिश्चित छैन, होइन? कुनै पनि बेला ऊ काम गुमाउन सक्छ। उसलाई काम मन पर्यो, कामदालाई मन पर्यो राख्छ, कामदालाई मन पर्यो राख्छ, अनि आमदानी पनि एकदम न्यून हुन्छ। लडेर चोटपट घाउ लाग्यो भने कसले हेर्ने? कसले स्वास्थ्य सुविधा दिने? उसलाई परिवारलाई खानपिन कसले गरेर दिने? आज दिनभरि कमाएर बेलुका खानु छ, अनि उसको सेविङको कुरा त छँदै छैन। यहाँ अहिलेको नियम अनुसार 8 घण्टा काम गर्ने, होइन, 8 घण्टा बीचमा 5 घण्टापछि रेस्ट गर्ने भनेर नियमहरू छ नि त। खोइ त त्यो कहाँ छ? श्रमको अधिकारको भन्ने कुरा पनि एक त होइन, अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारलाई थाहै छैन कि के हो मेरो त अधिकार भन्ने कुरा पनि थाहा छैन। महिलालाई अझै विशेष गरेर तपाईँको चाहिँ समस्या छ कि त्यहाँ सुत्केरी भएर बस्न पाइँदैन, उसलाई रेस्ट पाउँदैन, त्यहाँ छैन। अनि बच्चा भनेर बच्चा लिएर बोकेर हिँड्नुपर्ने अवस्था छ, बच्चा राख्ने कहाँ छ? त्यो बच्चालाई ढोका थुनेर राख्नुपर्ने अवस्था छ। कति ठाउँमा त घटनै छ, कोठामा थुनेर बच्चालाई राख्ने, दिनभरि काम गर्न जाने, घरबेटले निकालिदिएको छ, किनभने बच्चा दिनभरि रोयो कोठामा, पाउँदैन त। महिलालाई झन् त्यहाँ डबल भार छ कि, त्यति मात्र हो र यौन दुर्व्यवहार पनि गर्नुपर्छ।
3: अनौपचारिक क्षेत्रमा सिप नहुँदाखेरि के कस्तो समस्या भोगिरहनु भएको छ श्रमिकहरूले?
2: सिपै छैन, हेर्नुहोस् न, हाम्रो राज्यले सिप सिकाएको छ र कम्तीमा 5 कक्षा 6 कक्षा पढ्ने त होला नि त कामदारहरू। गाउँमा त कमसेकम सरकारले 5 कक्षा फ्री गरेको छ, कहाँ छ त हाम्रो शिक्षाले? कहाँ चाहिँ दिन्छ कि व्यवसाय शिक्षाको कुरा कहाँ गर्छ? तर स्किल नभएर पनि हाम्रो चाहिँ अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारहरूले चाहिँ जोखिम बिहाउनु परेको छ। जस्तो सुकै काम पनि गर्नु परेको छ। तपाईँ डान्सरमा काम गर्ने दिदीबहिनी हेर्नुहोस्, दोहोरी साँझमा काम गर्ने दिदीबहिनीहरू हेर्नुहोस्, हेर्नुहोस्, अनौपचारिक नै हो त्यो सबै। कुनै तपाईँलाई कन्ट्याक्ट पेपर दिँदैन, काम टेबल तपाईँको चाहिँ टाइम फिक्स हुँदैन, कुनै तपाईँलाई चाहिँ सामाजिक सुरक्षा सम्बन्धी उनीहरू कुनै पनि सुविधाहरू दिएको हुँदैन।
3: जति पनि लाखौं श्रमिकहरू हुनुहुन्छ उहाँहरूको जीवनस्तर सुधार्न सबैभन्दा ठूलो नीतिगत हस्तक्षेप सरकारले के गर्नुपर्छ?
2: मेन त सबभन्दा ठूलो कुरो चाहिँ अनिवार्य श्रमिक दर्ता गर्नु पर्यो। त्यो दर्ता अनिवार्य स्थानीय तहबाट हुनु पर्यो। ओडाको मान्छेलाई थाहा हुन्छ नि मेरो मान्छे यो घरको ढोका कहाँ गयो, घरको ढोका कहाँ छ भन्ने थाहा हुन्छ। मोबाइलको एप्सहरू चलाउन सिकाउनु पर्यो। त्यो दर्ता गर्न सिकाएपछि जो जुन स्थानमा हुन्छ नि उसले त्यहाँबाट दर्ता गर्छ। त्यो भइहाल्नु कुरा स्वतः त्यो दर्ता भएपछि स्वतः त्यसलाई चाहिँ सामाजिक सुरक्षासँग लिङ्क गरिदिनु पर्यो कि त्यसलाई उसलाई चाहिँ अनुदानहरू दिनु पर्यो अलिकति। अनि त्यसपछि आएर स्वास्थ्य बिमा, दुर्घटनाहरू, क्षतिपूर्ति, पेन्सनहरू, त्यसको पनि उसलाई चाहिँ सुविधाहरू तपाईँलाई दिनु पर्यो। यही हो म चाहिँ अब तिम्रो पनि हाम्रो देशका कामदार हो भन्ने विश्वास चाहिँ दिलाउन सक्नु पर्यो।
3: अनौपचारिक क्षेत्रमा

0: श्रमिकहरूदेखि लिएर नीति निर्माताहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ?
1: हामी आफै नै काममा सबैजना सचेत हुनुपर्छ हामी सबै, किनभने कहाँ मेरो चाहिँ अधिकार छ, के हो मेरो अधिकार, सचेत हुनु पर्यो। अनि मैले चाहिँ औपचारिक क्षेत्रमा काम गर्नुपर्छ, अनौपचारिक क्षेत्रमा होइन, गरे पनि मैले के सुविधा लिन सक्नुपर्छ भन्ने आवाज उठाउन सक्नुपर्छ जस्तो लाग्छ। त्यो भयो, त्यसरी ट्रेनिङ जस्तोमा लाग्नु पर्यो। अब नीतिको कुरा गर्दा, नीति निर्माताको कुरा गर्दाखेरि हामीले चाहिँ सबभन्दा पहिला चाहिँ यो अनौपचारिक क्षेत्रहरूको चाहिँ जटिल काम गर्छ त्यसको तथ्याङ्क चाहिँ डिटेलमा लिनु पर्यो र त्यसलाई एकीकृत गर्नु पर्यो। स्थानीय सरकारको चाहिँ क्यापेसिटी बढाउनु पर्यो, के को लागि बढाउनु पर्यो भने त्यो रजिस्ट्रेसन कसरी गर्ने, मोनिटरिङ कसरी गर्ने, इन्फोर्स कसरी गर्ने भन्ने कुराहरूमा चाहिँ राज्य स्थानीय सरकारलाई पनि स्ट्रेन्थ गराउनु पर्यो।
2: श्रम विज्ञ चाँदनी राणासँग अनौपचारिक श्रम क्षेत्रको अवस्था, श्रमिकले भोगिरहेका चुनौती, सामाजिक सुरक्षा, श्रम अधिकार, सिप विकास, सरकारी नीति तथा सम्भावित समाधानका विषयमा केन्द्रित कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने प्रस्ताव सहित संघीय निजामती सेवा ऐनको मस्यौदा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएपछि कर्मचारी वृत्तमा हलचल मचिएको छ। अहिले सबैजसो सरकारी कार्यालयमा यही विषयमा चर्चा र टिक्का टिप्पणी हुने गरेको छ। मस्यौदामा 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधिका पूरा गरेका कर्मचारीलाई एकपटकका लागि अनिवार्य अवकाशमा पठाउने व्यवस्था गरिएको छ। प्रस्तावित व्यवस्था अनुसार ऐनको विधेयक संसदबाट पास भएमा 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पुगेका कर्मचारी अनिवार्य अवकाशमा जानेछन्। नागरिक दैनिकमा खबर छ।
3: सड़क बत्ती बाले बापत 355 पालिकाले विद्युत प्राधिकरणलाई झण्डै 10 अर्ब तिरेका छैनन्। 7,94,87,54,000 बक्यौता र त्यसको 25% जरिवाना सहित कुल 9,93,59,43,000 तिर्न बाँकी छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले सड़क बत्ती सहितको बक्यौता महसुल उठाउन मातहतका निकायलाई निर्देशन दिएपछि प्राधिकरण र स्थानीय तह फेरि आम्ने सामने हुने देखिएका छन्। प्राधिकरणले महसुल तिर्न स्थानीय तहहरूलाई ताकिता गर्दै आएको छ, तर पालिकाहरूले भने सड़क बत्ती नागरिकका लागि प्रयोग भएकाले त्यसको महसुल नलाग्ने र तिर्नै पर्ने भए प्राधिकरणले पनि आफ्नो जमीनमा बिजुलीका पोल राखेको पैसा तिर्नुपर्ने अडान राखेका छन्। नयाँ पत्रिकामा खबर छ।
2: कायाकैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: यही जेठ 30 गते शनिबारको दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोस कान उपचार केन्द्र फुलटेक्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
4: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन नम्बर 0383521987, मोबाइल नम्बर 98585696।
6: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
7: सूचना
8: तपाईहरूकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नशा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासे द्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
7: डाक्टर द्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नशा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
8: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथ रोग तथा नशा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
7: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-5599 र मोबाइल नम्बर 98-84-39-117।
3: व्यक्तिमा ब्रेन ट्यूमरको समस्या बढ़ी देखिएको छ। वीर अस्पतालमा मात्र दैनिक 4 जना बिरामी ब्रेन ट्यूमरको शल्यक्रिया गर्नका लागि आउने गरेका छन्। वीरको न्यूरो विभागमा मात्र ओपीडीमा दैनिक 80 जना बिरामी उपचारको लागि आउने गर्छन्। जहाँका अनुसार ब्रेन ट्यूमर भएका मानिसमा टाउको अत्यधिक दुख्ने, रिंगटा लाग्ने, आँखा देख्न कम हुने, शरीरको कुनै भागमा कमजोरी महसुस हुने लक्षण हुन्छन्। जान रक्सी सेवन, सुर्तीजन्य पदार्थ सेवनलाई पनि ब्रेन ट्यूमरको कारकको रूपमा लिइन्छ। यस वर्षको विश्व ब्रेन ट्यूमर दिवस प्रारम्भिक पहिचान बारे जनचेतना अभिवृद्धि तथा रोग निदानमा हुने ढिलाई न्यूनीकरण भन्ने मूल नाराका साथ मनाइएको छ। रोगबारे जनचेतना विस्तार, समयमा परीक्षण तथा उपचार पहुँच विस्तार गर्न सके ब्रेन ट्यूमरबाट हुने जटिलता र मृत्यु दर घटाउन सकिने डाक्टर झाले बताउनु भएको खबर आज गोर्खा पत्रमा छ।
2: अब विदेशको खबर। इजरायल र इरानले एक अर्का विरूद्धको सैन्य कार्यवाही तत्कालका लागि रोकेको घोषणा गरेका छन्। तर दुवै देशले युद्ध विराम उल्लंघन भए पुनः कड़ा प्रतिकार गर्ने चेतावनी दिएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अहिलेलाई आक्रमण रोकेको बताए पनि इरान र हिजबुल्ला विरूद्धको संघर्ष अझै समाप्त नभएको उल्लेख गर्नुभएको छ। इरानी सेनाले पनि अहिलेलाई सैन्य कार्यवाही रोकिएको भन्दै भविष्यमा इजरायलले थप आक्रमण गरेमा अझ कठोर र विनाशकारी प्रतिक्रिया दिने चेतावनी दिएको छ। बेरूतमा भएको आक्रमणको प्रतिशोध स्वरूप इरानले इजरायलतर्फ क्षेपयात्र प्रहार गरेको थियो। त्यसको जवाफमा इजरायलले हिजो इरानभित्रका सैन्य संरचनालाई लक्षित गर्दै हवाई हमला गरेको थियो। यस बीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री नेतन्याहुसँग टेलिफोन वार्ता गरी थप आक्रमण रोक्न आग्रह गरेको बताउनु भएको छ। ट्रम्पले बीबीसीसँगको कुराकानीमा नेतन्याहुले आफ्नो आग्रह अवज्ञा नगरेको दावी गर्दै दुवै पक्षीय शान्ति सम्झौताको नजिक पुगेको बताउनु भएको छ। ट्रम्पले दुवै देशलाई तत्काल गोलाबारी रोक्न सार्वजनिक अपील गर्दै जारी शान्तिवार्तालाई सफल बनाउन संयमता अपनाउन आग्रह गर्नुभएको छ।
3: अब खेल खबर। विश्वकपको तयारी अन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजयी भएको छ। गैराती लीलमा सम्पन्न खेलमा फ्रान्सले उत्तरी आयरल्याण्डलाई 3-1 गोलले पराजित गरेको हो। फ्रान्सको जीतमा माइकल ओलिसेले ह्याट्रिक गर्दै टोलीलाई जीत दिलाए। पहिलो हाफ सकिन 2 मिनट बाँकी रहँदा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका ओलिसेले दोस्रो हाफ शुरू भएको 4 मिनटमै अर्को गोल थपेपछि फ्रान्स 2-0 गोलले अघि बढ़ेको थियो। उत्तरी आयरल्याण्डका प्याट्रिक केलीले 1 गोल फर्काउँदै खेललाई 2-1 को अवस्थामा पुर्याए। तर खेलको 75 मिनटमा ओलिसेले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेर फ्रान्सको 3-1 को जीत सुनिश्चित गरे। फ्रान्सले असार 2 गते सेनेगलसँग खेल्दै विश्वकप यात्रा शुरू गर्नेछ। समूह आईमा रहेको फ्रान्सले त्यसपछि इराक र नर्वेसँग प्रतिस्पर्धा गर्नेछ। फ्रान्स 4 दिन अघि भएको मैत्रीपूर्ण फुटबलमा आइवरी कोस्टसँग 2-1 गोलले पराजित भएको थियो।
2: कायाकैरनमा अब केही खबर संक्षेपमा। गैराती देशका पूर्वी तथा मध्य भेगमा पानी परेको छ। पानी परेकाले अब केही दिन गर्मी क्रमशः घट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिजो नेपालगंज, दिपाल र धनगढ़ीमा सबैभन्दा धेरै गर्मी भएको छ। महाशाखाका अनुसार भोलिदेखि लुम्बिनी र सुदूरपश्चिम बाहेकका तराई भेगमा तापक्रम क्रमशः घट्ने सम्भावना छ। आज पनि देशका धेरै जसो भागमा पानी पर्ने महाशाखाले जनाएको छ।
3: संघीय राजधानी काठमाण्डौ सहित मुलुकभरि नै हाई टेन्सन, उच्च भोल्टेज ट्रान्समिशन लाइन, विद्युत प्रसारण तारमुनि जग्गा धनीहरूले नक्सा पारित नै नगरी अवैध रूपमा घर निर्माण निर्माण गर्ने गरेको पाइएको छ। कानूनत यस्ता जोखिमयुक्त क्षेत्रमा सम्बन्धित पालिकाले नक्सा पारित गर्न मिल्दैन, तर कतिपय जग्गा धनीले प्राधिकरणको मौन स्वीकृति वा सेटिङको भरमा अवैध संरचना खड़ा गर्ने गरेको पाइन्छ। हाइटेन्सन तारमुनिका जग्गामा नक्सा पारित नगरी घर बनाउने प्रवृत्तिले गम्भीर मानवीय तथा संरचनागत जोखिम निम्त्याएको छ।
2: नेपाल र बेलायत बीच पूर्व गोर्खाहरूको असमान पेन्सन लगायतका विषयमा भिडियो मार्फत हिजो मन्त्री स्तरीय औपचारिक वार्ता भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश अधिवेशन आजदेखि शुरू हुँदैछ। देशभर सञ्चालन गरेको जिल्ला अधिवेशन अन्तर्गत अहिलेसम्म 56 जिल्लामा अधिवेशन सम्पन्न भएको रासोपाले जनाएको छ।
3: यस वर्ष नेपालमा बाघ र गैंडा दुवैको गणना गर्ने योजना रहे पनि आर्थिक स्रोत, जनशक्ति अभाव तथा उच्च जोखिमका कारण गैंडा गणना हुन सकेन। गएको डिसेम्बरदेखि मार्चसम्म बाघ गणना सम्पन्न भए पनि गैंडाको गणना स्थगित गरिएको छ।
2: पुरानो ठेक्का तोडिएको 7 महिनापछि राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्य आयोजनामा बाँध, विद्युत गृह लगायतका सिभिल संरचना निर्माणका लागि नयाँ बोलपत्र आह्वान भएको छ।
3: क्रियाशील सदस्यता अध्यावधिको विषयले कांग्रेसको गुट विवाद फेरि सतहमा आएको छ। पार्टीले डिजिटल प्रणाली मार्फत सदस्यता अध्यावधिक अभियान सञ्चालन गरिरहँदा सदस्य संख्यामा ठूलो गिरावट आएपछि यो विवादले कांग्रेसको राजनीति तरंगित बनेको हो।
2: नेपालमा लागू औषधको कारोबार चिन्ताजनक रूपमा बढ़ेको छ। लागू औषध सम्बन्धी मुद्दाको बढ़दो दरले यसलाई पुष्टि गरेको खबर नयाँ पत्रिकाले लेखेको छ।
3: सुदूरपश्चिम प्रदेशको मन्त्रीमण्डल फेरबदल भएको छ। नेपाली कांग्रेसबाट प्रदेश सरकारमा 5 नयाँ मन्त्री थपिएका छन्। मुख्यमन्त्री कमल बहादुर शाहले हिजो 3 मन्त्री र 2 राज्य मन्त्री नियुक्त गर्नुभएको थियो।
2: काया कैरनमा अब पालो उखानको
3: वृत्ति फेरियो तर प्रवृत्ति फेरिएन।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: दिल्लीबाट फर्किएको हप्ता दिनमै परराष्ट्र मन्त्री खनाल चीन भ्रमणमा जाँदै द्विपक्षीय सम्बन्ध, कनेक्टिभिटी र विकास परियोजनाहरूका विषयमा छलफल हुने।
2: मधेसलाई बढ़ी र गण्डकीलाई कम वित्तीय हस्तान्तरण, तल्ला तहलाई सशर्त अनुदानको भारी, साना व्यवसायीले डिजिटल माध्यमबाट 10 लाखसम्म कर्जा पाउने।
3: अनौपचारिक क्षेत्रका श्रमिक कम आमदानी देखि दुर्व्यवहारका घटनाबाट असुरक्षित, अनिवार्य श्रमिक दर्ता र सामाजिक सुरक्षामा जोड्न विज्ञको सुझाव।
2: एक अर्का विरूद्धको सैन्य कार्यवाही तत्कालका लागि रोकेको इजरायल र इरानको घोषणा, फेरि हमला भएमा कड़ा जवाफ दिने दुविपक्षको चेतावनी।
3: र विश्वकपको तयारी अन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजयी।
2: र अन्त्यमा आजको कार्टुन, आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। कांग्रेसभित्रको विवाद र विश्वकप फुटबलको तयारीसँग यो कार्टुन केन्द्रित छ। यहाँ कांग्रेस भनेर लेखिएको पसलको भित्तामा फुटबल खेल्नेहरूले लगाउने जस्तो जर्सी राखिएको छ। एउटा जर्सीमा लेखिएको छ दाई कांग्रेस, अर्को जर्सीमा लेखिएको छ भाइ कांग्रेस, अनि फुटबल खेलाड़ी जस्ता देखिने एकजना मान्छे हातमा फुटबल समातेर जर्सी किन्न भनेर त्यहाँ आएका छन्। अनि पसलले चाहिँ दुवैवटा जर्सी हातमा उचालेर भन्दैछन्, के को फुटबल हुनु नि, गुटबल खेल्ने जर्सी हो क्या यो त। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।
9: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
10: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
9: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
11: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
12: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: आगामी आर्थिक वर्षका लागि संघ सरकारबाट सबैभन्दा बढ़ी अनुदान कर्णाली र मध्य प्रदेशलाई, कर्णाली प्रदेशका लागि 17 अर्ब 20 करोड़ विनियोजन,
1: सल्यानको दारमा गाउँपालिकालाई पूर्णकोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा, प्रभावकारी कार्यान्वयनमा सरोकारवालाको जोड़,
0: रूकुम पश्चिममा मानव वन्यजन्तु बीचको द्वन्द्व रोक्न संयुक्त रूपमा सुरक्षा गस्ती गरिने, कैलालीको घुरुवा नदी आसपासमा बाघ देखिन थालेपछि स्थानीय त्रसित,
1: र नेपाल एसियाली खेलकुद छनौट प्रतियोगितामा क्रिकेटको उपाधि जित्न सफल डीएलएसमा हङकङ 19 रनले पराजित।
0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि, रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, त्यसै गरी बर्दियाको रेडियो टाइगर, संवाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा, आगामी आर्थिक वर्ष 2083-84 लागि संघ सरकारबाट प्रदेशलाई जाने अनुदानतर्फ कर्णाली र मध्य प्रदेशलाई सबैभन्दा बढ़ी रकम छुट्याएको छ। विकास सूचकांकमा पछाडि परेका यी दुई प्रदेशले संघीय अनुदान बढ़ी पाएका हुन्। अन्तर सरकारी वित्तीय हस्तान्तरण प्रदेश र स्थानीय तह 2083-84 अनुसार आगामी आर्थिक वर्षका लागि 4 खर्ब 24 अर्ब 27 करोड़ 74 लाख रूपियाँ विनियोजन भएको छ, जसमध्ये स्थानीय तहलाई 3 खर्ब 14 अर्ब 63 करोड़ 49 लाख र स्थानीय तहलाई 1 खर्ब 9 अर्ब 65 करोड़ 35 लाख बराबर रहेको छ। संघ सरकारले प्रदेश र स्थानीय तहलाई सामान्यकरण सशर्त विशेष र समपूरक विशेषकमा यो अनुदान दिएको छ। प्रदेशका लागि विनियोजन भएको अनुदान रकममा सबैभन्दा बढ़ी मध्य प्रदेशलाई 17 अर्ब 59 करोड़ 87 लाख विनियोजन भएको छ। कर्णाली प्रदेशका लागि 17 अर्ब 20 करोड़ 82 लाख विनियोजन भएको छ। यस्तै लुम्बिनीका लागि 14 अर्ब 41 करोड़ 76 लाख, सुदूरपश्चिमका लागि भने 16 अर्ब 1 करोड़ 47 लाख रूपियाँ विनियोजन भएको छ।
0: सल्यानको दारमा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने नारासहित गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो। दारमा गाउँपालिका स्वास्थ्य तथा सरसफाई शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना सम्बन्धी राष्ट्रिय मापदण्ड र सूचकहरू पूरा भएपछि पालिका घोषणा गरिएको स्वास्थ्य शाखाले जनाएको छ। कार्यक्रमका सहभागीहरूले घोषणासँगै यसको प्रभावकारी कार्यान्वयनमा जोड़ दिएका छन्। जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख असवीर बुढाथोकीले खोप कार्यक्रम बालबालिकाको जीवन रक्षा तथा स्वस्थ भविष्यसँग जोड़िएको महत्वपूर्ण अभियान भएकाले यसको दिगोपनाका लागि स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायबीचको सहकार्य निरन्तर हुनुपर्नेमा जोड़ दिनुभयो। दारमा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसी, उपाध्यक्ष जुना मल्ल, जिल्ला खोप समन्वय समितिका संयोजक तारा प्रसाद रिजाल तथा सामाजिक विकास संयोजक पुष्पाञ्जली मगर लगायतले पूर्ण खोप सुनिश्चितता अभियानलाई प्रभावकारी बनाउन सबै सरकारवालाको भूमिका महत्वपूर्ण रहने धारणा राखेका छन्। गाउँपालिका अन्तर्गत रहेका 3 स्वास्थ्य चौकी, 4 आधारभूत स्वास्थ्य सेवा केन्द्र, 5 प्रसूति केन्द्र र 1 सामुदायिक स्वास्थ्य इकाई मार्फत संचालित 15 खोप केन्द्रबाट 0 देखि 15 महिनासम्मका 365 जना बालबालिकाले नियमित खोप सेवा प्राप्त गर्दै आएका छन्। गाउँपालिकाका 9 वटै वडामा यसअघि नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा भइसकेको छ।
1: सल्यानको बागचर नगरपालिका 4 पेदी खोला स्थित स्वास्थ्य चौकीमा आग लागि हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ। विद्युतको तार सर्ट भई आग लागि हुँदा स्वास्थ्य चौकीमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका हुन्। आग लागेपछि स्वास्थ्य चौकीबाट उपलब्ध सम्पूर्ण सेवा प्रभावित भएको छ। चौकीमा रहेका 8 ब्याट्री, 3 काठका दराज, 2 स्टीलका दराज, स्ट्रेचर, 2 इन्भर्टर, 1 बिरामी राख्ने बेड, 2 यस्तै स्वास्थ्य चौकीमा रहेका सम्पूर्ण औषधि र कागजपत्र जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले बताउनुभयो। उहाँका अनुसार इलाका प्रहरी कार्यालय सिमखोलीबाट खटिएको प्रहरीको टोलीले थप विवरण संकलन गरिरहेको छ। यस्तै कपुरकोट गाउँपालिका 1 चारपालीमा 70 वर्षका हरिकला घरती को 2 तले खरले छाएको घरमा आग लागि हुँदा 10,900 सहित 3,50,000 रूपियाँ बराबरको क्षति भएको उहाँको भनाइ छ।
0: नेपालगंजमा रहेको केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले अहिलेसम्म बचतकर्ताको 47 करोड़ 14 लाख रूपियाँ निक्षेप फिर्ता भुक्तानी गरेको जनाएको छ। नेपाल राष्ट्र बैंकबाट गठित कर्णाली डेभलपमेन्ट बैंक व्यवस्थापन समूहले प्रेस विज्ञप्ति जारी गर्दै हालसम्म 47 करोड़ 14 लाख रूपियाँ फिर्ता गरिसकिएको जानकारी दिएको हो। विज्ञप्तिमा कर्जा असुलीका आधारमा निक्षेप भुक्तानी तथा संस्थाको सुदृढ़ीकरण प्रक्रिया अगाडि बढ़ाइरहेको उल्लेख छ। व्यवस्थापन समूहले निक्षेप अपचालनमा संलग्न व्यक्तिहरू विरूद्ध कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाइएको जनाउँदै संस्थाबाट प्रभावित ऋण असुलीबाट प्राप्त रकमका आधारमा निक्षेपकर्तालाई रकम फिर्ता गर्ने कार्य जारी रहेको जनाएको छ। यसैबीच पछिल्लो केही दिन यता बैंक तथा व्यवस्थापन समूहलाई लक्षित गरी भइरहेका अवांछित गतिविधिप्रति व्यवस्थापन समूहले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्ता गतिविधिले बैंकको सुधार प्रक्रियामा थप अवरोध सृजना गर्न सक्ने भएकाले नकारात्मक गतिविधिमा संलग्न नहुन बचतकर्ता शेयरधनी तथा अन्य सरकारवालाहरूसँग अनुरोध गरिएको छ।
1: भेरी खबरमा खबरको सिलसिला जारी नै छ। यसलाई भने यो छोटो विश्राम।
2: सूचना।
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858564555।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
6: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
5: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
6: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। भर्ना खुल्यो
7: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने। कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
7: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-688-84-566।
3: सूचना: वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा द्वारा जनहितमा जारी सन्देश।
6: सूचना:
8: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलबासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागु पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
8: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बात रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
6: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, वीरेन्द्रनगर छ सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 98-484-1117।
9: रेडियो भेरी एफएम।
0: तपाईं अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले आगामी आर्थिक वर्षका लागि संघ सरकारबाट सबैभन्दा बढ़ी अनुदान कर्णाली र मध्य प्रदेशलाई, कर्णाली प्रदेशका लागि 17 अर्ब 20 करोड़ विनियोजन, सल्यानको दारमा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा, प्रभावकारी कार्यान्वयनमा सरकारवालाहरूको जोड़ लगायतका खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषद पुनर्गठनसँगै नवनियुक्त 5 जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले प्रदेश प्रमुखको कार्यालय बुटोलमा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। पुनर्गठित मन्त्री परिषदमा एमालेबाट 4 जना र जनता समाजवादी पार्टीबाट 1 जना गरी 5 जना नयाँ मन्त्री नियुक्त हुनुभएको छ। नवनियुक्त मन्त्रीहरूमा तुलसी प्रसाद चौधरी, दिल्लीराज भूषाल, रामजी प्रसाद घिमिरे, रत्नबहादुर खर्ती र भण्डारीलाल अहिर रहनु भएको छ। तुलसी प्रसाद चौधरीलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, दिल्लीराज भूषाललाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ।
6: यता सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त 3 मन्त्री र 2 राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। विक्रम सिंह धामी आर्थिक मामिला मन्त्री, बेल बहादुर राणा सामाजिक विकास मन्त्री, मानबहादुर रावलले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री पदको शपथ लिनुभएको छ। यस्तै जुना दानीले अर्थ राज्यमन्त्री र मधु भारतीले सामाजिक विकास राज्यमन्त्रीको शपथ लिनुभएको छ। नेपाली कंग्रेसभित्रको विवाद साम्य पार्न मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्री परिषद हेरफेर गर्नुभएको हो।
0: रूकुम पश्चिममा मानव वन्यजन्तु बीचको द्वन्द रोक्न संयुक्त रूपमा सुरक्षा गस्ती गरिने भएको छ। डिभिजन वन कार्यालयका प्रमुख वसन्त बाबु श्रेष्ठले मानव वन्यजन्तु द्वन्दका कारण हुन सक्ने सम्भावित क्षति रोक्न जिल्ला स्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबीच संयुक्त गस्ती र सूचना आदान प्रदान गर्ने सहमति भएको बताउनुभयो। डिभिजन वन कार्यालयमा भएको जिल्ला वन्यजन्तु अपराध नियन्त्रण इकाईको बैठकमा यस विषयमा सहमति भएको डिभिजन वन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार मानव वन्यजन्तु बीचमा द्वन्दका कारण प्रतिशोध लिई पासो, विद्युतीय धराप, विष लगायत विधिबाट वन्यजन्तु मार्ने र तिनको आँखे टुप्पाहारको अवैध व्यापार हुने कार्यलाई नियन्त्रण र निरुत्साहित गर्न यस्तो निर्णय गरिएको हो। डिभिजन कार्यालय र सुरक्षा निकायबीच संयुक्त गस्ती परिचालन एवं सूचना आदान प्रदान कार्यले थप क्षति हुनबाट जोगाउने उहाँको भनाइ छ। यसका साथै वन्यजन्तु चोरी शिकारी नियन्त्रण र वन्यजन्तुको अवैध व्यापार नियन्त्रणलाई प्रभावकारी बनाउन सीमाना जोड़िएका जिल्लाहरूमा बीचमा पनि सहकार्य भइरहेको उहाँले बताउनु भएको छ।
1: कैलालीको कैलाली गाउँपालिका स्थित घोराहा नदी आसपासका सामुदायिक वन क्षेत्रमा बाघ देखिन थालेपछि स्थानीयवासी त्रसित भएका छन्। डमरू सहितका पोथी बाघले घरपालुवा जनावर समेत मार्न थालेपछि स्थानीयमा त्रास बढ़ेको हो। वन क्षेत्रको आसपास विद्यालय समेत रहेकाले विद्यार्थीको सुरक्षाप्रति चिन्ता बढ़ेको कैलाली गाउँपालिका चारके गाउँका तीर्थराज नेपालले बताउनुभयो। बाघ देखिएपछि विद्यालय वरपरका झाडी सफा गरेको स्थानीयले बताएका छन्। कैलाली गाउँपालिका चार स्थित हरियाली महिला सामुदायिक वन, मिलन सामुदायिक वन तथा उडान नम्बर छको भगतपुर स्थित सयपत्री सामुदायिक वन क्षेत्रमा डमरू सहितको बाघ ओहोरदोहोर गरिरहेको स्थानीयले बताएका छन्। यी वन क्षेत्र घुराहा नदी आरपारी वारीपारी एकै क्षेत्रमा रहेका छन्। हरियाली सामुदायिक वन उपभोक्ता समितिका सचिव सुनिता कुमारी चौधरीले बाघले दुईवटा गोरू र एउटा बदेल समेत मारिसकेको बताउनु भएको छ।
0: मुगुको सोरू गाउँपालिकामा आर्थिक अनुशासन कमजोर रहेको र बेरुजु रकम निरन्तर बढ़दै गएको पाइएको छ। महालेखाको प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 सोरू गाउँपालिकाको कुल बेरुजु रकम 61,22,00,000 रूपियाँ पुगेको हो। यसमध्ये 1,84,69,784 रूपियाँ असुल उपर गर्नुपर्ने र 3,57,30,198 रूपियाँ अनियमित खर्च भएको उल्लेख छ। सोरू गाउँपालिकाले राष्ट्रिय परिचय पत्र तथा पंजीकरण कार्यक्रम शीर्षक अन्तर्गत इलाका प्रशासन कार्यालय सोरूकोटलाई 909,378 रूपियाँ भुक्तानी गरेको पाइएको छ। त्यसैगरी गाउँपालिकाका 11 जना वडा अध्यक्षका लागि स्वकीय सचिव नियुक्त गरी तलब शीर्षकमा 11,00,000 रूपियाँ भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ। अनुगमन दैनिक भ्रमण भत्ता तथा अन्य सुविधामा समेत नियम विपरीत खर्च भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ।
1: भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम। सुनौलो अवसर
10: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
1: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
10: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एसए डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
1: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउण्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
10: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
1: एसए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
10: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081-537-546, 081-538-260, 98-580-30-305, 98-480-91-037, वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।
11: एसई र कक्षा 12 को परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्रामा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी,
11: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
2: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय विरेन्द्रनगर सात इत्राम सुर्खेत सम्पर्क मोबाइल नम्बर 98 4 30 3 9 9 98 5 51 5 60 र 98 4 81 56 4 99।
12: के तपाईलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
13: अब चिन्ता नगर्नुहोस्। चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र ज्वाइन्ट रिप्लेसमेन्टका साथै हात जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
12: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
13: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसएल पीसीएल एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
12: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
13: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
12: एचसीआरसी अस्पताल चारवाहिनी रोड नेपालगंज बाँकी। सम्पर्क नम्बर 081538150 र 081535151।
13: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला मिठाई खाने कुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
14: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
0: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97498640।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
9: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। जिल्ला अस्पताल सल्यानले स्वास्थ्य बीमा अन्तर्गत औषधि उपचारमा दिँदै आएको सेवा सुविधा रोकेको छ। स्वास्थ्य बीमा बोर्डले जेठ 16 गतेदेखि परिमार्जन गरेको सुविधा थैलीमा न्यून दर निर्धारण गरेकाले धान्न नसकिने भन्दै जिल्ला अस्पतालले स्वास्थ्य बीमा अन्तर्गतको सेवा सुविधा रोकेको हो। स्वास्थ्य सेवा कार्यालय सल्यानले सूचना प्रकाशन गरेर स्वास्थ्य बीमा बोर्डको परिपत्र अनुसार सेवा दिन नसक्ने जनाएको हो। अस्पतालले सुविधा रोक्दा बीमाबाट न्यून शुल्कमा उपचार गराइरहेका बिरामीहरू प्रभावित भएका छन्। आर्थिक अवस्था कमजोर भएका विपन्न र ज्येष्ठ नागरिकलाई बीमाले धेरै सहज भएको थियो। स्वास्थ्य बीमा अन्तर्गत जिल्ला अस्पताल सल्यानबाट वर्षमा करिब 20,000 जनाले सेवा पाउँदै आएका थिए।
6: भेरी खबरमा अब अन्तर्राष्ट्रिय खबर। इजरायल र इरानले एक अर्का विरूद्ध सैन्य कार्यवाही तत्कालका लागि रोकेको घोषणा गरेका छन्, तर दुवै देशले युद्ध विराम उल्लंघन भए पुनः कड़ा प्रतिकार गर्ने चेतावनी दिएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अहिलेलाई आक्रमण रोकेको बताए पनि इरान र हेजबुल्लाह विरूद्धको संघर्ष अझै समाप्त नभएको उल्लेख गर्नुभएको छ। इरान इसरायलले पनि अहिलेलाई सैन्य कार्यवाही रोकेको भन्दै भविष्यमा इजरायलले थप आक्रमण गरे अझ कठोर र विनाशकारी प्रतिक्रिया दिने चेतावनी दिएको छ। बेरुतमा भएको आक्रमणको प्रतिशोध स्वरूप इरानले इजरायलतर्फ क्षेपास्त्र प्रहार गरेको थियो। त्यसको जवाफमा इजरायलले इरानभित्रका सैन्य संरचनालाई लक्षित गरी हवाई हमला गरेको थियो।
0: फेरि खबरमा अब खेल खबर। नेपालले हङकङलाई हराउँदै एसियाली खेलकुद छनौट क्रिकेटको उपाधि जितेको छ। सिंगापुरमा भएको फाइनलमा नेपालले हङकङलाई डक वर्थ लुइस डीएलएस नियमका आधारमा 19 रनले हराएको हो। हङकङले दिएको 189 रनको लक्ष्य पछ्याएको नेपालले 11 ओभर 3 बलमा 2 विकेट गुमाएर 114 रन बनाएको अवस्थामा खेल वर्षाले रोकिएपछि डीएलएस नियमका आधारमा खेल गराइएको थियो। नेपालका कुशल भुटेलले 40 बलमा 65 रनको अर्धशतकीय पारी खेल्दा रोहित पौडेलले अभिजित 35 तथा कप्तान दिपेन्द्र सिंह ऐरीले पनि अभिजित 9 रन बनाउनु भएको थियो।
1: 19 वर्ष मुनिको राष्ट्रिय महिला क्रिकेटमा घरेलू टोली कर्णाली प्रदेशले लगातार दोस्रो हार बिहोर्दा मधेसले लगातार दोस्रो जीत दर्ता गरेको छ। सुदूरपश्चिम प्रदेशले अहिलेसम्म खेलेका तीनवटै खेल जितेर उपाधि दावेदारीलाई बलियो बनाएको छ। कालोचोक मैदानमा कर्णाली विरूद्धको खेलमा मधेसले 9 विकेटको फराकिलो अन्तरलाई जित्दै विजय यात्रा जारी राखेको हो। आफ्नो पहिलो खेलमा कोशीमाथि रवाफिलो जित निकालेको मधेस लगातार दोस्रो जित सँगै महत्वपूर्ण 4 अंक प्राप्त गर्न सफल भएको छ। कर्णालीले दिएको 103 रनको सहज लक्ष्यले मधेसले 9 ओभरमा मात्र 1 विकेट गुमाएर पूरा गरेको हो।
0: यस्तै जारी प्रतियोगितामा लगातार 2 खेल हारेको बागमतीले पहिलो जित हात पार्दै अहिलेसम्मकै सर्वाधिक स्कोर बनाएको छ। प्रतियोगिताको आफ्नो तेस्रो खेल कोशी विरूद्ध खेलेको बागमतीले 23 रनको जित हात पार्यो। यसअघि बागमती 2 अंकका साथ तालिकाको 5 स्थानमा उक्लिएको छ। कालोचोक मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले 20 ओभरमा 5 विकेट गुमाउँदै 169 रनको एक फल खड़ा गरेको थियो। बागमतीका लागि ओपनर सेविका कुमारी यादव र प्रथा श्रेष्ठले उत्कृष्ट साझेदारी गर्नुभएको थियो।
1: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। विदा हुन गएलेसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: आगामी आर्थिक वर्षका लागि संघ सरकारबाट सबैभन्दा बढ़ी अनुदान कर्णाली र मधेस प्रदेशलाई। कर्णाली प्रदेशका लागि 17 अर्ब 20 करोड़ विनियोजन।
1: सल्यानको दारमा गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा। प्रभावकारी कार्यान्वयनमा सरो कारवालाको जोड़।
0: रूकुम पश्चिममा मानव वन्यजन्तु बीचको द्वन्द्व रोक्न संयुक्त रूपमा सुरक्षा गस्ती गरिने। कैलालीको घुरुवा नदी आसपासमा बाघ देखिन थालेपछि स्थानीय त्रसित।
1: र नेपाल एसियन खेलकुद छनौट क्रिकेटको उपाधि जित्न सफल।
0: हवस् त तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित ढिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
15: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
16: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
17: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
18: सूचना
19: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
18: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
19: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
20: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु। हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
18: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
19: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी थ्री बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
18: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
19: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858407719 र 9858151715।

0: Mania. Extreme energy drink.
1: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
2: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
1: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
2: झाडा पखाला,
1: डाइरिया,
2: पोलियो,
1: कुपोषण,
2: एनिमिया,
1: मम्स,
2: दम,
1: टाइफाइड
2: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
1: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
2: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
3: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
4: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
5: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने फर्म, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर, सुर्खेत। फोन नम्बर 083-520-045।
3: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
3: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
4: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैकमुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
6: रेडियो भेरी एफएम

0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुरकस्या हो दाजु मैले।
1: अब इन्डिया नै जाने सुरकस्या भए गोका म्यान पावर सप्लायर्स अमृत सहर पञ्जाबमा जा।
0: के भन्छ नि दाजु, मैले त पुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पञ्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
0: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
1: ल टिपिराख, फोन नम्बर 9820293948, 9820293948।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
6: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
7: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
6: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

जय नेपाल सत्य सेवा सुरक्षणमा कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो बेरिया एफएम सुर्खेतको सहकारीमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो बेरिया एफएम 98.6 र 102.7

70 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईंलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेट तर्फ। जुम्लाको तातोपानी गाउँपालिका 3 लिटाकोट स्थित अटो दुर्घटना हुँदा अटोमा सवार एकजना महिला घाइते भएकी छन्। हिजो दिउँसो 10:55 को समयमा लिटाकोटदेखि लामरातर्फ जाँदै गरेको क1ह9 नम्बरको अटो अनियन्त्रित भई सड़क छेउमा पल्टिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते भएकी अटोमा सवार जुम्ला तातोपानी गाउँपालिका 5 बस्ने वर्ष 46 की चाउरी परिवार घाइते भएकी हुन्। घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ। अटो चालक जुम्ला चन्दनाथा नगरपालिका 3 बस्ने वर्ष 28 का हरिलाल सार्की भने सकुशल रहेका छन्। सुर्खेतको भेरीगंगा नगरपालिका 5 शारदा होटेल अगाडि स्कूटर दुर्घटना हुँदा स्कूटर चालक र पछाडी सवार घाइते भएका छन्। हिजो दिउँसो 11:40 को समयमा नेपालगंजदेखि सुर्खेत तर्फ आउँदै गरेको B14P2200 नम्बरको स्कूटर अनियन्त्रित भई सड़कमा पल्टिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते भएका स्कूटर चालक जिल्ला बर्दिया मधुबन नगरपालिका 6 बस्ने वर्ष 36 का प्रेम विकर स्कूटरमा पछाडि सवार निजको श्रीमती वर्ष 35 की चन्दा कुमारी सुनार घाइते भएका हुन्। घाइतेको माया मेडिकल छिन्चुमा उपचार भइरहेको छ। ट्राफिक कार्यवाहीमा परे 78 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूमा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 78 वटा सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। ४९ स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 3,943 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूका विभिन्न 39 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 3,943 जना चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध, सड़कमा ट्राफिक नियमको पालना गरौं। सवारी चाप र गति बढ़ी भएको स्थानबाट बाटो काट्ने नगरौं। सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौं। तीव्र गति र जिगज्याग गरी सवारी साधन नचलाऊ। फुटपाथ नभएको सड़कमा सड़कको दाहिने किनाराबाट हिँड्ने गरौं। ट्राफिक बत्ती संकेत र चिन्हहरूको पालना गरौं। जेब्रा क्रसिङमा पैदल यात्रुलाई प्राथमिकता दिने गरौं। साइड मिरर र साइड लाइटको सधैं प्रयोग गरौं। सवारी साधन चलाउनु पूर्व चेक जाँच गरेर मात्र सवारी साधन चलाउनुहोस्। ट्राफिक नियम मिचेकोमा गर्व होइन लाज मान्ने गरौं। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582399 सम्पर्क गर्नुहोला।
आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी बिदा चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-0045।
1: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भाइनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् भाइनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भाइनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
2: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
3: लोक सेवा आयोगका किताबहरू,
2: ऐन नियम कार्यालय विद्यालय तथा संघ संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
4: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर, विरेन्द्रनगर 6 बुद्धपथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
5: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
6: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
5: हाम्रा कार्यक्रमहरू PCL इन जनरल मेडिसिन, HA डिप्लोमा इन फार्मेसी, PCL इन मेडिकल ल्याब टेक्नोलोजी CMLT, PCL इन अप्थाल्मिक असिस्टेन्ट OA, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्भे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
6: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
5: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
6: HA र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
5: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081-537-546, 081-538-260, 98-580-30-305, 98-480-91-037। वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल भविष्यको भरपर्दो आधार।
6: खुशीको खबर,
7: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको IVF टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको HCRC अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
6: हाम्रा विशेष सेवाहरू IVF, IUI, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
7: HCRC अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। HCRC अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98-455-36-984।
8: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अंग बन्दै, हामी एभरेस्ट ब्याङ्क, दिगो, दरिलो र विश्वासिलो।

0: In the heart of the city where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: सूचना
3: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
2: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
3: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
2: खाद्य
3: व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
3: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।

0: किताब चर्चामा तपाईलाई स्वागत छ। हरि शर्मा आज चिठीको ऐतिहासिक र साहित्यिक महत्वका बारेमा कुरा गर्दै हुनुहुन्छ। चिठी समाजको दर्पण हो। औलाले छोएर कागजमा लेखेर संवाद गर्ने परिपाटी अहिले हटिरहेको छ। आजको यो अवस्थामा जवाहरलाल नेहरूले आफ्नी छोरी इन्दिरा गान्धीलाई लेखेका पत्रहरू समावेश गरिएको लेटर्स फ्रम अ फादर टु हिज डटर को चर्चा गर्दै हुनुहुन्छ हरि शर्मा। यो किताब पहिलो पटक 1929 अलाहाबाद ल जर्नल प्रेसद्वारा नेहरूकै अनुरोधमा प्रकाशित गरिएको थियो। यस संग्रहमा सन् 1928 को गर्मीयाममा 10 वर्षकी इन्दिरालाई उनका बाबु जवाहरलाल नेहरूले पठाएका 30 वटा पत्रहरू मात्र समावेश छन्। यो किताब र चिठी लेखनबारे आफ्नै अनुभव लिएर हरि शर्माको संस्मरण अब सुनौ।
1: अहिलेसम्म त पोलिटिकल फिलोसफी दर्शनहरूको कुरा गरेका थिए, तर यो आज चर्चा गर्न गइरहेको पुस्तक एउटा पुस्तक होइन, त्यो विषयमा लेखिएका विभिन्न पुस्तकहरूको बारेमा चर्चा गर्छु। हुन त म अहिले 60 भन्दा अगाडि पुगिसके, कति नभनु पुगिसके। हामीहरू हुर्किँदा पढ्दाखेरि चिठी लेख्ने परम्परा थियो, होइन चिठी लेख्ने थियो। स्कूलमा पनि हामीलाई 5 क्लास 6 क्लासमा पनि चिठी लेख्न सिकाइन्थ्यो। स्वस्ति श्री पूजनीय पिताजी, होइन साष्टाङ्ग दण्डवत, सरकारलाई लेख्ने चिठी कस्तो, चिठी लेख्ने परम्परा थियो। बिस्तारै टेक्नोलोजीको कारणले चिठी लेख्न हराइसकेको छ। इतिहासमा हेर्यो भने चिठी अथवा लेटर्स को ठूलो भूमिका छ। साहित्यमा काम गर्ने मानिसहरूलाई पनि अंग्रेजीमा भन्दाखेरि मेन अफ लेटर्स अथवा वुमन अफ लेटर्स भनेर भनिन्थ्यो। साइटेसन दिँदा कसैलाई पुरस्कार दिँदाखेरि पनि एउटा चिठीको भाकामा लेख्ने चलन थियो। मैले जीवनमा सबभन्दा पहिले मेरो पिताजीलाई अथवा स्कूलमा चिठी लेख्न सिकेँ। एसएलसी दिने बेलामा अथवा क्लास 10 को बेलामा पुरानो शिक्षा भनिन्थ्यो, त्यसमा एउटा चिठीको संग्रह पढ्न हामीले पायौं। र अहिले म फेरि फर्केर आएर इलेक्ट्रोनिक इमेलको जमानामा 2 लाइन लेख्ने जमानामा चिठीको ऐतिहासिक महत्व के छ र त्यसको साहित्य के छ, र त्यसको साहित्यमा थुप्रै पुस्तकहरू लेखिएका पनि छन् चिठीका आधारमा बनाएर। प्रेमिकालाई लेख्ने चिठी, कालिदासले मेघलाई सुनाएर मेरो सन्देश लैदे भन्ने चिठीदेखि लिएर थुप्रै चिठीहरू लेखेको छन्। तर म आज मेरो एउटा प्रमुख अध्ययनको विधा राजनीति शास्त्र अथवा राजनीतिक दर्शन भएको हुनाले त्यसलाई सम्झन चाहन्छु। जवाहरलाल नेहरूले आफ्नो छोरी इन्दिरा गान्धीलाई लेखेको चिठीको संग्रह यति पठनीय छ कि बजारमा पनि उपलब्ध छ र म कहिले काहीँ फेरि फर्केर पनि हेर्छु र मैले मेरो आफ्नो छोरीहरूलाई पनि सम्झिन्छु। मैले उनीहरूसँग कुरा गर्ने के हो, संवाद के हो, सामूहिक विषयहरूमा हामीसँग वार्तालाप हुन सक्छ कि सक्दैन भन्ने लाग्छ। घरमा बस्दा, टेलिभिजन हेर्दा अथवा सँगै खाना खाँदा राजनीतिक विषयहरूमा, इतिहासका विषयहरूमा हामीहरू चर्चा गर्छौं, तर त्यसलाई हामीले लिपिबद्ध गर्न सक्छौं कि सक्दैनौं भन्ने मलाई मनमा जहिले पनि आउँछ। तर यो लेटर्स टु एडिट के अरे डटर, जवाहरलाल नेहरूले इन्दिरा गान्धीलाई लेखेको चिठीको संग्रह हो, सानो संग्रह छ। त्यसको विभिन्न संस्करण बजारमा आएको छ। जब जवाहरलाल नेहरू देहरादूनको विभिन्न जेलहरूमा बसे, इन्दिरा गान्धी जवाहरलाल नेहरूको एकमात्र छोरी हुन्, सुपुत्री हुन्, र बाउले त्यो बेलाको परिवेश, राजनीति, मेरो बाउ जेलमा किन छ त्यो थाहा पाउनुपर्छ भन्ने लाग्यो त होला। तर उनले एउटा राजनीतिक कर्मी हुँदाहुँदै पनि छोरीको फर्मेटिभ इयर्समा, सुरुका दिनहरूमा, हुर्किँदै गरेको दिनहरूमा सँगै नबसेका कारणले उनले केही कमी महसुस गरेको हुन्छ। छोरी खेल्दै होली, पढ्दै होली, सोध्दै होली, किनभने एउटा सर्टन उमेरमा बाल बच्चाहरूले सोध्छन् यो के हो, यो फूल किन रातो छ, यो फूल किन सेतो छ, कुकुर किन यो कुकुरकोमा बुत्ला धेरै छ अथवा रौँ धेरै छ अर्को छैन, अथवा यो टेबल भनेको के हो, सबै चारवटा खुट्टा हुने टेबल हो कि होइन, बच्चाहरूले क्वेसन गरेको करिब करिब तीन वर्षबाट त्यो प्रश्न गर्न सुरु हुन्छ र तपाईँको चाहिँ दस बाह्र वर्षसम्म त्यो प्रश्न र जिज्ञासा रहन्छ। त्यसमा जवाहरलाल नेहरूले चिठी लेख्छन् इन्दिरा गान्धीलाई जेलमा, त्यो जेल थुप्रै ठूलो संग्रह पछि नेहरू मेमोरियल लाइब्रेरीले करिब करिब 500 पेजको है करिब करिब 150 चिठीहरूको संग्रह सोनिया गान्धीको इन्ट्रोडक्सनमा छापिएको छ, अक्सफोर्ड युनिभर्सिटीबाट छापिएको त्यो किताब छ। तर यो नेहरूज लेटर टु डटर चाहिँ एकदम फर्मेटिभ इयर्समा छ। त्यसमा के भन्छ भने पृथ्वी कसरी बन्यो, साइन्सको उत्पत्ति कसरी भयो, किन साइन्स जरूरी छ, इतिहासले हामीलाई के सिकाउँछ, यस्तो किसिमको फर्मेटिभ क्वेसन्सहरूबाट त्यो लेटर लेखेको छ। र अहिले फर्केर आउँदाखेरि चिठी लेख्ने परम्परा धेरै कम भइसकेको छ होइन, त्यसको माध्यम परिवर्तन भएको छ, मान्छेले लेखिराखेको होला, मैले इन्टरनेटबाट इमेलबाट मान्छेहरूले कस्तो किसिमको मानवीय संवेदनाहरूलाई आफ्नो प्रेमिकालाई, आफ्नो साथीलाई, आफ्नो छोराछोरीलाई, आफ्नो परिवारलाई कसरी चिठी लेख्छन् भन्ने कुरा चाहिँ पढ्न पाएको छैन। त्यसले गर्दाखेरि नितान्त वैयक्तिक कुराहरूको सम्प्रेषण जो समाजको विचार निर्माणका सन्दर्भमा ठूलो भूमिका खेलेको थियो होइन, जस्तो मैले आफैले सम्झिन्छु मेरो बुवाले मलाई हङकङबाट यहाँ पढ्दाखेरि चिठी लेखेको होइन, के गर्न हुन्छ के गर्न हुँदैन, गाउँको को मान्छे हाम्रो को हो कता होइन, शिक्षाका रूपमा चिठीको ठूलो भूमिका छ, आजभोलि साहित्यमा त्यसको बडा कमी देखेको छ। अर्को महत्वपूर्ण चिठी राजनीतिका सन्दर्भमा जोड्दाखेरि जब भारत स्वतन्त्र भयो, भारत स्वतन्त्र भइसकेपछि भारतमा विभिन्न राज्यहरू थिए जसलाई लिंग्विस्टिक स्टेट भाषाका आधारमा बनेका राज्यहरू थिए, त्यो सिधै ब्रिटिस साम्राज्यको अथवा ब्रिटिस उपनिवेशको अन्तर्गत थिए तर स्वतन्त्र भारतमा जोडिएका थिएनन्। भारत एउटा सिभिलाइजेसनल सभ्यताको आधारमा बनेको सांस्कृतिक पहिचान त भारतको थियो अथवा इण्डियाको त थियो, तर राजनीतिक रूपमा भारत एक थिएन। मराठा र महाराष्ट्र एउटा थियो, सौराष्ट्र एउटा थियो, युनाइटेड प्रोभिन्स भनेर अहिलेको यूपी अलग थियो, बंगाल अलग थियो, उडिसा अलग थियो, हैदराबाद अलग थियो। यो सबैलाई पछि सरदार पटेल गृहमन्त्री भइसकेपछि इण्डियन रिअर्गनाइजेसन एक्ट अन्तर्गत उनीहरू राजनीतिक आन्दोलनको रूपमा भारत एक थियो तर एडमिनिस्ट्रेटिभ रूपमा भारत एक थिएन। र तिनै जवाहरलाल नेहरू जसले आफ्नी छोरीलाई इतिहास के हो, संस्कृति के हो, विज्ञान के हो भनेर लेखे थिए, उनले अनवरत रूपमा भारत स्वतन्त्र भएपछि संविधान निर्माणको क्रमदेखि उनी 1964 उनको निधन हुन्छ, 64 उनले हरेक महिना जसो पर्यो भने हरेक हप्ता पनि विभिन्न प्रान्तका चीफ मिनिस्टरहरूलाई चिठी लेख्छन्। त्यो इन्स्ट्रक्सन गभर्मेन्ट इन्स्ट्रक्सन जस्तो पनि छैन, उनी के चिठी लेख्छन् भने रिफ्लेक्टिभ छन्। उनी भन्छन् कि म भर्खरै जम्मू कश्मीर जाँदै थिएँ, बीचमा एउटा गाउँमा पसेँ, त्यहाँका ग्रामीण मानिसहरूले, त्यहाँको बसोबास गर्ने मानिसहरूले आफ्नो सांस्कृतिक र चाहिँ कलात्मक धरोहर देखाउनको निम्ति एउटा एक्जिबिसन गरेका थिए। साइन्सको त मतलब महत्व छँदैछ तर सांस्कृतिक धरोहरको एक्जिबिसन पनि महत्वपूर्ण हुन्छ। तपाईँहरूले आफ्नो आफ्नो प्रदेशमा जुन किसिमको विविधता छ त्यसलाई म्युजियमबाट हुन्छ कि प्रदर्शनीबाट हुन्छ कि इन्करेज गर्दा भारतको विविधतालाई राम्रो दिन्छ। त्योदेखि लिएर म प्रधानमन्त्रीको हैसियतले देशलाई हेर्दा अहिलेको वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति यस्तो देख्दछु भनेर डियर चीफ मिनिस्टर त्यो बेलामा कुनै कुनै ठाउँमा भारतमा ती प्रदेशहरू पूरै जोडिसकेको नहुँदा डियर प्राइम मिनिस्टर भनेर लेखेको पनि चिठी देखिन्छ। त्यो संग्रह छ, 5 भोल्युमको संग्रह छ जसमा उसले निरन्तर लेखेको चिठीहरू छ। र त्यसले के देखाउँछ भने चिठीले कि इमेजिनेसन, पोलिटिकल इमेजिनेसन र पोलिटिकल इन्स्टिट्यूशन बिल्डिङ संरचनाको निर्माण दुई तरिकाबाट हुन्छ। नेहरूको त्यो चिठीहरू पढ्दाखेरि होइन, र चिठीको महत्व देख्छु। त्यसले एउटा त स्टेट भनेकै आर्काइभ हो, राज्य भनेकै एउटा आर्काइभ हो अथवा एउटा संग्रह हो जहाँ कसले के सोच्यो कुन बेलामा भन्ने एउटा हुन्छ। किनभने स्टेट हामीलाई किन चाहिन्छ भने अघिल्लो पटक हामीले कुरा गर्दाखेरि पोलिटिक्स अफ फ्युचरको कुरा गर्दाखेरि फ्युचर अनसर्टन छ भने त्यसलाई इन्स्टिट्युसलाइज गर्नुपर्छ भन्ने जुन धारणा छ त्यसलाई संस्थागत गर्नुपर्छ विचारलाई संरचनाहरूलाई गर्नुपर्छ भन्यो भने त्यो आधारमा हेऱ्यो भने के छ भने हामीलाई राज्य किन चाहिन्छ हामीलाई सामूहिकताको आवश्यकता किन पर्छ भन्दाखेरि सबैभन्दा ठूलो मानवहरूको चिन्ता के हो भने वाट कम्स नेक्स्ट भोलि के आउँछ त्यसलाई हामी कसरी हेर्छौं म 16 वर्ष पुगेपछि नागरिक हुन्छु नागरिक भएपछि मैले ड्राइभिङ लाइसेन्स पाउँछु त्यो मलाई कसले दिन्छ किनभने अहिलेको समयमा ड्राइभिङ लाइसेन्स महत्वपूर्ण एउटा इन्स्ट्रुमेन्ट हो जसले गर्दा तपाईँ हिन्डुल गर्न पाउनुहुन्छ तपाईँको हिन्डुल गर्न पाउने काम गर्न पाउने स्वतन्त्रता जुन छ त्यसलाई फेसिलिटेट गर्छ त्यसलाई त्यसले सजिलोपन बनाउँछ यसकारण हस्पिटलमा जाँदा मलाई डक्टरले हेर्छ होइन नगरपालिकामा जाँदा मैले यो सुविधा पाउँछु हामीलाई इन्स्टिट्युसन्सहरू किन चाहिन्छ भने जहिले पनि ह्युमन माइन्ड चाहिँ यु वान्ट हामीहरू पछि के आउँछ र त्यसमा हामी सुनिश्चितता चाहन्छौँ राजनीतिको अर्थ पनि त्यही हो कि हामीलाई सुरक्षा चाहिन्छ र हामीलाई सुनिश्चितता चाहिन्छ हामी जतिखेर पनि अनिश्चिततामा बाँच्न सक्दैनौँ फेरि मेबी दार्शनिकहरू अनिश्चिततामा बाँच्लान् होइन यहाँसम्म कि मन्दिरमा पूजा गर्न जाने भक्त पनि म मरेपछि स्वर्ग जान्छु भन्ने निश्चितता चाहन्छ भन्दा राजनीति र मानवीय संवेदनालाई संगठित गर्ने उसको अनिश्चिततामाथि खेल्ने अनिश्चिततालाई सुनिश्चितता दिने राजनीतिक संयन्त्र भनेको नै राज्य हो राज्य हामीलाई सुरक्षाका निम्ति चाहिन्छ त्यसले गर्दाखेरि नेहरूको त्यो चिठीहरू पढ्दा के छ भने राज्यको महत्व के हो वेलफेयर स्किमको भ्यालु के हो होइन अहिले हाम्रो चीनसँग कस्तो परिवेश छ र हामी कस्तो किसिमको अपेक्षा गर्न सक्छौं कुनै कुनै चिठीमा नेपालमा भएको राजनीतिक घटनाक्रममा नेहरूले चिठी लेख्छन् चीफ मिनिस्टरहरूलाई केरलाको चीफ मिनिस्टरले दिल्लीमा बसेको प्रधानमन्त्रीले बाह्य मुलुकसँग कस्तो सम्बन्धहरू गरिराखेको छ भन्ने कुरा बुझ्नको निम्ति उनले चिठी लेख्छन् चिठी त्यो बेलाको राज्य सञ्चालनमा नेहरूको लेटर एउटा महत्वपूर्ण डाइनामिक्स हो एकातिर उनले छोरीलाई भोलिको भविष्य के छ परिवेश के छ कसरी बुझ्ने संसार एउटा मान्छेको रूपमा कसरी उभिने यो अनिश्चित माहौलमा निश्चितता कसरी खोज्ने साइन्स टेक्नोलोजीको कुरा गरे भने होइन साहित्यको कुरा गरे भने संवेदनशीलताको निम्ति साहित्यको कुरा गरे भने त्यही नेहरू राज्यमा जब प्रधानमन्त्री भएर जान्छन् चिठी लेख्छन् आफ्ना चीफ मिनिस्टरहरूलाई यसकारण मलाई चिठीको महत्व आधुनिक समाजमा एकदम महत्वपूर्ण लाग्छ हामीहरूले हुर्किँदाखेरि जुन किसिमको एउटा माध्यम पनि थियो अभिव्यक्त गर्ने तपाईँ साहित्यमा कथा कविता लेख्न सक्नुहुन्न होला तर के भने चिठीको माध्यमबाट अहिले मुलुकमा के भइरहेको छ भने अर्को टाढा पढ्ने साथीलाई तपाईँले देख्छ एउटा परिवेश थियो कि त्यसलाई एउटा अचम्म के छ भने यसको यसको चिठीको सन्दर्भमा के जोड्न चाहन्छु भने कि हामीहरूमा एउटा चाह थियो हामी विकसित भयौं हामी आधुनिक भयौं आधुनिक हुनुको अर्थ के थियो भने सम्प्रेषण गर्न सक्ने क्षमताको विकास पनि हुँदथ्यो अहिलेको समयमा हेर्दाखेरि यो इन्टरनेट टेक्नोलोजी क्विक कम्युनिकेसनको जमानामा मानवीय संवेदनाहरूलाई राजनीतिक विचारहरूलाई सम्प्रेषण गर्ने के छ चिठीको एउटा यस्तो मलाई महत्वपूर्ण छ र त्यो समय बुझ्न पनि सकिने रहेछ जब भारतमा विभाजन भयो त्यो नेहरूको लेटरमा पनि आउँछ र सरदार पटेलले लेखेको चिठीमा पनि आउँछ कि पटेल र नेहरूको बीचमा मतभेद छ भन्ने इतिहासमा थुप्रै पढ्न पाइन्छ तर के छ भने नेहरू पटेलले नेहरूलाई गान्धीजीको मृत्यु भएको एक हप्तापछि एउटा चिठी लेख्छन् चिठीको महत्व फेरि के भन्छ भने पण्डित नेहरू तपाईँसँग केही समयदेखि मेरो विभिन्न विषयहरूमा मतभेद रहेको थियो तपाईँलाई म भेट्नुला भन्दै थिएँ अचानक हाम्रो बीचबाट हामीलाई जोड्ने कडी बापू गान्धीको अकस्मात हत्या भयो र भारत अहिले जुन किसिमको विषम परिस्थितिबाट गुज्रिरहेको छ कम्युनल राइट्सहरूबाट गुज्रिरहेको छ गान्धीले जुन किसिमको समाजमा सन्तुलनको निम्ति हामीलाई घचघचाइरहनुहुन्छ उहाँ हुनुहुन्न यसकारण म यो परिस्थितिमा तपाईँसँग भएको तिक्ततालाई बिर्सन चाहन्छु र तपाईँलाई सहयोग गर्न चाहन्छु नभेटिकन आफूबीच भएको मत भिन्नतालाई व्यक्त गरेर विड्र गर्ने अथवा त्यसलाई आफ्नो बीचमा लिएर आउने जुन किसिमको चिठीबाट प्राप्त हुन्छ नि त्यो चिठीबाट त्यो कम्युनिकेसनबाट होइन प्राप्त हुन्छ र त्यो आर्काइभ छ किनभने उनी होम गृहमन्त्री थिए त्यही भएर उसले लेखे र एउटा अचम्म छ कि भारतको स्वतन्त्रता आन्दोलनको सिलसिलामा सबभन्दा बढी चिठी लेख्ने मान्छे को थियो भने महात्मा गान्धी जसको 100 भोल्युम पब्लिकेसन छ कलेक्टेड वर्क्स अफ महात्मा गान्धी भन्ने छ मेरो मैले त्यो डब्बामा बन्द गरेर मेरो स्टोरमा थन्काएको छु आज भोलि डिजिटली पनि पाइन्छ त्यसमा अधिकांश गान्धीले आफ्नो जीवनमा दुईटा मात्रै किताब लेखे, त्यो पनि सानो सानो, कुनै बेला यहाँसँग चर्चा गर्नेछु, हिन्द स्वराज एकदम सानो 75 पेज पनि छैन, र उनको चाहिँ माई एक्सपेरिमेन्ट विथ ट्रुथ। तर बाँकी सबै 100 भोल्युम्स हेर्नु भने चिठी देखिन्छ। त्यो चिठीमा के देखिन्छ भने गान्धीजीले आएर कसरी सोध्छ कि यो कंग्रेस रिममा यो सम्मेलनमा यो रिजोल्युसन भयो, गान्धीजी तपाईँको विचार के छ, चिठीमै उनले जवाफ दिन्छन् होइन। भन्दा अहिलेको समय परिवर्तन भएको छ, तर हिस्टोरिकली मेरो आग्रह यहाँसँग के हो भने कि तपाईँले आफ्नो परिवारको अथवा कसैको चिठीहरू देख्नुभएको छ भने त्यो संकलन गर्नुहोस्, त्यसले इतिहासमा ठूलो कुरो तपाईँ हामीलाई बताउँछ। अर्को कुरा के भने सामान्यतया आज भोलि हामीलाई हातमा पेन्सिल समातेर कलम लिएर छोएर लेख्ने परिवेश हरिसक्यो होइन। अब हामी एउटा डिजिटल स्पेसमा लेख्छौं, इन्टरनेट के भन्छ इमेलमा लेख्छौं, कम्प्युटरमा लेख्छौं, त्यो पनि लेख्नु हो, विचारलाई सम्प्रेषण गर्ने त्यो पनि हुन्थ्यो। तर म अलिक पुरानो जेनेरेसनको मान्छे भएको हुनाले कागजमा कलममा लेखिएको देख्ने बित्तिकै मैले चिठी मैले कहिले पढेँ, चिठी भनेर भनिएको चिज कहिले पढेँ भन्दा नेहरूज लेटर टु इन्दिरा गान्धी, लेटर्स टु डटर भन्ने छ। त्यसपछि राजनीतिक रूपमा विचार गर्दा मलाई सबैभन्दा छोएको चिठीहरूको संग्रह लेटर टु चीफ मिनिस्टर। राज्य जनताको राजनीतिबाट तलबाट बन्छ भने राज्य अथवा राजनीतिको निर्माण संस्थाहरूको निर्माण माथिबाट पनि हुन्छ, नेतृत्वको सोचबाट पनि बन्छ भन्ने किसिमको चाहिँ विचार चाहिँ तपाईँको नेहरूज लेटरले देखाउँछ। नेहरू हाम्रो समयको अथवा उनी त गइसके तर वर्तमान इमिडिएट हिस्ट्री जो भर्खर गुज्रेको इतिहास छ त्यसमा एउटा महत्वपूर्ण पात्र हुन् जसले विचारहरूको सम्प्रेषणका मार्फत चिठीका मार्फत आफ्नो छोरीलाई मात्रै सिकाएनन् कि राजनीतिक संस्थाहरूको निर्माण गर्न आफ्ना सहकर्मी राजनीतिक नेतृत्वहरूलाई पनि सिकाए। यहाँसम्म भनिन्छ नेहरूको बारेमा कि हाउ टु राइट गुड इङ्ग्लिस भन्ने म्यानुअल जो अक्सफोर्ड युनिभर्सिटीबाट छापिएको छ त्यसमा पनि नेहरूको चिठी नै उद्धृत गरिएको छ। यसकारण चिठीको भ्यालु महत्वपूर्ण छ। हामीहरू हुर्किँदै गर्दाखेरि त्यो बेला मलाई लाग्छ टेक्नोलोजीको परिवर्तन पनि भयो होला, अल इण्डिया रेडियोले भारतमा बसेका सैनिकहरूको चिठी सुनाउँथ्यो होइन। त्यो चिठीमा भन्थ्यो कि म रामबहादुर गुरूङ स्याङ्जा चार बोल्दैछु, पिता माता के आगे प्रणाम, अब दुलैको नाम भन्ने होइन होला, कान्छी के आगे प्रेम, यो कुरा गर्दासम्म म सन्चै छु, पुछ रजौरीमा मेरो पोस्टिङ भएको छ भन्ने थियो। त्यो सम्झिँदा मलाई लाग्छ भने सम्प्रेषणको माध्यम रेडियोबाट पनि परिवर्तन भएको रहेछ। त्यो पाउने बेलामा गाउँमा मान्छेहरू म छुट्टीमा आफ्नो घर गाउँ गुल्मी जाने बेलामा रेडियोको वरिपरि बसेर हाम्रो गाउँका एक्स सर्भिसम्यानहरूले पनि सुन्ने चलन थियो, र काठमाडौँबाट गुल्मी जाने बेलामा रिडी पस्ने बेलामा रिडीमा बस्ने ठाउँ थियो, त्यहाँ बस्दाखेरि एउटा हुलाक थियो, त्यो हुलाकमा राजकुमार मुखिया भन्थ्यौं हामीले, राजकुमार उहाँको बजीमय हो, सबभन्दा पहिलो भलेन्टियरली नै त्यही उहाँले पोस्ट अफिस त्यहाँ सेटअप गर्नुभएको थियो, र ए हरिबाबु आउनुभयो ल चिठी खेलाउँ भन्दाखेरि त्यो चिठी हेर्दाखेरि यो पत्र जावैगा पारगुल्मी बस्ने श्यामबहादुर थापा पावैगा भनेर पनि मान्छेहरूले चिठी लेखेर पठाउने चलन थियो। अहिले समय बढ़िसकेको छ। अर्को एउटा चाहिँ पाल्पा बरबोटमा एकजना एन्थ्रोपोलोजिस्टले इण्डिया लाहौरमा गएको काममा गएको मान्छेले आफ्नो प्रेमिकाहरूलाई लेखेको चिठी पनि छापेकी छन्, र चिठी समाजको दर्पण हो। र अहिले मलाई लाग्छ मान्छेले कसरी सम्प्रेषण गरिरह होलान्, विचार कसरी प्रेषित भइरह होला, त्यो सार्वजनिक हुन्छ कि हुँदैन, सायद त्यो ब्लगहरूबाट हुन्छ होला, विभिन्न माध्यमबाट हुन्छ, तर किताबको सन्दर्भमा यथेष्ट पुस्तकहरू त्यसमा पाइन्छन्। र आज मैले चिठीको संग्रह कहिले पढेँ र त्यो चिठीको राजनीतिक सांस्कृतिक महत्व के छ भन्ने कुरा साझा गरे, त्यो पुस्तकहरूको लिंक चाहिँ यो पोडकास्टमा तपाईँहरू पाउन सक्नुहुनेछ।
0: किताब चर्चा पोडकास्टमा यो र यसभन्दा अघिका अंक तपाईँलाई कस्तो लागिरहेको छ? सुन्न, लाइक गर्न र सब्स्क्राइब गर्न एकपटक फेरि पनि अनुरोध गर्दछु। किताब चर्चा पोडकास्टका बारेमा थप जान्न चाहनुहुन्छ भने हामीलाई किताब चर्चा @gmail.com लेख्न सक्नुहुन्छ। यो पोडकास्ट उकालो.com, हाम्रो पात्रो एप लगायत विभिन्न पोडकास्ट प्लेटफर्म मार्फत वितरण हुन्छ। यो पोडकास्टका संयोजक तथा उत्पादक मधु आचार्य, उत्पादन टोलीका साथीहरू आमोद प्याकुरेल, मनिष पौडेल र कृतिक श्रेष्ठसँगै म जया लुइटेललाई पनि विदा दिनुहोस्। अर्को अंकमा फेरि भेटौँला। नमस्कार।

0: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड दिइने व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड दिइने राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने साथै हामी कहाँ सर्ट टर्म ट्रेनिङ अन्तर्गत प्लम्बर इलेक्ट्रिसियन मेसन जियो इन्जिनियरिङ ल्याब टेक्निसियन हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी हेल्थ असिस्टेन्ट एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने निर्माण व्यवसाय कन्सल्टेन्सी सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने नोट शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935 98582 3899 98584072 र 98448-61175 सिप सिकौ आत्मनिर्भर बनाऊ प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीज एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धाम सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत,
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872, सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।

0: Zirconia Extreme Energy Drink.
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
2: एमएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा पढ्ने स्मार्ट तरिका.
3: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन. विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ. गर्ने
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम दाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ.
5: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि.
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त.
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि.
4: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट. अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि. उहाँ गरी के हो कसो?
5: लटिपिराग फोन नम्बर 9820293948, 9820293948.
6: सूचना
7: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ.
6: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागु पदार्थ सेवन गर्ने, मन आसिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भिडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
7: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बात रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ.
6: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, विरेन्द्रनगर छ, सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ. सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 9848-39-117.
8: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज.
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ.
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.

0: हिमाल पहाड़ तराई जोड़छौ सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट जिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा आगामी आर्थिक वर्षका लागि संघ सरकारबाट सबैभन्दा बढ़ी अनुदान कर्णाली र मधेस प्रदेशलाई, कर्णाली प्रदेशका लागि 17 अर्ब 20 करोड़ विनियोजन, रूकुम बस्तीमा मानव वन्यजन्तु बीचको द्वन्द रोक्न संयुक्त रूपमा सुरक्षा गस्ती गरिने र नेपाल एसियाली खेलकुद संघ प्रतियोगिताको उपाधि जित्न सफल। आगामी आर्थिक वर्ष 2083-84 का लागि संघ सरकारबाट प्रदेशलाई जाने अनुदानतर्फ कर्णाली र मधेस प्रदेशलाई सबैभन्दा बढ़ी रकम छुट्याइएको छ। विकास सूचकांकमा पछाडि रहेका यी दुई प्रदेशले संघीय अनुदान बढ़ी पाएका हुन्। अन्तर सरकारी वित्तीय हस्तान्तरण प्रदेश र स्थानीय तह 2083-84 अनुसार आगामी आर्थिक वर्षका लागि 4 खर्ब 24 अर्ब 27 करोड़ 74 लाख विनियोजन भएको छ, जसमध्ये स्थानीय तहलाई 3 खर्ब 14 अर्ब 63 करोड़ 39 लाख र स्थानीय तहलाई 1 खर्ब 9 अर्ब 65 करोड़ 35 लाख बराबर रहेको छ। संघ सरकारले प्रदेश र स्थानीय तहलाई समानीकरण सशर्त विशेष र समपरक शीर्षकमा यो अनुदान दिने गरेको छ। सल्यानको बाक्चो नगरपालिका 4 पेदी खोला स्थित स्वास्थ्य चौकीमा आग लागि हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्। विद्युत तार सर्ट भई आग लागि हुँदा स्वास्थ्य चौकीमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका हुन्। आग लागेपछि स्वास्थ्य चौकीबाट उपलब्ध गरिने सम्पूर्ण सेवा प्रभावित भएका छन्। यस्तै इलाका प्रहरी कार्यालय सिमखोलीबाट खटेको प्रहरी टोलीले थप विवरण संकलन गरिरहेको जनाएको छ। कपुरकोट गाउँपालिका 1 चारपालीमा 70 वर्षका हरिकला घरतीको 2 तले खरले छाएको एक घरमा पनि आग लागि हुँदा सबै जलेर नष्ट भएको बताइएको छ। गर्मी बढ़ेसँगै देशका विभिन्न ठाउँमा वनजंगल तथा विभिन्न ठाउँमा आग लागेका घटना भने बढ़ेका छन्। दैलेखमा तीव्र रूपमा भइरहेको वन क्षेत्र र सार्वजनिक जग्गाको दोहन रोक्न तथा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा सहमति जुटेको छ। प्रमुख जिल्ला अधिकारी आनन्द सारूको अध्यक्षतामा डिभिजन वन कार्यालयमा बसेको सर्वपक्षीय बैठक यस्तो सहमति जुटाएको। बैठकमा जिल्ला अदालत अहिलेका न्यायाधीश कुलप्रसाद पाण्डे र स्थानीय तहका प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरूको पनि सहभागिता रहेको थियो। रूकुम पश्चिममा मानव वन्यजन्तु बीचको द्वन्द रोक्न संयुक्त रूपमा गस्ती गरिने भएको छ। स्थानीयहरूले मानव र वन्यजन्तु बीचको द्वन्द रोक्नका लागि संयुक्त रूपमा सुरक्षा गस्ती गरिदिन माग गरेका छन्। रूकुम पश्चिममा वन जंगलमा रहेका वन्यजन्तुले स्थानीयको घर गाउँमा पसेर द्वन्द हुने भएकाले पनि क्षति गर्न कम गर्नका लागि दुई पक्ष बीच द्वन्द रोक्न संयुक्त रूपमा सुरक्षा गस्ती गरिने भएको हो। र नेपालले हङकङलाई हराउँदै एसियाली खेलकुद संघ क्रिकेटको उपाधि जितेको छ। सिंगापुरमा भएको फाइनल खेलमा नेपालले हङकङलाई डकआउट लुइस डीएलएस नियमका आधारमा 19 रनले हराएको। हङकङले दिएको 199 रनको लक्ष्य पछ्याएको नेपालले 11 ओभर 3 बलमा 2 विकेट गुमाएर 114 रन बनाएको अवस्थामा खेल वर्षाले रोकिएपछि डीएलएस नियमका आधारमा गरिएको छ। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले 20 ओभरमा 7 विकेट गुमाएर 188 रन बनाएको थियो। यस्तै ओमानलाई हराउँदै मलेसिया एसियाली खेलकुदको तेस्रो भएको छ। हवस् त, बिहान 8 बजेको भेरी हाइलाइट सकियो भने 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेटफेरी हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलु रावत विदा हुन्छु। नमस्कार। बर्खा लाग्न शुरू भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
1: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एक भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक, औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरूवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री सेग्रोभेट सेन्टर विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत,
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872, सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-403। लौ है हजुर, सिरिस एग्रुभेट है, सिरिस एग्रुभेट।
4: रेडियो भेरी एफएम।

0: कामदार भन्ने कुरा क्वेशन छ, त्यो कामदारको श्रम कहाँ छ त, होइन, त्यो कुराहरू छ। यसरी त्यहाँ पनि आयो र विशेष गरेर अझै यो सानो सानो उद्यमी क्षेत्रहरूमा चाहिँ बढी चाहिँ मैले यसमा देख्छु। त्यसकारण यो एकदम ठुलो फराकिलो एरियामा चाहिँ वास्तवमा अनौपचारिक क्षेत्रको क्षेत्रमा रोजगारहरू बढी छन्, होइन, रोजगार भएका श्रमिकहरू छन्। यसलाई चाहिँ यो सिधै राज्यले लिनुपर्छ, तपाईँ हामी सबैले लिनुपर्छ। यसमा हामी विशेष गरेर काम पनि गर्नुपर्छ, विशेषभरि काम गर्नुपर्ने अवस्था छ।
1: सजिलो तरिकाले बुझ्दाखेरि जो व्यक्तिले काम गर्नुहुन्छ र त्यो कामको चाहिँ कुनै निश्चित भनौँ न मालिक छैन, र अझै सजिलो तरिकाले भन्दाखेरि तपाईँले प्रश्न पनि पार्नुभयो, देशभरिमा जति पनि यातायात गाडीहरू सञ्चालन भइरहेका छन् त्यो गाडी चलाउने चालक र सहचालकको कुरा गर्नुभयो, जति पनि होटल व्यवसायहरू सञ्चालन भएका छन् त्यो होटलमा काम गर्ने श्रमिकहरूको कुराकानी गर्नुभयो, पकाउने मान्छे होला होइन, अरू काम गर्ने मान्छेहरू होला, सबैलाई जसको चाहिँ सरकारले सामाजिक सुरक्षामा आबद्ध गरेको छैन, जसको मालिक छैन, जसको रोजगारीको ठ्याक्कै ग्यारेन्टी दिने अवस्था छैन, ती व्यक्तिहरूलाई चाहिँ अनौपचारिक भनेर बुझ्न सकिन्छ भन्ने तपाईँले प्रश्न पार्नुभयो। र अर्को भनेको चाहिँ आर्थिक पाटोको कुरा पनि गरौँ। यो अनौपचारिक क्षेत्रमा लागेका व्यक्तिहरूले श्रमिकहरूले चाहिँ देशको अर्थतन्त्रमा चाहिँ कतिको ठुलो योगदान गर्नुभएको छ जस्तो लाग्छ यहाँलाई?
0: अब यसमा हामी पनि आवाज उठाइरहेका छौँ कि यो अनौपचारिक क्षेत्र अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारहरूको चाहिँ कामदारहरूले चाहिँ आर्थिक उसमा चाहिँ हाम्रो देशको आर्थिक मेरुदण्डमा ठुलो सहयोग पुऱ्याएको छ, तर त्यसको चाहिँ मेजरमेन्ट छैन, डाटा छैन, होइन। त्यो चाहिँ त्यो कारणले गर्दाखेरि पनि यो ग्रुपलाई पनि चाहिँ अब अघि हामीले यत्रो डाटाको कुरा गरिसकेका छौँ, 84% चाहिँ हामीले कुरा गरिसकेका छौँ डाटामा बताएको छ भने, हामी यसमा चाहिँ सोध्नुपर्ने चाहिँ यसमा कतिको असर पर्दो रहेछ त। सानातिना दोकानहरू छन्, तिनीहरूले कर तिर्दैनन्, होइन, तपाईँको चाहिँ अब अघि मैले भने ड्राइभरको काम गर्छन्, खलासीको काम गर्छन्, कृषिमा काम गर्छन्, कृषिमा काम गरेका व्यक्तिहरूले पनि यदि उनीहरूको रोजगार औपचारिक हुने हो भने तिनीहरू पनि ट्याक्स दिन्थे राज्यलाई, राज्यको सपोर्ट हुन्थ्यो होला। उत्पादनको कुरा गर्छ, उत्पादनबाट इन्डाइरेक्ट गएको हुन्छ तर डाइरेक्ट रूपमा गएको हुँदैन, होइन। थुप्रै कुराहरू छ कि यसमा, जस्तै अब यो मेन चाहिँ गरेर यो कारण चाहिँ के हो भने, हाम्रो कन्ट्र्याक्ट पेपर हुँदैन तिनीहरूसँग, होइन, अनौपचारिक भन्न साथै हामीले बुझ्छौँ, कन्ट्र्याक्ट पेपर नभएपछि उसको कामको ड्युटी आवर नभएपछि उसले कति काम गर्ने भन्ने पनि थाहा छैन नि त, कति काम गर्ने, बिहानदेखि बेलुकासम्म काम गर्ने कि 8 घण्टा काम गर्ने कि 6 घण्टा काम गर्ने कि, त्यो पनि उसलाई थाहा छैन, निश्चित छैन, होइन। त्यसपछि आएर उसको चाहिँ अब भोलि पर्सि त्यहाँ काम गर्ने क्रममा चाहिँ रिस्क हुन्छ, ठाउँ चाहिँ त्यो हुनसक्छ, त्यति बेला चाहिँ घटना घट्यो भने उसलाई चाहिँ स्वास्थ्य सम्बन्धी कहिले समय के अरे ऊ गर्ने, होइन। त्यसपछि विभिन्न किसिमको घटना गर्दा बिमाको कुरा आउँछ, त्यो बिमा भइदिएको भए राम्रो हुन्थ्यो नि त, होइन। र अनि सुनिश्चित तरिकाले उसले काम गर्न सक्छ, उत्पादन उसको राम्रो हुन सक्थ्यो, औपचारिकमा गएको भए उत्पादन राम्रो भएको भए के भन्छ, राज्यलाई फाइदा हुने हो, होइन, ट्याक्स पनि आउने, उसले पनि औपचारिक रूपमा काम पनि पाउने हुन्छ र इन्स्योर हुन्छ, त्यो उत्पादनको लागि चाहिँ तलमाथि हुँदैन, दुवैलाई फाइदा छ कि, रोजगारलाई पनि फाइदा, रोजगारदातालाई पनि फाइदा छ, राज्यलाई पनि फाइदा छ, प्लस कामदारलाई पनि फाइदा छ कि। त्यस कारण चाहिँ यो चाहिँ उत्पादन यो राज्यको चाहिँ यदि राज्यको चाहिँ आर्थिक उसको लागि बलियो गर्नुपर्ने छ भने, अर्थतन्त्र बलियो गर्नुपर्ने छ भने औपचारिक क्षेत्रलाई चाहिँ, होइन मैले औपचारिक क्षेत्र डक्क बन्द गर्ने भनेको होइन, औपचारिक क्षेत्रलाई चाहिँ के गर्नु पर्यो, सुनिश्चित गर्नु पर्यो र सामी सुरक्षामा चाहिँ बाँधिनु पर्यो, हजुर, यसरी अनौपचारिक समूहलाई चाहिँ के गर्नु पर्यो भने औपचारिक क्षेत्रमै लानुपर्छ भन्ने चाहिँ मेरो पनि भनाइ छैन, किन त्यो लान सक्ने सम्भावना पनि कम छ, किन त्यत्रो डाटा देखेको छ, तर यसलाई चाहिँ के गर्नु पर्यो, सुनिश्चित गर्नु पर्यो यो समूहलाई, सँगसँगै लास्टमा यसलाई के गर्नु पर्यो, सुनिश्चित के अरे यो सामाजिक सुरक्षाको व्यवस्था पनि गरिदिनु पर्छ यसलाई, यति गर्न सक्यो भने अझै यसलाई बिस्तारै बिस्तारै हामी कम गर्दै लान सक्छौँ, होइन।
1: हामी यति बेला कार्यक्रम देशमा छौँ र आजको विशेष कार्यक्रममा हामी देशभित्रको अनौपचारिक श्रमिकको अवस्था र सँगसँगै अनौपचारिक क्षेत्रमा श्रमिकहरूले भोग्नु परेका चुनौती र त्यसको समाधानको विषयमा श्रम विज्ञ चाँदनी राणासँग कुराकानी गरिरहेका छौँ। हामीले प्रारम्भिक कुराकानीहरूमा अलिकति चुनौतीको बारेमा पनि कुराकानी गरेका छौँ, अलिकति आर्थिक अवस्था, यसलाई चाहिँ अनौपचारिक श्रमिकहरूलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, व्यवस्थित गर्नुपर्छ भन्ने कुरा तपाईँले थोरै पनि जोड्नु भएको छ। यो अनौपचारिक क्षेत्रमा काम गर्दाखेरि विशेष गरी यो श्रमिकले चाहिँ दैनिक रूपमा भोग्ने मुख्य समस्याहरू अलिकति उहाँहरूकै व्यक्तिगत पाटोलाई कोट्याउँदाखेरि के छन्?
0: अब यो इस्यु कुरा गर्दाखेरि दैनिक रूपमा त अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारहरू त एभ्रिडे उनीहरू चाहिँ ठुलो समस्यामा भोगिरहेका छन्, त्यो सँगसँगै कामदार मात्र होइन,
1: अलिकति यो चुनौतीको बारेमा पनि कुराकानी गरेका छौँ, अलिकति आर्थिक अवस्था, यसलाई चाहिँ अनौपचारिक श्रमिकहरूलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, व्यवस्थित गर्नुपर्छ भन्ने कुरा तपाईँले थोरै पनि जोड्नु भएको छ। यो अनौपचारिक क्षेत्र

समस्या छ देखिन्छ कि अझै ठुलो चाहिँ राज्यलाई नै ठुलो चाहिँ समस्या चुनौती छ। त्यस कारण चाहिँ अब उसको समस्या के हो त हाम्रो अनुपजित क्षेत्रमा काम गर्ने कामदारको समस्या के हो भन्दाखेरि चाहिँ सबभन्दा पहिला त रोजगार सुनिश्चित छैन, असुरक्षा छ, उसको चाहिँ कामको निश्चितता छैन, होइन कुनै पनि बेला ऊ काम गुमाउन सक्छ, उसले काम मन पर्यो कामदारलाई मन पर्यो राख्छ, कामदारलाई मन पर्यो राख्छ। जस्तो हामीले घरमा घराइसी कामदार राख्दाखेरि उसले काम साम बिगाऱ्यो भने जा भोलि आउनु पर्दैन भनेर पठाइदिन्छ, ऊ स्योर छैन। किन हामी जागिर खाने मान्छेहरूले चाहिँ कस्तो हुन्छ भने रोजगार भएको जो त्यो रोजगार औपचारिक छ उसको त 10 to 5 अथवा कुनै एउटा टाइमको कामको निश्चितता हुन्छ, अनि त्यसपछि आएर उसलाई चाहिँ स्यालेरी फिक्स हुन्छ, यति बेला आउने यति हुन्छ भने फिक्स हुन्छ होइन, र उसको चाहिँ विभिन्न किसिमको सुरक्षाहरूको लागि बिमाहरू हुन्छन्। त्यसले गर्दाखेरि उसले चाहिँ के गर्छ भने म चाहिँ यो गर्छु यो गर्छु, उसको वेल प्लानिङ हुन्छ, उसको भविष्य पनि राम्रो हुन्छ, बचत हुन्छ होइन। अब त्यसपछि उसको आमदानी चाहिँ कस्तो हुन्छ भने निश्चित हुँदैन, रोज औपचारिक जस्तो कस्तो निश्चितता हुँदैन, यसको चाहिँ के एकदमै अनि आमदानी पनि एकदम न्यून हुन्छ, जति मन लाग्छ त्यति दिन्छ। मेरो घर अगाडि अहिले कन्स्ट्रक्सन काम चलिरहेको छ, त्यो महिलाहरू बिचरा बिहान पुरुषहरू 6 बजीदेखि बाहिर काम गर्छ कि, अनि बेलुका कति बजीसम्म 7-8 बजीसम्म काम गराएको हुन्छ होइन। पहिले यति हेभी काम हुन्छ ढलानको बेलामा, यति हेभी काम हुन्छ रोडको कि, त्यो भ्यालुएसन कसले गर्ने हेर्नुहोस् त, त्यति बेला लडेर चोटपट घाउ लाग्यो भने कसले हेर्ने, कसले स्वास्थ्य सुविधा दिने उसलाई होइन, कसले चाहिँ उसको लागि हातखुट्टा भाँचे भने उसको परिवारलाई खानपिन कसले गर्ने दिने, भोलि उसको काम भएन भने हातखुट्टा भाँचेर एक दिनलाई त उसले ट्रिटमेन्ट गरिदिएला ठेकदारले के गरिदिएला होइन, तर उसको भविष्य बच्चाहरूलाई कसले हेरिदिने, बच्चाको एजुकेसनलाई कसले सपोर्ट गरिदिने, आज दिनभरि कमाएर बेलुका खानु छ होइन, अनि उसको शरीरको कुरा त छँदै छैन यहाँ भनेपछि त भोलि त भारतको त राज्यलाई हो नि त, त्यसपछि त्यो बच्चालाई खुवाउनु पर्यो, अनि अहिले हामी के अरे चोरी डकैतीको कुरा गर्छौँ, हिंसाको कुरा गर्छौँ, किन भइरहेको छ, एउटा यो पनि कारण हो कि औपचारिक क्षेत्रकोले गर्दाखेरि पनि यो चाहिँ यो समस्याहरू आइरहेको छ। यो यस्ता कुराहरू सामाजिक सुरक्षाको अभाव पनि छन् होइन, अब म ढुक्क भयो भने पो मलाई सजिलो हुन्छ जे काम गर्नको लागि, पालामाथि भयो भने मेरो बच्चाको लागि चाहिँ मेरो लागि चिन्ता गर्नु पर्दैन, बच्चाको लागि चिन्ता गर्नु पर्दैन, राज्यले हेरिदिन्छ, मसँग यो सुविधा छ यो युज गर्छु, राज्यको यो सुविधा युज गर्छु भन्ने छ। हो राज्यले अहिले चाहिँ सामाजिक सुरक्षा केही चाहिँ सम्पूर्ण जनतालाई दिएको छ, तर त्यो एउटा सीमित छ एकदम कि, जुन चाहिँ एकदम कानुनी नामसँग भएको पनि छैन। त्यसले गर्दाखेरि अनि काम गर्ने ठाउँ पनि हेर्नुहोस्, मैले भर्खरै उदाहरण दिएँ, कन्स्ट्रक्सन मेरो घर अगाडि कन्स्ट्रक्सन भइरहेको छ, 3 तला घर बन्दैछ कि, डम्बल लड्यो भने 3 तलाबाट कुचि उदाहरे, यसको सुरक्षा कसले गरिदिने, काम कार्यस्थल पनि सुरक्षित छैन कामदार रह्यो, अनि अरू त कुरै गर जो जोखिमपूर्ण काम गर्छन् जसले चाहिँ सिसाहरूको बनाउने कामहरू गर्छन् नि, तिनीहरूको जीवन कसले भनिदिने, इटाभट्टाको हेर्नुहोस् तपाईँले घटना हेर्नुहोस्, त्यहाँ इटाभट्टामा यति डरलाग्दो रात हुन्छ, दिनभरि घाममा त्यो इटाभट्टामा, अहिले सिजन ठ्याक्कै गर्मी यो वैशाखसम्म वैशाख जेठको अन्तिमसम्म सिजन हो भने चाहिँ यति गर्मीमा तराईमा त्यो उत्पादन गर्नुपर्छ, बाहिर बसेर घामको आगोको रातमा तलमाथि भयो भने कसले गर्नु, उसको कार्यस्थली सुरक्षित छैन सबभन्दा ठुलो, अनि घण्टा कामको घण्टा हेर्नुहोस् उसलाई चाहिँ पैसाको त्यो इट्टाको दरले पैसा दिन्छ, मैले उदाहरण मात्रै दिएँ, इट्टाको दरले पैसा दिनुभएको उसले के गर्छ, जति इट्टा उत्पादन गर्न सके उसले छ महिना काम गर्नु नि त्यो बिचरा, ऊ जति जति उत्पादन गर्न सके मैले त्यति नै पैसा पाउँछु भन्ने उसलाई छ कि, अनि त्यसले उसले त्यो उत्पादन गर्नको लागि उसले छोराछोरी बिहान बेलुका इसिटी सेन्टर छ दिनभरि जान्छ, बिहान बेलुका बच्चालाई लगाउँछ श्रीमतीलाई लगाउँछ आफ्नो लागेर त्यो इट्टाको पिसलाई उत्पादन गर्नुपर्छ कि, त्यसले गर्दाखेरि पनि के हुन्छ भने कामको घण्टाको दर पनि छैन, त्यही रिक्स आएको छ उसलाई, मतलब चाहिँ हाम्रो आयोगको नियमअनुसार 8 घण्टा काम गर्ने होइन, 8 घण्टा बिचमा 5 घण्टा बिचमा 5 घण्टापछि रेस्ट गर्ने भनेर नियमहरू छ नि त, अनि 8 घण्टा 8 8 8 8 3 8 को कुराहरू पनि छ, खोइ त त्यो कहाँ छ, त्यो अनुपय क्षेत्रमा छँदै छैन नि त सर। यसले गर्दाखेरि पनि यहाँ चाहिँ सिधै हामी देख्न सक्छौँ यहाँ समस्या छ, ठुलो समस्या हुँदैछ, यसले गर्दा भोलि चाहिँ राज्यले नै यी समस्याहरूको चाहिँ रिजल्ट भोग्नुपर्ने हुन्छ, तर यसमा सोच्नुपर्ने कुरा चाहिँ छ होइन। अनि अब श्रमको अधिकारको भन्ने कुरा पनि एक त होइन, अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारलाई थाहै छैन कि के हो मेरो त अधिकार भन्ने कुरा पनि थाहा छैन, अनि सायद तिनीहरू थाहा भएको भए सायद अलिकति बोल्थे होला, तर उनीहरूलाई बोल्ने फुर्सद पनि कहाँ छ, बिहान दिनभरि कमाएर बेलुका खानु छ होइन, काम पनि ऊ पनि भयो, समस्या पनि छ त्यहाँ। अनि अर्को गरेर अझै विशेष गरेर जेन्डरको कुरा गर्छु, अब महिला भएको कारणले गर्दा जेन्डरको कुरा गर्दाखेरि चाहिँ महिलालाई अझै विशेष गरेर तपाईँको चाहिँ समस्या छ कि, त्यहाँ अब सुत्केरी भन्न पाइँदैन होइन, अब सुत्केरी भएर बसे पनि त खानु त पर्यो, काम त गर्नै पर्यो, सुत्केरी भएर बस्न पाइँदैन, उसलाई रेस्ट पाउँदैन त्यहाँ छैन, अनि बच्चा भनेर बच्चा लिएर बोकेर हिँड्नुपर्ने अवस्था छ, बच्चा राख्ने कहाँ छ, बच्चा बोकेर हिँड्यो भने काममा दिँदैन, त्यो बच्चालाई ढोका थुनेर राख्नुपर्ने अवस्था छ, कति ठाउँमा त घटनै छ, कोठामा थुनेर बच्चालाई राख्ने, दिनभरि काम गर्न जाने घरबाट निकालिदिएको छ, किनभने बच्चा दिनभरि रोयो कोठामा, तल मात्रै भयो भने हामी जिम्मेवार त निक्लिएर जा, उठ्ठा समेत नपर्ने अवस्था छ कि,
र अनुपचारित क्षेत्रमा काम गर्ने यी बच्चाहरूलाई सुरक्षित ठाउँमा राख्ने केयर सेन्टर बनाइदिएको भए किन औपचारिक क्षेत्रको मान्छेले त्यो सुविधा छ नि, दुध खुवाउने बच्चालाई आमाले दुध खुवाउने टाइम दिन सक्छ, बच्चालाई केयर सेन्टरमा राख्न

0: सकिन्छ, त्यो राज्यले सुविधा दिएको छ होइन, त्यो छैन नि त, पाउँदैन त, महिलालाई झन् डबल डबल भार्छ कि. अनि त्यसपछि आएर पैसाको पारिश्रमिकको कुरा गर्दा पनि हेर्नुहोस् न, त्यहाँ अब सँगसँगै त्यो इँटाको भारी बोक्छ उसले डोकोमा चुइँ चुरा तिन तला माथि पुऱ्याउँछ चाहिँ, त्यहाँ माथि प्लास्टर गरेर बसिरहेको हुन्छ माथि चाहिँ त्यो के भन्छ हेड मिस्त्री, उसले चाहिँ खालि त्यो सिमेन्ट राख्छ इँटा ठाक्क राख्छ, सिमेन्ट उसले पैसा लान्छ बढी 1700-1800-2000 लाँदो रहेछ, त्यो महिलालाई 1000 रुपियाँ पाउँदो रहेछ. काम त परिश्रम त कसको बढिसक्यो त्यहाँ महिलाको छ. यो चाहिँ यस्ता कुराहरूले पनि के गर्छ समस्या भोगिरहेका छन्. अब ती आमाहरूले अझ महिलाले धेरै समस्या, अब त्यति मात्र हो र यौन दुर्व्यवहार पनि गर्नुपर्छ. त्यहाँ जिस्किँदै गर्दा काम गर्ने क्रममा केटा मान्छे केटी मान्छे थुप्रै हुन्छ, काम गर्ने क्रममा महिलाहरूलाई देख्न साथै हाम्रो चाहिँ यो प्रतिष्ठात्मक सोच के छ भने महिला भनेको के हो भन्ने कुरा हाम्रो सोच चाहिँ अलिक फरक छ, महिलालाई हेर्ने सोच फरक छ. अनि त्यस्तो ठाउँमा जान्छ, त्यो ठाउँमा कामदार गर्न आउँ ठाउँमा केटा सरसर काम गर्ने आउँ ठाउँमा चाहिँ केटीलाई हेर्ने सोच नै फरक हुन्छ, अनि उसलाई यौन दुर्व्यवहार हुन सक्ने सम्भावना धेरै छ कि. हो यस्ता यस्ता कुराहरू समस्या चाहिँ हाम्रा अनौपचारिक क्षेत्रमा काम गर्ने मान्छेहरूको चाहिँ कामदारहरूको समस्या छ. अर्को कुरा त सिपै छैन, हेर्नुहोस् न, हाम्रो राज्यले सिप सिकाएको छ र कम्तीमा 5 कक्षा 6 कक्षा पढ्ने त होला नि त कामदारहरू, गाउँमा त कमसेकम सरकारले 5 कक्षा फ्री गरेको छ एजुकेसन फर अल भनेर होइन. तर ती 5 कक्षासम्म पढ्ने मान्छे पढिसकेपछि पछि माथि 6 कक्षा 7 कक्षा कोही पढ्यो होला, कोही 10 कक्षा पढेको होला, कहाँ छ त हाम्रो शिक्षाले, कहाँ दिन्छ कि व्यवसाय शिक्षाको कुरा कहाँ गर्छ, गर्दैन नि. मलाई लाग्छ म 5-7 कक्षा पढ्दाखेरि होला मेरो स्कुलमा त व्यवसाय शिक्षा थियो कि, त्यस त्यहाँ फर्निचरहरू बनाउने होइन त्यस्तो कामहरू देखा, त्यहाँ चाहिँ तालिमहरू दिन्थ्यो. त्यो तालिम कमसेकम त्यो प्रडक्ट त्यो पास उसले एसएलसी 10 कक्षा पास गरिसकेपछि एसएलसी पास गरोस् नगरोस् हातमा सिक त सिक्यो नि त होइन, के व्यवसाय शिक्षा भन्दैछ त्यसलाई. हो त्यति बेला थियो, त्यति बेला के गरेको होला, यो पनि पढ्नु पर्दैन ए हो र हामीलाई किन ठुलो हुँदै गएपछि हामीलाई त्यस्तो त पढाएन, कमसे त्यति बेला पढायो त्यस्तो चाहिँ शिक्षामा सानोदेखि नै प्राइमेरी लेभलदेखि सेकेन्डरी लेभलसम्ममा उसले सिप सिक्ने एउटा व्यवसाय तालिमहरू दिन सक्यो भने उसले पढ्नले एजुकेसन पढ्नेले पढ्दै जान्छ, जो चाहिँ एकाडेमिक साइड जान्छ त्यो लाइनमा जाँदै गर्छ, जो चाहिँ एकाडेमिक साइडमा जान सक्दैन त्यहीँ स्टप गर्नुपर्ने अवस्था आउँछ, कमसे त्यो स्किल त हुन्छ नि, त्यो स्किलले काम गर्छ नि त. तर यी स्किल नभएर पनि हामीहरू चाहिँ अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारहरूले चाहिँ जोखिम बिहोर्नु परिरहेको छ. जस्तो सुकै काम पनि गर्नु परिरहेको छ, तपाईँ डान्सरमा काम गर्ने दिदीबहिनी हेर्नुहोस्, दोरी अलि दोरी साँझमा काम गर्ने दिदीबहिनीहरू हेर्नुहोस् होइन, उहाँले काम गर्छ, अनौपचारिक नै हो त्यो सबै, कुनै तपाईँलाई कन्ट्याक्ट पेपर दिँदैन, काम टेबल तपाईँको चाहिँ टाइम फिक्स हुँदैन होइन, कुनै तपाईँलाई चाहिँ सामाजिक सुरक्षा सम्बन्धी उनीहरू कुनै पनि सुविधाहरू दिएको हुँदैन. अब उसको अब तपाईँ फिल्म हेर्ने हिरोनी हिरो हिरोइनीहरू हुन्छ होइन, त्यो हिरोइनीले चाहिँ 3 घण्टाको फिल्म पढ्दा खेल्दाखेरि त्यो हिरोइनी कहीँ गएर ड्यासमा गएर एउटा गीत गाउँदा वा वा गरेर कति सम्मान गर्छ, उसले त इन्टरटेन दिएको हो नि त हामीलाई होइन, मनोरञ्जन दिएकै हो नि. तर त्यो के अरे बारमा गएर के अरे दोरी साँझमा गाउने गीत गाउने एउटा सिङ्गरले चाहिँ उसले पनि त इन्टरटेन दिएको हो नि, उसले नि रमाइलो दिएको हो नि, तर किन उसलाई सम्मान छैन त. यहाँ चाहिँ यस्तो त्यो चाहिँ अब फिल्म सेक्टरमा त तपाईँ अनुबन्धित हुनु पर्यो, कन्ट्राक्ट हुनु पर्यो, ब्लाब्लामा छ होइन त्यो चाहिँ, तर यहाँ चाहिँ तपाईँको दोरी साझा गर्ने मान्छेको त केही पनि हुँदैन. त्यो अनौपचारिक क्षेत्र भनेर अहिले इन्फर्मल सेक्टर भनेर अलरेडी तोकेको छ, त्यो तोकिन साथै त्यहाँ चाहिँ त्यो महिलाले हेर्ने फरक होला कि, त्यो महिलाले एभ्रिडे काम गर्दा जोखिम भोगिरहेको छ कि, यौन दुर्व्यवहार गर्नु त उसले हेर्ने तरिका, एक्लै हिँड्दा बाटोमा हिँड्ने हेर्ने तरिका, भन्ने तरिका, अब यस्तो किसिमको चाहिँ विभिन्न किसिमको समस्याहरू भोगिरहेको छ. अर्को कुरा तपाईँले म के गर्छु भनेर चाहिँ अलिकति ब्याङ्कमा लोन लिने जाउँ कहीँ जाउँ कसरी पाउनुहुन्छ तपाईँले, पाउनुहुन्न, त्यहाँ पनि त तपाईँलाई विश्वासै गर्दैन, के गर आधार दिने होइन. त्यो त्यहाँ पनि एउटा चाहिँ उसले काम गर्नु खोज्छु भन्दा भन्दा पनि त्यहाँ पनि एउटा उसको चाहिँ पहुँचै हुँदैन, कुनै पनि वित्तीय क्षेत्रमा उसको पहुँचै हुँदैन. यस्तै गरेर अब कुनै समस्या पर्यो के पर्यो गाह्रो साह्रो पर्यो भने कसले सपोर्ट गर्ने तपाईँलाई, कहाँ जान्छु, छैन नि त कुन ठाउँमा क्षेत्र. तर औपचारिक फर्मल सेक्टरमा काम गर्ने मान्छेहरूलाई चाहिँ समस्या पर्यो भने उसको त मेकानिजम छ, त्यो क्षेत्रमा जान्छ यो गर्ने त्यो गर्ने भन्ने छ, तर इन्फर्मल सेक्टरमा काम गर्नेहरूको समस्या माथि समस्या छ कि.
1: सामाजिक सुरक्षाको कोषमा आबद्ध हुने औपचारिक श्रमिकहरूको तथ्याङ्क चाहिँ 4 लाखभन्दा माथिको छ, अनि अनौपचारिक श्रमिकहरूको संख्या चाहिँ केही 100 को मात्रै तथ्याङ्क उहाँहरू चाहिँ सामाजिक सुरक्षा कोषमा आबद्ध हुनु पर्दैछ.
0: अनि
1: यो यो चाहिँ कतिको चिन्ताजनक विषय हो?
0: यो चाहिँ एकदमै चिन्ताजनक कुरा हो, किनभने यो सुरक्षा सामाजिक सुरक्षा भन्न साथै अहिले हाम्रो फन्डामेन्टल राइट्सको कुरा हामी कुरा गर्छौँ यसलाई पनि, तर यो लागू चाहिँ हुन सकिरहेको छैन। एकदम कम मात्रामा ठुलो सुरु जब लागू भयो 2 वर्ष अगाडि, एउटा ठुलो विवाद भएको थियो त्यति बेला, कसले गर्ने कसले नगर्ने, गर्ने पर्यो भने अनिवार्य गर्दा, यो चाहिँ हामीलाई एकदम ठुलो ठुलो भारी टाउकोमा बोका जस्तो फिल भएको थियो। किन भन्दा हामीलाई बुझाइ थिएन त्यो बारेमा, जानकारी कसले दिए, राज्यले दिँदा पनि जानकारी अस्पष्ट जानकारी दिएको थियो कि प्रष्ट जानकारी नदिएको, यसले गर्दा के फाइदा हुन्छ, ए 60 वर्षमा निकाल्न पाउँदैन रहेछ त्यो पैसा, 60 वर्षमा निकाल्न पाएन भने यस्तो हुन्छ त्यस्तो, अनि त्यत्रो पैसा हामीले के गर्ने, अनि जो चाहिँ कन्ट्याक्ट बेसमा काम गर्ने मान्छेहरूको समस्या होइन, फुल टाइम काम गर्नेहरू जो चाहिँ कन्ट्याक्ट बेसमा काम गर्दैन, जस्तै सरकारी निकायमा काम गर्नेहरूलाई त ढुक्क उसको त रिटायरमेन्ट भयो सक्यो, जसको रिटायरमेन्ट खालको काम पाउँछ उसले होइन, 30 वर्षको अवधिमा काम गर्ने, 60 वर्षको उमेरसम्म काम गर्न पाउने अवधि हुन्छ, त्यसलाई त प्रब्लम भएन सरकारी निकायमा। अन्य क्षेत्रमा जहाँ चाहिँ सर्ट टर्ममा काम गर्नुहुन्छ, विभिन्न किसिमको परियोजनामा होस् कम्पनीमा होस्, त्यो के गर्ने भन्ने क्वेसनहरू थियो। जस्तो ब्याङ्क निकायमा धेरैले गरे पनि ब्याङ्क निकायमा अझै स्टिल त हुन सकिरहेको छैन नि त, किनभने अझै पनि बुझाइ कम छ त्यसमा चाहिँ, र यो यसले गर्दा के इन्स्योर हुन्छ भन्ने कुरा चाहिँ कसैलाई पनि थाहा छैन क्या राम्रोसँग प्रष्ट। अब विस्तारै अहिले 2 वर्षभित्र अहिले बल्ल राज्यले पनि स्ट्राटेजी अलिअलि चेन्ज गरेर चाहिँ कुरा गर्दैछ, तपाईँले अझै पनि यो गाउँघरमा पुग्न सकिरहेको छैन, ग्रामीण क्षेत्रमा हो नि त बढी मात्रामा, अझै पनि पुग्न सकेर सहरी क्षेत्रमा पनि अझै पुगे तापनि यसको चाहिँ स्पष्ट अझै पनि यो के हो त्यसले के फाइदा हुन्छ भन्ने कुरा अझै राम्रोसँग। अब 60 वर्ष भइसकेपछि रिटायरमेन्ट पाउँछ, बुढेसकालमा जसले पेन्सन दिन्छ होइन, अनि बिमा हुन्छ, तलमाथि भयो भने सुरक्षित गराउँछ, स्वास्थ्य समितिको बिमा हुन्छ भन्ने कुरा, त्यो जुन किसिमको छ त्यसमा दिएको डिटेल, त त्यो कुरा अझै पनि कसैलाई थाहा थाहा नै छैन। राखेको पैसा अनि यति पैसा जहिले पनि राख्न पाइन्छ भन्ने छ, तर हामी के कन्फ्युजन अझै छौँ भने मानिलिउँ यसलाई त बेसिक एउटा चाहिँ स्यालेरीमा राखेको छ नि त होइन, यो के अरे अहिले चाहिँ अब सानै सुरु छ भन्दा स्पेसली अझै चाहिँ हामी चाहिँ यो चाहिँ SSF को कुरा हामी गर्छौँ, फोकस गर्छौँ कि सोसियल सेक्युरिटी फन्डमा विशेष फोकस गर्छौँ अझै त्यसमा। त्यो सोसियल सेक्युरिटी फन्डको कुरा गर्दाखेरि तपाईँलाई एउटा बेसिक स्यालेरी राखेको छ अहिले 22,000 कति छ होइन, 19,000 कति छ अहिले, 22,000 कति 25,000 कति तिर्नुपर्छ पर मन्थ। तपाईँको 1,00,000 तलब खाने मान्छेको पनि त्यही त्यो पैसा त्यसरी उसको आधारमा जाने भयो, त्यसमा त पर्सेन्टेज छ नि, त्यो आधारमा चाहिँ SSF जाने भयो पैसा। तर काम चाहिँ के भन्छ, बेसिक सर्भिस नै सेम एउटै छ क्या सबैलाई। फर इक्जाम्पल मैले चाहिँ महिनाको 22,000 तिर्छु भने हजुरले 1,50,000 रुपियाँ तिर्नु होला महिनाको होइन, अब तपाईँको स्यालेरी हुन्छ तपाईँले त्यति तिर्नु होला, अन्त 60,000 तिर्नु पर्ला, अनि सर्भिस तपाईँको मेरो सेम त्यो होइन नि, सर्भिस त त्यो अनुसारको हुनु पर्यो, अनि मान्छेमा इन्करेज हुन्छ, यो सबभन्दा कुरा एवेरनेसै छैन। अर्को कुरा गाउँघरको लागि जानको लागि चाहिँ सुविधा पनि छैन, कसरी दिने त यो पैसा, मैले कसरी पे गर्ने, मैले पे गर्ने भने कसरी दिने भन्ने कुरा पनि आधार छैन कि तपाईँ, अब हामी सबै फ्रेन्डली हुनु पर्यो, डिजिटल फ्रेन्डली हुनु पर्यो नि त, त्यसको लागि हाम्रो देशमा डिजिटल फ्रेन्डली हुनलाई के गर्नुपर्छ भने त हामीले ठुलो एक्सर्साइज गर्नुपर्छ कि, गाउँमा गएर हामीले चाहिँ डिजिटलको त्यो प्लेटफर्महरू कसरी डिजिटल युज गर्ने, कसरी चाहिँ अब मोबाइलहरू युज गर्ने भन्ने कुरा सिकाउनुपर्छ ग्रामीण लेभलमा, स्थानीय सरकारले त्यो काम गर्न सक्नु पर्यो कि, त्यो गर्न सक्यो भने स्थानीय सरकार सङ्घीय त्यसपछि प्रदेश तिनटै मिलेर चाहिँ यो एउटा राम्रोसँग एक्सर्साइज नगरेसम्म, लङ टर्म एक्सर्साइज नगरेसम्म यो चाहिँ पोसिबल छैन सबैमा 100% लागू हुनुको लागि चाहिँ, त्यसमा चाहिँ सजिलो तरिका पनि हुनु पर्यो, एकदम कम्प्लिकेटेड छ हेर्नुहोस् है। हुन त अहिले चाहिँ राज्यले बिस्तारै लास्ट टाइम भन्दा अहिले चाहिँ कुरा के गर्यो भने जो चाहिँ वैदेश जाँदाखेरि अनिवार्य रूपमा चाहिँ SSF मा पैसा हालेर जानै पर्छ, नत्र तपाईँले वर्क पर्मिट पाउँदैन भनेको छ, वर्क पर्मिटलाई भए पनि उसले चाहिँ त्यो रिक्रुट एजेन्सीले फर्स्ट टाइम बनाएर पठाइदियो, सेकेन्ड टाइम तिर्नुपर्छ भने उसलाई थाहै छैन कि, त तिर्नु पनि कसरी त भन्दाखेरि अहिले चाहिँ राज्यले के भनेछ, होइन हामीले चाहिँ अब ब्याङ्क मार्फत पनि तिर्न लगाउन सकेका छौँ, एउटा दिएको छौँ, घरको परिवारले पनि यहाँ तिर्न सक्छ भन्ने कुरा छ कि, अनि के त्यो सबैले सक्नु पोसिबल छ त, मेरो म अनुपात क्षेत्रमा काम गर्ने मान्छे, मेरो के अरे म चाहिँ इन्फर्मल सेक्टरमा काम गर्ने, मेरो न्यून तलब छ, न्यून तलब छ, मैले त्यो न्यून तलबले चाहिँ म कसरी त्यहाँ तिर्न सक्छु त, मलाई त अलिकति सब्सिडाइज दिनु पर्यो नि होइन, राज्यले त त्यसको सब्सिडाइज हुनु पर्यो, यस्तो यस्ता कुरा थुप्रै कारणले गर्दाखेरि सानसानो लुपहरूले गर्दाखेरि यो सक्सेस हुन सकिरहेको छैन सर अझै पनि, यसको लागि चाहिँ अझै चाहिँ सचेतना चाहियो, ट्रेनिङहरू चाहियो, त्यसको सब्सिडाइजको चाहिँ डाटा चाहियो होइन, कति छ के छ कसो कुकुर के अरे हाम्रो कामदारहरू कतिजना छन्, अनौपचारिक क्षेत्रमा काम गर्ने कति छ, औपचारिक क्षेत्रमा काम गर्ने कति, त्यसको डाटा डिटेलमा चाहियो, विशेष गरेर अझै इन्फर्मल सेक्टरमा काम गर्ने कामदारहरूको चाहिँ डाटा चाहियो क्या सर, यहाँ त्यो डाटा भइसकेपछि बल्ल उसलाई प्लानिङ गर्न सजिलो हुन्छ नि त, कुनलाई चाहिँ उसको एजुकेसन उसको प्रोफाइल लिइसकेपछि उसलाई चाहिँ डिजिटलको सम्बन्धी ट्रेनिङ दिने हो कि, उसलाई चाहिँ अर्को एवेरनेस दिनु पर्ने, सब्सिडाइज दिनुपर्ने हो कि, सबै त्यो कुरा गर्न सकिन्छ, सबभन्दा पहिला हाम्रो ल्याकिङ तथ्याङ्क पनि छ। यो कारणले पनि चाहिँ यो दुवै क्षेत्रमा चाहिँ इन्फर्मल फर्मल सेक्टरमा त्यो पनि नभएको पढे लेखा मान्छेले पनि यो कामहरू गरिरहेका छैनन् बुझेका मान्छेले पनि गरिरहेका छैनन् किन बुझाइ अधुरो छ त्यही भएर
2: कार्यक्रम देश परदेशमा हामी अनौपचारिक श्रम क्षेत्रको अवस्था श्रमिकले भोगिरहेका चुनौती सामाजिक सुरक्षा श्रम अधिकार सिप विकास सरकारी नीति तथा सम्भावित समाधानका विषयमा केन्द्रित रहेर अनौपचारिक श्रम विज्ञ चाँदनी राणासँग कुराकानी गरिरहेका छौ कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
3: Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin. Michelin. Michelin. Michelin. Michelin.
4: World's number one tire brand.
2: के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ
5: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्
2: हाम्रा सेवाहरू
5: ओपिडी सेवा
2: विशेषज्ञ ओपिडी सेवा
5: निशुल्क औषधि वितरण
2: सशुल्क फार्मेसी सेवा
5: फिजियोथेरापी सेवा
2: अकुपंचर सेवा
5: योग परामर्श सेवा
2: क्रियाकल्प सेवा
5: पूर्व कर्म पञ्चकर्म सेवा
2: छार सूत्र सेवा
5: जलौका सेवा
2: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
5: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
2: विस्तृत जानकारीका लागि
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6096 98514-2463

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। हामी आज अनौपचारिक श्रम क्षेत्रको अवस्था, श्रमिकले भोगिरहेका चुनौती, सामाजिक सुरक्षा, श्रम अधिकार, सिप विकास, सरकारी नीति तथा सम्भावित समाधानका विषयमा केन्द्रित रहेर अनौपचारिक श्रम विज्ञ चाँदनी राणासँग कुराकानी गरिरहेका छौं। अब उहाँसँगको थप कुराकानी सुनौ।
2: अनौपचारिक क्षेत्रका श्रमिकहरूले चाहिँ आफ्नो चेतनाकै कमीले गर्दाखेरि सिप नलिनु भएको हो कि वञ्चित गराइएको हो कि, खासमा के हो त्यो कुरा चाहिँ?
3: यो इन्फर्मल सेक्टरको अघि पनि मैले भने सिपको कमी छ भन्ने कुरा, सबभन्दा पहिला उहाँलाई थाहै छैन कि कहाँ सिप सिकाउँछ भन्ने कुरा, त्यो चेतनै छैन। मलाई यो ठाउँमा सिप मैले गयो भने सिप सिक्न पाउँछु भन्ने कुरा थाहा छैन। एक अर्को कुरा, सिप सिक्ने समय पनि हुनु पर्यो नि तपाईँलाई। मैले बिहान बेलुका धेरै बिहान दिनभरि कमाएर बेलुका खानु छ भने तपाईँ सिप सिक्न गएपछि, मैले अब एउटा प्रोग्राममै मलाई चाहिँ एकजनाले अफर गरेको थियो, ल दिदी तपाईँले 20 जति हाम्रो दिदी बहिनी, हामी मिसन तालिम दिन्छौँ दिदी बहिनीहरूलाई, अब महिलाहरू पनि अलिक फरक काममा गर्नु पर्यो, राइट, एकदम राम्रो, म पनि तात्ने, म पनि एकछिन त कुरा नबुझिकन ल ल ल म 20 त म गाउँमा ल्याउन सक्छु, दिदी बहिनी ल्याउन सक्छु भने म पनि तात्ने कि, तातेर 20 दिदी बहिनी सब गर्नु पर्यो, सबैलाई सङ्कलन गर्नु, इन्फर्म गर्नुहोस् ल 3 तालिम हो, खाजा खाने व्यवस्था दिन्छ, खाजा खाना दिन्छ भनेपछि ए हुन्छ भन्ने कुरा हो। मैले भन्ने जो बहिनीलाई पनि ल हुन्छ दिदी हामी काम गरौँ गरौँ भन्यो होइन, हामी तात्यौँ अनि फिल्डमा गएर दिदी बहिनीसँग कुरा गर्न पठायौँ, के भन्यो भने भत्ता कति दिन्छ भनेर सोधेँ कि, किन बेलुका त बच्चालाई खुवाउनु छ नि त सर, खुवाउनु परेन, अनि तालिम दिए 3 तालिम फ्रीमा छ, मैले दिनको खाजा पनि खान्छु, उसले मात्रै खाएर त भएन नि त, घरको बच्चालाई खुवाउनु छ, घरबाट तिर्नुपर्छ, बसेको घरमा शर्मा आएको छ भने घरबाट तिर्नु पर्यो, बत्तीको पैसा तिर्नु पर्यो, पानीको पैसा तिर्नु पर्यो, बच्चाको फी तिर्नु पर्यो होइन, त्यसको लागि पनि उसले चाहिँ के भन्नु पर्ने, यो तालिमले दिने भनेको छ सर, राज्यले बनाएको छ सिप तालिम दिएर दिने गर्ने के भनेको छ, त्यो तालिम दिएपछि त ऊ पनि औषध क्षेत्रको लागि त लायक भयो नि त होइन, जान सक्ने भयो, तर त्यो पाउँ त उसले पाउनै सकेन कि, त्यो लिन पाएदेखिदेखि पनि छोड्नु परेछ कि, त्यो अकबर र बिरबलको खिचडीको कथा जस्तो छ यो चाहिँ, त्यस्तो भएको छ यो चाहिँ, त्यस कारणले गर्दा पनि यो चाहिँ उनीहरू तालिम लिन सकिरहेको छैन। ठिक, अर्को कुरा चाहिँ मार्केट अनुसारको सिप तालिम पनि हुनु पर्यो नि, मार्केटमा डिमान्ड के छ त, राज्यले अनुसन्धान गरेको छ, रिसर्च गरेको छ, त्यसको लागि मार्केट अनुसार हुनु पर्यो, मार्केटमा यो डिमान्ड छ भने त्यो अनुसारको तालिम दिनु पर्यो। तपाईँले गाउँघरमा जानुहोस्, दिदी बहिनीहरूले विभिन्न संस्थाले दिएको थान थान सर्टिफिकेट छ, ठुलो टोटो बनाएको हाल्नु सर्टिफिकेट छ, म यही संस्थामा काम गर्छु, मलाई कति म क्षेत्रमा जाँदा 1-1.5 तालिम हामीले पनि दिएको छौँ, त्यो देखेर पनि ओहो अब त यो तालिम गर्नुभन्दा अगाडि पहिला सोच्नुपर्छ है, के दिने, यसको चाहिँ सस्टेनेबिलिटी के छ भनेर सोचेर मात्र हामी गर्छौँ आजकल होइन। अब जस्तै ई-रिक्साको तालिमहरू दियौँ, उहाँले ई-रिक्साको दिन सक्यो, किनभने मार्केटको डिमान्ड छ नि त, हो त्यो डिमान्ड चाहिँ राज्यले पहिला क्रिएट गर्नु पर्यो कि, अनि त्यसको सिप तालिम र सिप तालिम दिएर मार्केटको लिङ्कै छैन, यसले गर्दा त्यो फाइदा पनि छैन, यस्तो कुराहरू छन् होइन। अनि त्यसपछि आएर जानकारी पनि छैन, यो तालिम लिइसकेपछि म रोजगार औपचारिक क्षेत्रमा जान्छु, मैले यो खालको सुविधा पाउँछु भन्ने कुरा पनि छैन, उसलाई त खालि कसरी चाहिँ आफ्नो व्यवहार गर्नु छ, दिनरात परिवार पाल्नु छ, आफ्नो समस्या समाधान गर्नु छ, यी यस्ता कुराहरू चाहिँ मेन चाहिँ अनौपचारिक क्षेत्रका इन्फर्मल सेक्टरका चाहिँ कामदारहरूको चाहिँ सिपसँगको पछाडि पर्नु कारण चाहिँ यसमा छ मलाई चाहिँ।
2: सरकारले त्यसरी सबै पालिकामा देशभरि नै तालिम सञ्चालन गरिरहेको छ होइन, अब प्रधानमन्त्री रोजगार कार्यक्रम पनि चलाइरहेको छ, थुप्रै छन् कार्यक्रमहरू त
3: हजुर, हो यो चाहिँ ट्रेनमा जान्छ कि, अनुसन्धानको कुरा गर्दा मैले अनुसन्धान भन्दा डिमान्ड के छ त, तपाईँलाई अब म यो क्षेत्रमा यो वैदेशिक रोजगार क्षेत्रमा काम गर्नुभएको हुनाले हाम्रो कामदारहरूले पनि धेरै चाहिँ फर्केर आएपछि भन्नुहुन्छ कि, मैले यहाँ सिप तालिम सिकेर गएँ, त्यहाँ गएर कुनै काम लागेन, फेरि सिक्नु पर्यो, त्यसको स्ट्यान्डर्ड मिठो हुँदैन कि सर, तालिम दिन्छ त्यो सामान्य मिल्दैन तपाईँको, अहिले तपाईँको अब कुरा ट्र्याक आउँदा अर्को ट्र्याकमा गएँ, के अरे यो अहिले टेलिमेडिसिनको कुराहरू आउँछ नि सर, वैदेश रोजगार गएका व्यक्तिहरूलाई चाहिँ टेलिमेडिसिनबाट हामी यहाँ चाहिँ काउन्सिलिङ गर्छौँ, ट्रिटमेन्ट गर्छौँ भन्छौँ, यहाँको औषधि त्यहाँ औषधिको ट्रेनै फरक हुन्छ, यहाँ औषधि त्यहाँ औषधि यहाँ रिफर गरेर औषधि त्यहाँ पाउँदैन, त्यहाँको औषधिको बारे यहाँ टिपेर कहिले हामीले भनिहाल्छ क्वेसन त्यहाँ पनि छ, किन त टेलिमेडिसिन फेल खायो त भन्ने कुरा पनि छ होइन। हो यसरी चाहिँ सिप चाहिँ सिकाउने हो, महिलाको लागि त एकदम उपयुक्त छ, पहिला चाहिँ यो चाहिँ लाइफ स्किल सम्बन्धित एउटा पार्ट हो चाहिँ सिलाइ बुनाई, महिलाले खालि सिलाइ बुनाई मात्र काम गर्ने हो, ब्युटी पार्लर मात्र काम गर्ने हो, अरू काम गर्न सक्दैन, त्यो अलिक परबाट सोच्नु पर्यो कि हामी सधैँ एउटा चाहिँ एकदमै ब्ल्याङ्केट एप्रोचबाट काम गर्छौँ सर, सबैले एउटै सब तरिकाले सोच्छौँ। तपाईँले चाहिँ अब मिडियामा काम गर्नुहुन्छ भने तपाईँलाई मिडिया मात्र काम आउँछ नि त, अरू त तपाईँलाई इन्ट्रेस्ट छैन नि। तपाईँलाई अरू काम गरायो भने तपाईँलाई त करले गर्नुपर्छ, इन्ट्रेस्टले गर्ने र करले गर्ने काम फरक हुन्छ। मसँग सिप के छ त, मेरो सिप पहिला फाइन्ड आउट गर्नु पर्यो नि त, मेरो चाहिँ निड्सहरू पहिला पत्ता लगाउनु पर्यो कि। यो चाहिँ अहिले राज्यले गरिरहेको छ एकदम राम्रो छ, प्लानिङ एकदम राम्रो छ, प्लानिङ जहिले पनि अलवेज राम्रो हुन्छ। प्लानिङले इम्प्लिमेन्ट कसरी गर्ने कुरा कि हाम्रो राज्यको पोलिसी राम्रो छैन र कति राम्रो छ, श्रम ऐन छ, अहिले सामाजिक सुरक्षा ऐन छ होइन, सुरक्षा ऐनको 75 ऐन छ हेर्नुहोस् त कति राम्रो छ कि, त्यो लागू भएको छ त छैन नि, राम्रोसँग कार्यान्वयन हुन सकेको छैन, त्यसलाई मोनिटर गर्न सकेको छैन, त्यसलाई रेगुलेसन गर्न सकिरहेको छैन, किन भन्ने कुरा क्वेसन यहीमा सिप तालिमको पनि आउँछ सर।
2: जति पनि यो अनौपचारिक क्षेत्रलाई औपचारिक अर्थतन्त्रमा रूपान्तरण गर्न के गर्नुपर्छ होला, सरकारले के कस्ता प्रयासहरू यसमा ल्याउनुपर्छ होला?
3: सबभन्दा पहिला अवेरनेसको कुरा आयो, जनचेतनाको कुरा आयो, जानकारी दिनु पर्यो सबैलाई होइन, सिप तालिमहरूको कुराहरू बारेमा जानकारी दिनु पर्यो, यो यस्तो यस्तो तालिमहरू हुँदैछ, यो ठाउँमा चाहिँ यो तालिम गर्नुभयो भने यसको फाइदा यस्तो छ, यो ठाउँमा चाहिँ रोजगार चाहिँ क्रिएट हुँदैछ, तपाईँहरू यति ताल मेन गरेर अझै विशेष के भन्छ भने जब रिप्लेसमेन्ट ट्रेनिङहरू हुनुपर्छ कि सर, तपाईँलाई तालिम दिइसकेपछि तर इन्स्योर होस् कि मैले यो तालिममा चाहिँ म जागिर पाउँछु भनेर होइन, त्यस्तो भयो भने चाहिँ एकदम राम्रो हुन्छ। तर सिलाइ बुनाइ गरेर सिलाइ बुनाइ तालिम दिइसकेपछि मैले यो ठाउँमा चाहिँ काम पाउँछु, यति सिट मैले तपाईँले दिन्छ राज्यले यो काम गर्नुको लागि, खोल्नको लागि, यो ठाउँमा तपाईँलाई एकदम उपयुक्त हुन्छ भनेर चाहिँ राज्यले त्यो बाटो देखाइदिने भए चाहिँ तालिम पनि त्यसको सस्टेन हुन्छ कि। नत्र अब तालिम दिने तालिम दिएमा नाम मात्रको तालिम हुन्छ यहाँ जे पनि जहिले पनि, अब अहिले डिमान्ड के छ भन्ने कुराहरूमा पनि हामीले सोच्नुपर्छ, राज्यले त्यो सोच्नुपर्छ, डिमान्ड के छ त, कहाँ के छ, कसरी गर्न सकिन्छ। अहिले मोडर्नाइजेसन छ, ग्लोबलाइजेसन छ संसार होइन, सबैको हातमा संसार छ, सबैलाई सबै कुरा थाहा भइरहेको छ होइन, कसैले फल्स इन्फर्मेसन पाइरहेको छ, राइट इन्फर्मेसन पाइरहेको छ, अब त्यसको लागि के गर्ने भन्ने कुरामा राज्यले चाहिँ यो ठाउँमा चाहिँ यो तालिमहरू दिनु बेस हुन्छ भन्ने कुराहरू चाहिँ, र यसलाई यो गर्दा हुन्छ, जस्तै तपाईँले तपाईँ इलाममा तपाईँले कस्तो खालको तालिम दिने, त्यो इलामको दिने तालिम र विराटनगरको तालिम दिने तरिका एउटै हुन्छ, सब्जेक्ट त फरक फरक हुन्छ नि। इलाममा तपाईँले चाहिँ जुन किसिमको 5 अको उत्पादनको लागि प्रगति फोकस गर्नुपर्छ, त्यहाँ तपाईँले धान रोप्ने कुरा गर्नु भएन, त्यो त अब डाँडाको कुरा भयो, धान रोप्ने त विराटनगर धानको कुरा गर्नु पर्यो होइन, फरक फरक हुन्छ। तपाईँको अब विराटनगर इन्डियाको बोर्डर नजिक छ भने त्यही किसिमको खालको व्यवहारको खालको त्यो तालिमहरूको व्यवस्था गर्न सक्नु पर्यो होइन। तपाईँ काठमाडौँमा आउनुछ भने शहरी क्षेत्रमा आउनुहुन्छ, शहरी क्षेत्रमा आउने तपाईँ विराटनगरको बजारमा दिने तालिम र गाउँमा दिने तालिम फरक हुन्छ। गाउँमा तपाईँले सहरमा छ भने अहिले खाना क्याटरिङको एकदम चाहिँ ठुलो डिमान्ड छ बजारमा, अहिले जहाँ पनि बिहा पार्टी पालिस भन्ने पार्टी यो पालिसको कुरा थुप्रै छ, त्यसको लागि काम गर्नको लागि चाहिँ सिर्फ त्यस्तो खालको तालिमहरू दिनु पर्यो, ताकि त्यो क्याटरिङ उसमा चाहिँ गरे सटम काम पनि त्यहाँ पाओस् न उसले, ऊ त्यस्तो खालको सिपहरू दिनु पर्यो। सिप भएपछि जसको डिमान्ड छ, अब भन्छ यहाँ मात्रै विदेशमा पनि कुरा आउँछ, ऊ चाहिँ नेपालमा काम गर्न सक्छ, विदेशमा गएर सजिलोसँग काम गर्न सक्छ, जहाँ पनि उसले इन्कम गर्न सक्छ। म नेपालमा बसेर काम गर्छ, नेपालमा पायो, विदेशमा गएर विदेशमा पायो, यसको लागि चाहिँ राज्यले यस्तो खालको चाहिँ एउटा सूची बनाउनु पर्यो कि त्यो काम जुनै क्याटेगोराइज उसले छुट्याएको छ, यो काम तालिमहरू दिने भनेर छुट्याएको छ नि, त्यसलाई चाहिँ लिङ्क गर्नु पर्यो मार्केटसँग, कुन कुन कस्टमर कस्तो कस्तो डिमान्ड छ त्यो अनुसारको चाहिँ दिनु पर्यो। तर बाजुराको दिने तालिम र काठमाडौँ दिने तालिम, तपाईँको झापामा दिने तालिम फरक छ होइन सर? त्यस कारण चाहिँ त्यो किसिमको चाहिँ राज्यको त्यो नभएको कारणले गर्दाखेरि अब म चाहिँ यसलाई चाहिँ के भन्छु, देखाउने मात्र हो, प्लानिङ मात्र हो, अझै पनि हामीसँग केही बिग्रिएको छैन। अब अहिले नयाँ सरकार छ, नयाँ प्लानिङ छ, नयाँ आयोजना छ, पक्कै पनि यसरी किसिमले काम गर्यो, अनुसन्धान गरेर काम गर्न सक्यो भने चाहिँ यत्रो गरिसकेपछि अलिकति दुःख गरौँ न, त्यति त अनुसन्धान गरौँ, क्याटेगोराइज गरौँ, यो काम गर्नु तालिम दिनलाई छ भने कुन कुन ओडालाई, कुन कुन नगरपालिकाले कुन कुन काम दिने त, त्यो लोकल रिसोर्सेस के छ त, त्यसको चाहिँ मार्केट कस्तो छ, नेसनल लेभलमा, लोकल लेभलमा, इन्टरनेसनल लेभलमा ब्रान्ड कसरी गर्ने भन्ने कुरा तिनीहरूले कस्तो गर्न सक्यो। जस्तै अब सानसानो व्यवसाय गरिरहेको मान्छेहरू छ भने तिनीहरूको व्यवसायलाई चाहिँ अलिकति लगानी सिड मनी दिने र तिमीहरू राम्रो क्वालिटी काम गराउने, कम्पिटिसन गराउने, जो राम्रो आउँछ त्यसलाई सिड मनी दिने, उदाहरण देखाएर अनि उसलाई चाहिँ दर्दसर्द गर्न लगाउने, यसरी औपचारिक क्षेत्र लान सकिन्छ। अब कामदारको कुरा, अब होटेल व्यवसाय सानसानो काम गरिरहेछ भने, होटेल व्यवसाय छ भने त्यसलाई तिनीहरूलाई पनि त्यसको सिप दिउँ, उनीहरूलाई पनि इन्टरप्रिनर बनाऊ न होइन, उनीहरूलाई पनि उद्यमी बनाऊ, त्यतातिर लगाउँ, त्यसरी पनि उनीहरूलाई हामी अपेक्षा क्षेत्रमा लान सक्छ। थुप्रै उयो आउटहरू छ कि सर, यसमा काम चाहिँ तालिम दिने मात्र होइन कि, राज्यले जस्तो छुट्याउने त्यसलाई दिँदाखेरि चाहिँ कस्तो ग्रुपलाई दिने त, मैले कृषि क्षेत्रको मान्छेलाई काम दिनु पर्यो, तालिम दिनु पर्यो भने कृषि क्षेत्रकै मान्छेलाई चाहिँ फोकस गरेर खालको दिनु पर्यो कि, त्यसमा साइकल हेर्नु पर्यो, पूर्ण साइकल के गर्ने त, के दिने, त्यसले गर्दा कहाँ मार्केटिङ लिङ्क हुन्छ, यसमा राज्यले के सपोर्ट गर्न सकिन्छ, यसलाई ब्रान्डिङ कसरी गर्न सकिन्छ, तिनीहरू कसरी चाहिँ अपेक्षा क्षेत्रमा आउन सकिन्छ त। तपाईँको भोलि धानको खेती गर्छ त्यो प्लट भने तपाईँले त्यो धानको खेतीको मान्छेलाई लाइन पुलिङ गरेर धान खेती गर्न लगाएर धान प्रडक्सन गरेपछि त्यसको उत्पादन राम्रो हुन्छ, तालिम कसरी धान उत्पादन बढी हुन सक्छ त, कुन मल लगाउने, कसरी चाहिँ त्यसलाई चाहिँ विभिन्न किसिमको चाहिँ अहिलेको मोडर्नाइजेसन गर्ने त खेती गर्न सकिन्छ भनेर कुरा गर्ने, अहिले क्लाइमेट चेन्जको अब समस्याहरू छ त्यसलाई चाहिँ अहिले कसरी यो चाहिँ स्मार्ट क्लाइमेट स्मार्ट एग्रिकल्चर कसरी गर्ने, त्यस्तो खालको तालिमहरू दिएर प्रडक्सन गर्न सकेर इन्कम बढिसकेपछि तिमीहरू चाहिँ यसरी राज्यसँग चाहिँ दर्ता गर्यो भने राज्यसँग तिमीहरू चाहिँ औपचारिक क्षेत्रमा आयो भने तिमीहरूको चाहिँ धानको प्रडक्सन तलमाथि भयो भने हामी बिमा गर्छौँ, हामी पे गरिदिन्छौँ तिमीहरूको पैसा होइन, त्यसरी तिमीहरू पिर गर्नु पर्दैन, यसरी गर औपचारिक क्षेत्रमा आऊ, तिमीले कमाएको यति पर्सेन्ट यति महिनाको तिमीले पे गर, भोलि तिमीहरू अब अहिले श्रम हुँदासम्म बल हुँदासम्म काम गर्छौ होइन, भोलि सकिसकेपछि गाह्रो भएपछि हामी तिमीहरूलाई दिन्छौँ, अहिले राज्यलाई तिमीहरूले दिउ उत्पादन गरेर तिमीहरूलाई हामी तिमी पछि गर्न सकेपछि हामी गर्छौँ भनेर ती किसानलाई इन्स्योर हुनु पर्यो क्या, सुरक्षाको ग्यारेन्टी हुनु पर्यो एकदमै हो। यस्तो किसिमले चाहिँ औपचारिक क्षेत्रमा लान सकिन्छ, तपाईँको सानो व्यवसाय गर्ने त्यो नाङ्लो व्यवसाय गरेर हुन्छ त्यो व्यवसाय गर्नेहरूलाई तालिम दिउँ न, कसरी चाहिँ व्यवसाय गर्न सकिन्छ, अझै राम्रो गर्न सकिन्छ, सानसानो तालिम त्यही बसी बसी उनीहरूलाई त्यही डेली आउने ग्राहकसँग कसरी डिल गर्ने भन्ने कुरा तालिमहरू दिउँ, त्यसपछि तिमीहरूलाई फाइदा के हुन्छ, तलमाथि भयो भने अस्ति तपाईँको त्यत्रो हाम्रो भुइँचालो गयो, अस्ति कोरोनाको त्यत्रो काण्ड भयो, कसलाई समस्या पर्यो, तपाईँ हामीलाई थोरै पर्यो सम्बन्ध बढी त त्यही अनौपचारिक क्षेत्रमा काम गर्ने जो इन्फर्मल सेक्टरमा काम गर्ने तिनीहरूको समस्या पर्यो, राज्यलाई पनि गाह्रो पर्यो नि त, त्यत्रो दायित्व व्यवहार गर्नु पर्यो नि त राज्यले पनि त्यो इन्फर्मल सेक्टरको काम गर्ने कामदारहरूले दिन, कति कामले गर्दा राज्य पनि फेल भयो यो कुराहरूमा होइन, गाह्रो पनि भयो किन अगाडि प्रिपेरेसन थिएन राज्यको पनि हो, यो कारण चाहिँ के हो भने इन्फर्मल सेक्टरले गर्दाखेरि यदि इन्फर्मल सेक्टरमा पनि त सुरक्षा ग्यारेन्टी भइदिएको भए हिजोको समस्या त्यसो भोग्नु पर्दैन थियो, तर औपचारिक क्षेत्रमा लानको लागि चाहिँ तालिम सँगसँगै तिनीहरूलाई इन्करेज गर्नु पर्यो, सिचुएसन हेर्नु पर्यो, अनि त्यसो भने चाहिँ बचत गर्ने बानीलाई प्रोत्साहन गर्नु पर्यो होइन कुराहरू, अनि सिप सँगसँगै तिनीहरूको एवेरनेस पनि बढाउनु पर्यो कि राज्यलाई, व्यक्ति आफैलाई नै सेल्फ त्यो के भन्छ कन्फिडेन्ट बनाउने डिपेन्डेन्ट भन्दा पनि सेल्फ डिपेन्ड बनाउनु पर्यो कि, मतलब चाहिँ सेल्फ भन्दा डिपेन्ड भन्छ इन्डिपेन्डेन्ट कि, ऊ आफैमा सेल्फ चाहिँ डिपेन्ड होस्, आफै आफैमा अर्कोसँग नपरोस्, इन्डिपेन्डेन्ट भएर चाहिँ काम गर्न सक्ने कोही चाहिँ राज्यले गर्न सक्यो भने, र अनि त्यसपछि उनीहरूको उत्पादन गरेको सामानलाई राज्यले इन्स्योर गरिदिनु पर्यो, दुध खाले आफूलाई खानु नपरोस् होइन, उत्पादन हामी त कति कुरामा त अहिले चाहिँ सेल्फ सस्टेन छौँ नि, दुध दुधमा माछामा होइन अन्डामा मासुमा हामी सेल्फ डिपेन्ड छौँ, सेल्फ छौँ अहिले भने आत्मनिर्भर छौँ भने, अब अहिले चाहिँ हामीले सोच्नुपर्ने अवस्था के छ भने यी आत्मनिर्भर हुने कुराहरूलाई चाहिँ माछा खेती गरेको मान्छेहरूलाई चाहिँ अब इन्स्योर भएछ कि, अब हामी इन्स्योर छौँ, उनीहरू तलमाथि भए पनि राज्यले बिमा गरिदिन्छ सबै थोक गरिदिन्छ नि, तर त्यहाँ कामदारको अझै पनि के छ, कामदारको अझै पनि अभावै औपचारिक रूपमै इन्फर्मलमै काम गरिरहेको छ, त्यो जब दर्ता गर्ने बेला पनि एउटा इन्स्योर होस् कि गर्दा नि त्यो के भन्छ इन्फर्मल सेक्टरमा जो संस्थाले उसले दर्ता गर्छ नि त्यति बेला सबै फर्मल सेक्टरको लागि चाहिँ दर्ता गर्छ, कामदारको लागि सबै काम दर्ता गरिदियोस् कि, त्यो भए पनि राम्रो पनि हुनसक्छ, त्यसको लागि के हुने इन्कमलाई इन्स्योर हुनु पर्यो, यतिर काम उत्पादन भएकोलाई इन्स्योर गराइदिन सक्नु पर्छ, अनि बजेट भाषण पहिलाको ट्रेन्ड भएको हुनाले मलाई लाग्छ जति भनाइ छ बजेट भाषणमा डिटेल चाहिँ पढ्न भ्याएको छैन, तर डिटेल सुनेको अनुसार न्युज अनुसार चाहिँ अब ट्रेन पहिलाकै ट्रेनमा छ बजेट भाषण, मलाई लाग्छ अहिले राज्यले पहिला सुशासनमा फोकस गरे होला, त्यही ट्रेन पहिलाकै फलो गरे होला, नेक्स्ट इयरमा सायद मलाई आशा छ अर्को नेक्स्ट बजेटमा चाहिँ यी कुराहरूलाई पनि समावेश गर्छ होला, किन यत्रो डाटाले बताइरहेको छ कि इन्फर्मेसन सेक्टरमा यत्रो काम गरेर कामदारहरू छन् यिनीहरूको लागि हामी फोकस गर्नुपर्छ भनेर, अब यी कुरामा यति कामदारहरू छन् अब अहिले ट्रेड युनियन हटाउने भने ट्रेड युनियन हटाउनु तर पोलिटिकली हटाउनु पर्छ, ट्रेड युनियन चाहिँ हटाउनु मिल्दैन किनभने ट्रेड युनियनले पनि के गर्छ कलेक्टिभ बार्गेनिङलाई काम गर्छ यहाँ चाहिँ होइन, त्यो भएको हुनाले अब यसमा चाहिँ अब तालिमहरू दिने भन्ने कुरा त गरेका छ नगरे होइन बजेटले त तालिम दिने कुराहरू गरेको छ, सिप सिकाउने कुराहरू गरेको छ, त्यही आधारमा अहिले अब पुटुङ पुटुङ भाषा लाग्छ क्या मलाई, तालिम दिएर अहिले नै राज्यले चाहिँ स्थानीय सरकारहरूले प्लानिङ गरिसक्यो अलरेडी तर बजेट भर्खर आएको छ, त्यो त अस्ति नै तालिम अस्तिको पुसभन्दा अगाडिको सबै भइसकेको छ, तालिम यहाँ अहिले चाहिँ बजेट भाषण आएको छ, त्यो तारतम्य कतिको मिल्छ थाहा छैन मलाई त्यो पनि होइन, त्यो म अलिकति त्यसमा चाहिँ म बिग्रे पनि होइन अर्थतन्त्रको उसमा चाहिँ, तर आज सामाजिक क्षेत्रको कुरा गर्दाखेरि त्यति फोकस गरे जस्तो मलाई चाहिँ लाग्दैन, यसमा चाहिँ अब राज्यले चाहिँ विचार चाहिँ गर्नुपर्छ, तर खुसी चाहिँ के लागेको छ अलिकति थोरै खुसी के लागेको छ महिला मन्त्रालयले चाहिँ थोरै चाहिँ के बजेट बढाइदिएको हुनाले चाहिँ महिलाको फोकसमा के काम गर्न सकिन्छ कि भन्ने चाहिँ मलाई कता कता लागेको छ, अनि अरू बजेटमा यो अनौपचारिक इन्फर्मल सेक्टरको कामदारको कुराहरू गर्दाखेरि चाहिँ उहाँको लागि चाहिँ मैले त्यस्तो केही देखिनँ किनभने हामीले बारम्बार उठाइरहेको छ इटाभट्टाको केसहरू उठाइरहेको छौँ, त्यहाँ ट्राफिक भइरहेको छ, हुमन ट्राफिक भइरहेको छ, त्यहाँ संशोधन भइरहेको छ, त्यो क्षेत्रलाई सोध्नुपर्छ भन्दाखेरि शान्तिपूर्ण काम गरेर इसिडी खोलिदिएर स्कुलसँग बच्चाहरूलाई लिङ्क गरिदिएर चाइल्ड लेभलको कुरालाई फर्स्ट लेभलमा मात्रै अलिकति फोकस गरेर अरू केही गरेको छैन कि भनेपछि स्टिल त्यो कुरालाई राज्यले केही बोलेको छैन भनेपछि मैले यहाँ के देखिरहेको छु भने अनुपस्थित यो इन्फर्मल सेक्टरलाई चाहिँ कुनै काम गरे जस्तो मलाई लागिरहेको छैन, म आफै अनुभवी हो कि थाहा छैन मलाई त्यस्तो लागिरहेको छ। त्यो चाहिँ अब आशा गरौँ अब अहिलेको भनाइ अनुसार अस्तिको अर्थमन्त्रीले भनाइ अनुसार हाम्रो प्रधानमन्त्रीले यसपालि चाहिँ यो साल चाहिँ हामी गभर्मेन्ट्सको लागि मात्र हामी काम गर्नेछौँ भन्ने हुनाले सायद यो साल चाहिँ पहिलाकै ट्रेनको बजेट आएको होला। अब नेक्स्ट इयरमा हामी आशा गरौँ पक्कै पनि यो क्षेत्रलाई पनि हेर्छ होला भन्ने आशा गरेको छ।
2: अघि हामीले तथ्य तथ्याङ्कको कुराकानी गर्दाखेरि श्रमिकहरूको एकिन तथ्याङ्क कति छ भन्ने चाहिँ निश्चित छैन, तपाईँको तथ्याङ्क कार्यालयसँग पनि ठ्याक्कै यति छ भन्ने छैन। हुन त तथ्याङ्क कार्यालयकै विवरण कुराकानी गर्दाखेरि कसरी गरियो, सही ढंगले गरियो कि गरिएन भन्ने पनि पटक पटक प्रश्नहरू उठिरहेको हुन्छ। यो श्रमिकको दर्ता र तथ्याङ्क व्यवस्थापन चाहिँ किन महत्वपूर्ण छ?
3: सबभन्दा ठुलो कुरो चाहिँ श्रमिकको तथ्याङ्क दर्ता गर्नु आवश्यकता एकदमै छ। यसले के गर्छ भने योजना बनाउन नीति बनाउनको लागि ठुलो काम गर्छ। तपाईँ तथ्याङ्क भएन भने तपाईँले चाहिँ यतिजना चाहिँ इन्फर्मल सेक्टरमा काम गर्छन् है भन्ने कुरा थाहा भएन भने फर्मल सेक्टरमा यति गर्छन्, इन्फर्मल सेक्टरमा यति गर्छन्, यो क्षेत्रमा हामीले इन्टरभेन्सन यसरी गर्नुपर्छ, यो अहिलेको चाहिँ एसएसएफको कुराहरू गर्दा पनि यो ठाउँमा चाहिँ हामीले बढ्दा फोकस गर्नुपर्छ, यो क्षेत्रमा गर्नुपर्छ भन्ने कुरा चाहिँ यसले चाहिँ ठुलो काम गराउँछ। यो भएन भने केही पनि गर्न सक्दैनौ होइन। र यति गरिसकेपछि राज्यले आफ्नो अर्थतन्त्रमा पनि यति गर्न सक्यो भने यति चाहिँ अर्थतन्त्रमा सपोर्ट हुनसक्छ है भनेर एउटा प्लानिङ पनि योजना बनाउनु पनि सक्छ, भविष्यको लागि काम पनि लाग्छ, योजना आउने योजनालाई बनाउन सजिलो हुन्छ। कन्ट्रिब्युसन चाहिँ त्यहाँ त छ त, इकोनोमिक कन्ट्रिब्युसन त कामदारले गरिरहेको छ नि होइन, फर्मल सेक्टर र इन्फर्मल सेक्टर दुवै गरिरहेको छ। फर्मल सेक्टरको तपाईँ डाइरेक्टले देखिरहनु भएको छ, इन्फर्मल सेक्टरको देखिरहनु भएको छैन, तर कति कुरा आउनु पनि सकिरहेको छैन कि त्यो इन्फर्मल सेक्टरमा भएको कन्ट्रिब्युसन चाहिँ डाइरेक्टली चाहिँ राज्यमा देखिरहेको पनि छैन र कति कुरा त्यो त्यहाँ चाहिँ पुगेका पनि छैन, राज्यको दायित्व राज्यको ढुकुटीमा पुगेका पनि छैन। त्यसले गर्दाखेरि त्यो काम पनि यसले गर्न सहयोग गर्छ।
2: जुन अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई औपचारिक क्षेत्रमा ल्याउनको लागि चाहिँ यो अरू देशहरूमा अलिकति विकसित देशहरूमा चाहिँ कस्तो अभ्यास भएको पाइन्छ? त्यसको केही अलिकति फरक पद्धति हाम्रो भन्दा छ कि उस्तै उस्तै नै हो?
3: एउटा दुईटा मैले यसो हेर्दाखेरि एक दुईवटा देशमा जस्तै इन्डियाकै कुरा गर्दाखेरि ई श्रम पोर्टल भन्ने रहेछ होइन, त्यसले चाहिँ के गर्छ भने दर्ता गर्न सजिलो पाउँदो रहेछ कि त्यो त्यसले चाहिँ जति पनि श्रमिकहरू छन् ती श्रमिकको सबैको त्यहाँ दर्ता गराउँदो रहेछ, दर्ता गर्न सजिलो सङ्गठित भने एक कति चाहिँ हाम्रो देशमा चाहिँ यो इन्फर्मल सेक्टरमा काम गर्ने श्रमिकहरू रहेछ भन्ने कुरा यी पोर्टल यी श्रम पोर्टलले चाहिँ देखाउँदो रहेछ। त्यस्तो दर्ता कामले पनि त्यो चाहिँ जहाँ गयो त्यहाँबाट गर्न पायो नि त, उसले इन्ट्री गर्न पायो नि त मोबाइलबाट म चाहिँ कामदार हो भनेर ठ्याक्कुले चाहिँ त्यहाँबाट त्यो पोस्ट गर्न पायो अनि त्यो भएपछि यतिजना त दसौँ करोडको त्यहाँ करोडौँ मान्छेहरूको त्यहाँ दर्ता भइसकेको छ कि इन्डियामा भने त्यो एउटा पनि हाम्रो नजिक छिमेकी भएको हुनाले त्यो एउटा पनि हामीलाई चाहिँ यो डिजिटलको चाहिँ इन्ट्री गर्ने पनि एउटा राम्रो हुन्छ अनि यसले गर्दाखेरि हाम्रो प्लानिङ गर्न राज्यलाई प्लानिङ गर्न इम्प्लोइमेन्ट क्रिएट गर्नको लागि होइन र सिप तालिम दिनको लागि यी सम्पूर्ण कुरालाई यसले सहयोग गर्छ जस्तो लाग्छ। जस्तै अर्को यो अफ्रिकन एउटा कन्ट्रीमा चाहिँ आइएलओको एउटा दक्षिण अफ्रिका पनि एउटा छ सहकारीको एउटा चाहिँ कमिटी बनाएर चाहिँ तिनीहरूले हुन त हाम्रो नेपालमा पनि हाम्रो चाहिँ सहकारीको चाहिँ कमिटी बनाउने एउटा नियम त बनाएको छ, सहकारीको एउटा कमिटी बनाएर 25 जनाको कतिजनाको एउटै नै क्षेत्रको आफ्नै क्षेत्र एरियाको महिला पुरुषहरू तर प्रोफेसनलको कुराहरू पनि गर्नु पर्यो कि हाम्रो नेपालमा चाहिँ हामी के गर्छौँ भने त्यो एरियाको मात्रलाई हामीले फोकस गरिरहेको छौँ सहकारीको लागि चाहिँ होइन, तर होइन अब श्रमिकहरूको मात्र सहकारी पनि हुन सकिन्छ कि त्यो पनि गर्न सकिन्छ भन्ने एउटा चाहिँ हाम्रो नेपाललाई चाहिँ एउटा हामीले गरिरहेको प्र्याक्टिस हो तर अलिक फरक चाहिँ कि सोच पनि फरक हुनु पर्यो। हाम्रो नेपालमा चाहिँ हामी ट्रेन के गरिरहेको छौँ भने महिलाको छ भने त्यही एरियाको महिला पुरुषहरू छ भने त्यही महिला एरियाको मात्रलाई यतिजना भन्छौँ होइन, अब त्यसमा त प्रोफेसनल पनि कुरा गर्नुपर्छ भन्छ लाग्छ। जस्तै अब श्रमिकहरूको छ भने श्रमिकको मात्रै सहकारीले बनाएर पनि यसरी चाहिँ दर्ता गर्न सकिन्छ अनि इजिली त्यहाँ पनि इन्फर्मेसन होस्, तालिम होस्, अन्य कुनै राज्यको प्रोग्राम होस्, प्लानिङ होस्, फेरि सामाजिक सुरक्षाको जानकारी होस् त्यहाँ सजिलोसँग दिन सकिन्छ, एउटा वे हुन्छ जस्तो लाग्छ।
2: अनि यो औपचारिक क्षेत्रमा रहेका जति पनि लाखौं श्रमिकहरू हुनुहुन्छ उहाँहरूको जीवनस्तर सुधार्न सबैभन्दा ठूलो नीतिगत हस्तक्षेप सरकारले के गर्नुपर्छ?
3: मेन त सबभन्दा ठूलो कुरो चाहिँ अनिवार्य श्रमिक दर्ता गर्नु पर्यो होइन दर्ता गर्न, अब हामीले त्यत्रो कुरा गर्छ, दर्ता गर्नु पर्यो, त्यो दर्ता अनिवार्य स्थानीय तहबाट हुनु पर्यो, जो माथि नेसनल लेभलमा मात्र होइन स्थानीय वडादेखि नै भयो भने वडाको मान्छेलाई थाहा हुन्छ नि मेरो मान्छे यो घरको ढोका कहाँ गयो, घरको ढोका कहाँ छ भन्ने थाहा हुन्छ, यो मान्छे थाहा हुन्छ सबै, वडादेखि यो स्थानीय रूपमा चाहिँ दर्ता हुनु पर्यो, र अनि यो एप्सहरू मोबाइलको एप्सहरू चलाउन सिकाउनु पर्यो, त्यस्तो त्यो गर्न सक्यो भने त्यसबाट दर्ता गर्न सिकाउनु पर्यो है, त्यो दर्ता गर्न सिकाएपछि जो जुन स्थानमा हुन्छ नि उसले त्यहाँबाट दर्ता गर्छ, त्यो भयो अर्को कुरा। अनि त्यसपछि अनि स्वतः त्यो दर्ता भएपछि स्वतः त्यसलाई चाहिँ सामाजिक सुरक्षासँग लिङ्क गरिदिनु पर्यो क्या, त्यसलाई त्यो गर्न सक्यो भने पनि एउटा चाहिँ प्रभावकारी हुन्छ। अनि त्यसपछि आएर सब्सिडाइज दिनु पर्यो क्या, अलिकति उसलाई चाहिँ अनुदानहरू दिनु पर्यो, अलिकति अनुदान दिनु सक्यो भने पनि त त्यसले पनि हामीलाई त्यो राम्रो हुन्छ जस्तो लाग्छ। जस्तै अब सबैको इन्कम त बराबर छैन, जसको एकदम न्यून हुन्छ योगदान तलब हुन्छ, तिनीहरूलाई चाहिँ अलिकति आंशिक तल रूपमा चाहिँ सहयोग गरिदिनु पर्यो राज्यले होइन। अनि त्यसपछि आएर स्वास्थ्य बिमा दुर्घटनाहरू चाहिँ क्षतिपूर्ति पेन्सनहरू त्यसको पनि उसलाई चाहिँ सुविधाहरू तत्काल दिनु पर्यो। र त्यसपछि यही हो, म चाहिँ अब तिमीहरू पनि हाम्रो देशका कामदार हो भन्ने विश्वास चाहिँ दिलाउन सक्नु पर्यो।
2: अन्तिममा चाहिँ विशेष गरी अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरूदेखि लिएर अब यो भनौ न नीति निर्माताहरूलाई चाहिँ तपाईँले के सन्देश दिन चाहनुहुन्छ?
3: अब कामदारको लागि चाहिँ अब हामी आफै नै कामदार सबैजना सचेत हुनुपर्छ हामी सबै, किनभने कहाँ मेरो चाहिँ अधिकार छ, के हो मेरो अधिकार, सचेत हुनु पर्यो। अनि मैले चाहिँ औपचारिक क्षेत्रमा काम गर्नुपर्छ, अनौपचारिक क्षेत्रमा होइन, गरे पनि मैले के सुविधा लिन सक्नुपर्छ भन्ने आवाज उठाउन सक्नुपर्छ जस्तो लाग्छ। त्यो भयो, आफ्नो जिम्मेवारी पनि बुझ्नुपर्छ इन्फर्मल सेक्टरमा काम गर्नेहरू चाहिँ, अनि ट्रेड युनियन जस्तोसँग आबद्ध हुनु पर्यो आफ्नो चाहिँ आवाज उठाउनको लागि होइन, अब किनभने एक्लैको भोइस त हुँदैन नि, त्यसलाई ट्रेड युनियन जस्तोमा लाग्नु पर्यो। अनि यो कारण यदि यस्ता भएन भने त हामी विभिन्न किसिमको ठगिनुमा पर्न सक्छौँ होइन, त्यो ठगिनुमा नपरोस्, वैदेशिक रोजगार जानु पर्यो भने पनि ठगिनु नपरोस्, यहाँ काम नपाएर त वैदेशिक रोजगार जानु पर्ने हो नि त होइन, अब त्यो जाँदा पनि त्यहाँ ठगिन्छ क्या, भने त्यस्ता कुराहरूमा चाहिँ हामी सबै सचेत हुनु पर्यो, आफै सचेत हुन सक्नु पर्यो, खोज्नु पर्यो सचेत हुने ठाउँ कहाँ छ भनेर खोज्नु पर्यो, र एक आपसमा जानकारी लिन सक्नु पनि हामी चाहिँ कोसिस चाहिँ गर्नुपर्छ हामीले पनि। र अनि अब नीतिको कुरा गर्दा, नीति निर्माताको कुरा गर्दाखेरि हामीले चाहिँ सबभन्दा पहिला चाहिँ यो अनौपचारिक क्षेत्रहरूको चाहिँ जति काम गर्छ त्यसको तथ्याङ्क चाहिँ डिटेलमा लिनु पर्यो, एकदमै लिनु पर्यो र त्यसलाई एकीकृत गर्नु पर्यो। अनि त्यसपछि त्यसलाई अनि हामीले चाहिँ के गर्नु पर्यो भने त्यो अनुसारको चाहिँ सामाजिक सुरक्षाको चाहिँ प्लानिङ योजना बनाउन सक्नुपर्छ। अनि कसरी हामीले चाहिँ यसलाई चाहिँ त्यो अनुसारको चाहिँ हामीले योजना बनाउनु पर्यो, त्यो अनुसारको त्यसलाई सरलता पनि बनाउनु पर्यो, यो सामाजिक सुरक्षा त्यो आधारमा बनाउन सक्नु पर्यो। र त्यसपछि आएर राज्यको चाहिँ स्थानीय सरकारको चाहिँ क्यापेसिटी बढाउनु पर्यो, के को लागि बढाउनु पर्यो भने ती सब त्यो रजिस्ट्रेसन कसरी गर्ने, मनिटरिङ कसरी गर्ने, इन्फोर्स कसरी गर्ने भन्ने कुराहरूमा चाहिँ स्थानीय सरकारलाई पनि स्ट्रेन्थ गराउनु पर्यो, विभिन्न किसिमको राज्यले चाहिँ त्यो गर्नुपर्छ भने। अनि अर्को चाहिँ आएर महिलाको र युवा र आप्रवासिक समूहहरूको जुन छ त्यसलाई पनि तिनीहरूको कार्यक्रममा चाहिँ कार्यक्रममा विशेष फोकस गर्नु पर्यो र तिनीहरूलाई चाहिँ विशेष फोकस गरेर कार्यक्रममा बढाउनु पर्छ जस्तो लाग्छ मलाई चाहिँ। अनि अर्को चाहिँ यो चाहिँ विशेष गरेर अझै जुन चाहिँ लेबर लहरू छ नि, नियमहरू छ, एक्टहरू छ, त्यसलाई चाहिँ एकदमै युज गर्नु पर्यो, विशेष गरी केमा गर्नु पर्यो भने गएर न्यूनतम ज्याला हुन्छ कार्यस्थललाई सुरक्षा गराउनु पर्ने, के अरे वर्कप्लेस चाहिँ सेफ्टीको कुरा गर्नु पर्यो भने सँगसँगै हामीले चाहिँ मिनिमम वेजको लागि चाहिँ बढी फोकस सबै गर्नु पर्यो, श्रम कानुन नियमले दिएको जति छ त्यसलाई चाहिँ एकदम एक्टिभली चाहिँ इम्प्लिमेन्ट गर्नु पर्यो होइन, कार्यान्वयन गर्नु पर्यो। तर विशेष गरेर अझै फोकस चाहिँ के गर्नु पर्यो भने वर्कप्लेस सेफ्टीको कुरा गर्नु पर्यो र सँगसँगै वेजको कुरा गर्नु पर्यो होइन, किनभने वेज पनि इक्वेल छैन, तपाईँको त्यही पुरुषहरू महिला र पुरुषमा त छँदैछ तर त्यहाँ पुरुषमा पनि महिलामा पनि त्यहाँ चाहिँ ज्यालाको फरकता देखिन्छ होइन। अब त्यही तपाईँको प्राइभेट स्कुलमा पढाउने टिचर र सरकारी पढाउने टिचरको सायद त्यही हेर्नुहोस् न होइन, त्यही फरक छ, यस्ता कुराहरू चाहिँ एकदमै याद गर्नुपर्छ। र अनि त्यसपछि यो चाहिँ ग्रेजुएटले चाहिँ के गर्नु पर्यो भने एउटा एक्स्ट्रा खालको चाहिँ के अरे फर्मलाइजेसन गर्नु पर्यो, जसले चाहिँ विस्तार गरेर चाहिँ यो इन्फर्मल सेक्टरलाई चाहिँ लगेर फर्मल सेक्टरमा चाहिँ लान सकोस्, त्यसकारण यसको लागि दीर्घकालीन योजनाहरू चाहिँ राज्यले बनाउनु पर्ने हुन्छ। अघि मैले जति कुराहरू गरेँ त्यसको कुराहरूलाई चाहिँ दीर्घकालीन योजना बनाएर चाहिँ राज्यले चाहिँ विस्तारै एउटा स्थानीय स्ट्राटेजी बनाउनु पर्यो, सबै इन्फर्मल सेक्टरलाई फर्मल सेक्टरमा लान सकोस्, त्यो ट्रान्जिट गर्न सकोस्।
2: हुन्छ, तपाईँको महत्वपूर्ण समय र जानकारीका लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
3: थ्याङ्क यू सर, मलाई मौका दिनुभयो, मैले चाहिँ अलिअलि केही जानेको र चाहिँ सेयरिङ गरेँ होइन, त्यसलाई धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो अनौपचारिक श्रम विज्ञ चाँदनी राणा। आजको देश परदेश तपाईलाई कस्तो लाग्यो? कार्यक्रम सुन्दा तपाईको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौं। उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना desh@unn.com.np मार्फत आफ्नो समस्या, प्रश्न र भनाईका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छाड्न सक्नुहुन्छ। हामी तपाईका गुनासा, सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौं र तपाईले परेका समस्या समाधान गर्न कोशिश गर्छौं। तपाईको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौं। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नुभएकोमा तपाईलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो अनलाइन .com र उज्यालो मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठसँगै म महेश गेवाली पनि बिदा माग्छु। नमस्कार।

0: के तपाईँ एसईई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
1: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
0: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
1: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
0: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
1: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सत्तारूढ़ रासोपाको प्रदेश अधिवेशन आजदेखि 56 जिल्लामा अधिवेशन सम्पन्न, केही जिल्लामा विवाद। औद्योगिक क्षेत्रभित्र संचालित उद्योगलाई 7 दिनभित्र बक्यौता भुक्तानी गर्न निर्देशन, नतिरेमा कार्यवाही प्रक्रिया अघि बढ़ाउने चेतावनी। साना तथा मझौला व्यवसायका लागि पनि डिजिटल कर्जाको सुविधा थप, 10 लाख रूपियाँसम्म कर्जा लिन सक्ने। इरान इजरायल तनावबीच तेलको मूल्यमा सामान्य वृद्धि, लगानीकर्ता अझै अन्यलमा। र एसियाली खेलकुदका लागि तेक्वान्दो तर्फ नेपालका अभिषेक बराल छनौट, 80 केजी मुनि प्रतिस्पर्धा गर्ने। नेपाल खबरमा अब पूरा खबर। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रदेश अधिवेशन आजदेखि शुरू हुँदैछ। पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप वड़ा, पालिका, जिल्ला हुँदै प्रदेश अधिवेशन शुरू हुन लागेको हो। अहिलेसम्म 56 जिल्लामा जिल्ला अधिवेशन सकिएको रासोपाले जनाएको छ। पार्टीका अनुसार बाँकी 12 जिल्लामा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अघि बढ़ाउने तयारी भइरहेको छ। अधिवेशनको क्रममा केही जिल्लामा नेतृत्वको विषयमा विवाद भएको छ। रासोपाले पहिलो महाधिवेशनलाई संस्थागत विकास र वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई थप सुदृढ बनाउने अवसरका रूपमा लिएको जनाएको छ। रासोपाको पहिलो महाधिवेशन आउँदो असार 6 र 7 गते चितवनमा गर्ने कार्यतालिका सार्वजनिक भइसकेको छ। सरकारले औद्योगिक क्षेत्रको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर भाड़ा र महसुल नतिर्ने ठूला उद्योगीहरूलाई 7 दिनभित्र बक्यौता रकम भुक्तानी गर्न निर्देशन दिएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले हिजो सूचना निकालेर जमीन, भवन, विद्युत र पानी लगायतका सेवा प्रयोग गरे बापत नियमित बुझाउनु पर्ने महसुल 7 दिनभित्र बुझाएर बक्यौता रकम राफ साफ गर्न भनेको छ। लिमिटेडले तोकिएको म्यादभित्र बक्यौता रकम नतिरे सम्झौताको शर्त एवं नियमानुसार कार्यवाही प्रक्रिया अघि बढ़ाउने चेतावनी दिएको छ। लिमिटेडका अनुसार बालाजो औद्योगिक क्षेत्रभित्र संचालित 151, हेटौँडा औद्योगिक क्षेत्रभित्र संचालित 131 र पाटन औद्योगिक क्षेत्रभित्र संचालित 94 उद्योगहरूले बक्यौता रकम तिरेका छैनन्। यसैगरी पोखरा, बुटवल, वीरेन्द्रनगर, भक्तपुर र गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रभित्र संचालित उद्योगहरूले पनि बक्यौता तिर्न बाँकी छ। उद्योगहरूले नियमित रूपमा जग्गा बहाल, भवन बहाल, विद्युत महसुल र पानी महसुल नबुझाउँदा औद्योगिक क्षेत्रभित्र नयाँ पूर्वाधार निर्माण गर्न, पुराना संरचना मर्म सम्हार गर्न र साना उद्योगलाई समय सेवा दिन गम्भीर आर्थिक संकट परेको सूचनामा उल्लेख छ। अब लघु, साना तथा मझौला व्यवसायीले डिजिटल माध्यमबाट 10 लाख रूपियाँसम्म कर्जा लिन सक्ने भएका छन्। राष्ट्र बैंक भुक्तानी विभागले डिजिटल माध्यमबाट प्रवाह हुने कर्जा, डिजिटल लेण्डिङ सम्बन्धी मार्गदर्शन परिमार्जन गरेर लघु, साना तथा मझौला व्यवसायका लागि पनि डिजिटल कर्जाको सुविधा थप गरेको हो। लघु, साना तथा मझौला व्यवसायलाई पनि डिजिटल कर्जा सुविधा उपलब्ध गराउनका लागि विद्यमान कार्यविधि संशोधन गरिएको राष्ट्र बैंक भुक्तानी विभागले जनाएको छ। विभागका अनुसार अब लघु, साना तथा मझौला व्यवसायले दुई प्रकारको डिजिटल कर्जा पाउनेछन्। यस अनुसार अल्पकालीन प्रकृतिको चालू पूँजी कर्जा अधिकतम 5 लाख रूपियाँ र दीर्घकालीन प्रकृतिको चालू पूँजी कर्जा अधिकतम 10 लाख रूपियाँसम्म रहेको छ। अल्पकालीन प्रकृतिको कर्जाको भुक्तानी अवधि 1 वर्ष र दीर्घकालीन प्रकृतिको कर्जाका सम्बन्धित बैंकले आफ्नो नीति अनुसार तोक्न सक्नेछ। अहिले पनि तलबी खाता हुने ग्राहकले 3 वर्षका लागि 5 लाख रूपियाँसम्मको कर्जा डिजिटल माध्यमबाटै प्राप्त गर्दै आएका छन्। तलब खाता बाहेक अरू खाता हुने सर्वसाधारण ग्राहकले भने 3 वर्षका लागि 2 लाख रूपियाँसम्म कर्जा पाउने व्यवस्था छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्चाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध, चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
2: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
1: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
2: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
1: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
2: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचारी हो, उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज मधेश बाहेक मध्य र पश्चिम तराईमा गर्मी धेरै हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना छ। हिजोसम्म मधेशमा तातो दिन भए पनि आज भने मधेशमा सामान्य गर्मी मात्रै हुने महाशाखाले जनाएको छ। यसैगरी भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा मात्रै तातो दिन हुने सम्भावना रहेको महाशाखाको भनाइ छ। पानी पर्न थालेपछि गर्मी क्रमशः केही घट्न थालेको हो। आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भेगका थोरै ठाउँहरूमा तथा लुम्बिनी प्रदेशको तराई भेग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाड़ी भेगका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। स्वीकृति पाएको भन्दा बढ़ी शैया थपेर सञ्चालन गरिरहेका मेडिकल कलेजमाथि सरकारले कार्यवाही प्रक्रिया शुरू गरेको छ। आफै शैया थपेर सञ्चालन गरिरहेका मेडिकल कलेजबाट बढ़ी भएको रकम असुली गरिने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। मन्त्रालयले त्यस्ता मेडिकल कलेजबाट करिब 1,78,44,000 रूपियाँ बेरुजु रकम रहेकाले त्यो रकम उठाउने तयारी थालेको जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रका व्यतिथिहरू क्रमशः घटाउँदै जाने क्रममा 5 वर्ष अघिको बेरुजु असुल गर्ने गरी काम शुरू गरिएको बताउनुभयो। उहाँले बढ़ी भएको रकम असुली गर्ने कार्य शुरू भइसकेको जनाउँदै थप कलेजहरूका अन्य क्रियाकलापका बारेमा पनि सरकारले अनुगमन गरिरहेको जानकारी दिनुभयो। महालेखा परीक्षकको प्रतिवेदनले करिब 5 वर्ष अघि मेडिकल कलेजको यो प्रवृत्ति बारेमा जानकारी गराएर ती मेडिकल कलेजबाट असुल ओपर गर्नुपर्ने रकम उल्लेख गरेको थियो। त्यसै आधारमा स्वास्थ्य मन्त्रालयले थपिएका शैया संख्या बराबरको दस्तुर बापतको थप रकम बेरुजुका रूपमा संकलन गरी संचित कोषमा दाखिला गर्न लागेको जनाएको छ। अब विदेशको खबर। इरान र इजरायलले एकअर्कामाथिको आक्रमण अस्थायी रूपमा रोके पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सामान्य रूपमा बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहपछि इरान र इजरायलले प्रत्यक्ष सैन्य कार्यवाही रोक्ने घोषणा गरेका थिए, तर दुवै पक्षले आवश्यक परे फेरि जवाफी आक्रमण गर्न सकिने चेतावनी दिएका छन्, जसका कारण लगानीकर्ताहरू पूर्ण रूपमा आश्वस्त हुन सकेका छैनन्। विश्लेषकहरूले प्रत्यक्ष आक्रमण रोकिएकाले केही राहतको अवस्था सृजना भए पनि युद्ध विराम दीर्घकालीन हुनेमा बजार विश्वस्त हुन नसकेको बताएका छन्। अहिलेको मुख्य प्रश्न युद्ध विराम दीर्घकालीन शान्तिमा परिणत हुन्छ कि केवल अस्थायी विश्राम मात्र हो भन्ने रहेको समाचार संस्था रोइटर्सले जनाएको छ। मध्यपूर्वको सुरक्षा अवस्था अझै संवेदनशील रहेकाले आउँदा दिनमा पनि तेल बजारमा उतार चढ़ाव जारी रहने सम्भावना छ। अब खेल खबर। जापानको आइची नागोयामा हुने 20औं एसियाली खेलकुदका लागि तेक्वान्दो तर्फ नेपालका अभिषेक बराल छनौट भएका छन्। नेपाल तेक्वान्दो संघका अनुसार अभिषेक पुरूष 80 केजी मुनि तौल समूहबाट एसियाली खेलकुदका लागि छनौट भएका हुन्। गएको जेठ 7-10 गतेसम्म मंगोलियाको उलान बट्टारमा सम्पन्न 27औं एसियाली तेक्वान्दो च्याम्पियनशीपमा अभिषेकले प्रतिस्पर्धा गरेका थिए। यो खेल सँगै विगतका प्रदर्शनमा प्राप्त स्कोरको आधारमा छनौट भएको नेपाल तेक्वान्दो संघ महासचिव हेमन्त डाङ्गीले बताउनुभयो। यस च्याम्पियनशीपमा अभिषेक सहित 3 पुरूष र 4 महिला गरी 7 नेपाली खेलाड़ीले सहभागिता जनाएका थिए। यसैगरी अन्य खेलाड़ीलाई पनि वाइल्ड कार्ड मार्फत एसियाली खेलकुदमा सहभागिता गराउने प्रक्रिया जारी रहेको नेपाल तेक्वान्दो संघले जनाएको छ। एसियाली खेलकुदमा अभिषेकले प्रतिस्पर्धा गर्ने तौल समूहमा विभिन्न 16 देशका खेलाड़ीहरूले प्रतिस्पर्धा गर्नेछन्। चार बञ्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। सत्तारूढ़ रासोपाको प्रदेश अधिवेशन आजदेखि 56 जिल्लामा अधिवेशन सम्पन्न, केही जिल्लामा विवाद। औद्योगिक क्षेत्रभित्र संचालित उद्योगलाई 7 दिनभित्रै बक्यौता भुक्तानी गर्न निर्देशन, नतिरेमा कार्यवाही प्रक्रिया अघि बढ़ाउने चेतावनी। साना तथा मझौला व्यवसायीका लागि पनि डिजिटल कर्जाको सुविधा थप, 10 लाख रूपियाँसम्म कर्जा लिन सक्ने। इरान इजरायल तनाव बीच तेलको मूल्यमा सामान्य वृद्धि, लगानीकर्ता अझै अन्यलमा। र एसियाली खेलकुदका लागि तेक्वान्दो तर्फ नेपालका अभिषेक बराल छनौट, 80 केजी मुनि प्रतिस्पर्धा गर्ने।
4: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
5: भर्ना खुल्यो
6: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
6: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-91-960 र 97-6-78-84-566।
7: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose and empowered to achieve more. With experienced faculty, practical learning and a supportive environment, we create a space where knowledge meets creativity. From modern classroom known as BSC College, here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya,

0: but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
1: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसल
3: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसुङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी थ्री बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
3: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858405119 र 9858151

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले, तपाईको मन जित्छ बारम्बार।
1: मलाई त कस्तो भोक लाग्छ तिग्राज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97498640।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज।

0: पारस्परिक साथ सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
1: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैताला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 सोनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: sip on the extreme energy drink.
1: SE सक्यो, अब रमाइलो सुरु भयो.
2: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म. दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस.
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस.
2: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म.
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्.
3: नेपाल टेलिकम, राष्ट्रको संचार.

0: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन। हामी गर्ने गर्ने दिक्दार भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
1: लकी पिराक फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: सूचना
4: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलबासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागू पदार्थ सेवन गर्ने, मन आसिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
4: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बात रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
3: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 9848-39-117।
5: रेडियो भेरी एफएम

0: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एसडीआरसी अस्पताल नेपालगंज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजेरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
0: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्वान चारबाइनी रोड नेपालगंज। सम्पर्क मोबाइल नम्बर 9845536984।

0: Estonia.
1: Extreme energy drink.
2: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्भिस टेक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582399, 98584072 र 98448161175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
4: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
4: लटिपिराग फोन नम्बर 98202939948, 98202939948।
5: सूचना
6: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
5: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
6: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
7: रेडियो भेरी एफएम

0: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बस्ता क्षेत्र टिकट काउन्टर देखि पश्चिम पत्ति। मोबाइल नम्बर 9840444631।
2: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुले को डुले कहाँ डुल्छौ तिमी?
3: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म कृषि एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
4: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क श्री सेग्रोभेट सेन्टर, बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 9848-50-430।
3: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
0: भर्ना खुल्यो
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
4: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 9858-51-960 र 9768-84-566।
2: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुले को डुले कहाँ डुल्छौ तिमी?
3: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म कृषि एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक, औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
6: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क श्री सेग्रोभेट सेन्टर बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872।
6: सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
3: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
7: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एण्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
1: सिटीभिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्यकर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
0: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
1: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
0: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एण्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
1: सम्पर्क कैलपाल हस्पिटल एण्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 0185-34-017, 0185-36-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
2: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कसरी।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एण्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858-40519 र 9858-51715।
3: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्र नगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्र नगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, बाइरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग

0: सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-54-455।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
4: एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: सुनौलो अवसर,
6: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
5: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
6: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
5: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
6: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
5: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
6: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081-535-546, 081-538-260, 98-580-30-305, 98-480-91-037, वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।

0: मलाई त कस्तो भोक लागेको छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: Radio Berry FM

0: यही जेठ 30 गते शनिबार को दिन
1: सुपर पोलिक्लिनिक एंड डायग्नोस्टिक सेंटर प्रणाली सुर्खेत में ब्रिनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंज में कार्यरत नाक कान घाटी रोग विशेषज्ञ डाक्टर आनंद कुमार झा द्वारा सशुल्क बिरामी जांच हुने जानकारी गराउँदछौं।
2: विशेषज्ञ डाक्टर द्वारा जांच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: साथै उक्त दिन विशेष आधुनिक मेसिन द्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0385219987, मोबाइल नम्बर 98585।
3: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रेपरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
3: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैताला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोडीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
4: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 0385900038, मोबाइल 98578209335, 98682913133 र 98655556।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
5: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। भर्ना खुल्यो
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
6: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छ, तर त्यसको केही दिन नै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
8: एफई सकियो, अब रमाइलो सुरु भयो।
9: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
8: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
9: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
8: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
10: नेपाल टेलिकम, राष्ट्रको संचार।
11: सबैको मन सुने
10: रेडियो भेरी FM।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा इसिजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 5-20-402।
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भयो बोलादै के गुनगुनाइरहेको?
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
5: एसई र कक्षा 12 को परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्रामा नयाँ शैक्षिक सत्र 83-84 का लागि कक्षा 11 मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: अध्यापन हुने विषयहरू विज्ञान व्यवस्थापन शिक्षा मानविकी
5: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
6: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत सम्पर्क मोबाइल नम्बर 98-483-3309 98-581-560 र 98-481-4999।

0: ya.
1: Extreme energy drink.
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
4: यो जिन्दगीले पनि केही लछर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
5: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
5: लटिपिराग फोन नम्बर 9820293948, 9820293948।
6: रेडियो भेरी एफएम।

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 फजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्र नगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र? युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्दार भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
5: लकी पिराक फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48। बाह्य विज्ञापन होर्डिङ बोर्ड राख्दा ध्यान दिउँ। बाह्य विज्ञापन होर्डिङ बोर्ड राख्दा र त्यसमा विज्ञापन गर्न स्थानीय तहको अनुमति लिऊ। अनुमति लिँदा होर्डिङ बोर्ड राख्ने स्थान र आकार प्रकार बारे उल्लेख गरौ। होर्डिङ बोर्ड राख्न उपयुक्त भए नभएको स्थानीय तहले जाँचबुझ गरेर मात्र अनुमति प्रदान गरौ। सहर तथा घना बस्तीमा होर्डिङ बोर्ड राखिने भएकाले जीवधनको क्षति हुने नहुने प्राविधिक निरीक्षण गरौ। अनुमति दिँदा नै तोकिएको शुल्क प्राप्त गरौ। बाह्य विज्ञापन गर्दा अनुमति शुल्क, नवीकरण शुल्क, बहाल वा बहाल कर तथा विज्ञापन कर संकलन गरौ। बाह्य विज्ञापनलाई स्थानीय तहको आमदानीको स्रोतको रूपमा विकास गरौं। बाह्य विज्ञापनको लागि विज्ञापन नियमन गर्ने ऐन 2076 अनुरूप स्थानीय तहले विज्ञापन ऐन निर्माण गरौं।
1: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर, सुर्खेत।
6: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
7: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँतसँगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँतसँगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339775 र 98145084031।
7: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
8: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज।
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy.

0: हिमाल पहाड़ तराई जोड़छौं सबैलाई बिहान 11 बजेको भेरी हाइलाइट्सबाट टेकराज केसीको नमस्कार। तपाईं हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरहरूमा आगामी आर्थिक वर्षका लागि संघ सरकारबाट सबैभन्दा बढ़ी अनुदान कर्णाली र मध्य प्रदेशलाई, कर्णाली प्रदेशका लागि 17 अर्ब 20 करोड विनियोजन, आज पनि मध्य र पश्चिम तराईमा गर्मी धेरै हुने, केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना, नेपालगंज दिपाइल र धनगढ़ीमा धेरै गर्मी हुने सम्भावना र नेपाल एसियाली खेलकुद छनौट प्रतियोगिताको उपाधि जित्न सफल। आगामी आर्थिक वर्ष 2083-84 लागि संघ सरकारबाट प्रदेशलाई जाने अनुदानतर्फ कर्णाली र मध्य प्रदेशलाई सबैभन्दा बढ़ी रकम छुट्याइएको छ। विकास सूचकांकमा पछाडि रहेका यी दुई प्रदेशले संघीय अनुदान बढ़ी पाएका हुन्। अन्तर सरकारी वित्त हस्तान्तरण प्रदेश र स्थानीय तह 2083-84 अनुसार आगामी आर्थिक वर्षका लागि 4 अर्ब 24 अर्ब 27 करोड़ 74 लाख विनियोजन भएको छ, जसमध्ये स्थानीय तहलाई 3 अर्ब 14 अर्ब 63 करोड़ 39 लाख र स्थानीय तहलाई 1 अर्ब 9 अर्ब 65 करोड़ 35 लाख बराबर हो। संघ सरकारले प्रदेश र स्थानीय तहलाई समानीकरण, सशस्त्र विशेष र समपूरक शीर्षकमा यो अनुदान दिएको हो। प्रदेशका लागि विनियोजन भएको अनुदान रकममा सबैभन्दा बढ़ी मध्य प्रदेशलाई 17 अर्ब 59 करोड़ 87 लाख विनियोजन भएको छ, कर्णाली प्रदेशका लागि 17 अर्ब 20 करोड़ 82 लाख विनियोजन भएको छ, लुम्बिनीका लागि 14 अर्ब 41 करोड़ 76 लाख र सुदूरपश्चिमका लागि 16 अर्ब 1 करोड़ 47 लाख विनियोजन भएको जनाइएको छ। आज मधेस बाहेक मध्य र पश्चिम तराईमा गर्मी धेरै हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना छ। हिजोसम्म मधेसमा पनि तातो दिन भए पनि आज भने मधेसमा सामान्य गर्मी मात्रै हुने महाशाखाले जनाएको छ। यस्तै भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा मात्रै तातो दिन हुने सम्भावना रहेको महाशाखाको भनाइ छ। पानी पर्न थालेपछि गर्मी क्रमशः केही घट्दै गएको हो। हिजो नेपालगंज, दिपाल र धनगढ़ीमा सबैभन्दा गर्मी भएको थियो। नेपालगंजमा 40.8 डिग्री सेल्सियस, धनगढ़ीमा 39 डिग्री सेल्सियस मापन भएको थियो। आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी भेगका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। र नेपालले हङकङलाई हराउँदै एसियाली खेलकुद छनौट क्रिकेटको उपाधि जितेको छ। सिंगापुरमा भएको फाइनल खेलमा नेपालले हङकङलाई डकवर्थ लुइस डीएलएस नियमका आधारमा 19 रनले हराएको हो। हङकङले दिएको 189 रनको लक्ष्य पछ्याएको नेपालले 19 ओभर 3 बलमा 2 विकेट गुमाएर 114 रन बनाएको अवस्थामा खेल वर्षाले रोकेपछि डीएलएस नियमका आधार लागू गरिएको थियो। यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले 20 ओभरमा 7 विकेट गुमाएर 188 रन बनायो। यस्तै ओमानलाई हराउँदै मलेसिया एसियाली खेलकुदको तेस्रो भएको छ। तेस्रो स्थानका लागि भएको खेलमा मलेसिया ओमानलाई 8 विकेटले हराएको हो। यो प्रतियोगिताबाट नेपाल, हङकङ, मलेसिया र ओमान एसियाली खेलकुदमा छनौट भएका छन्। अवश्य बिहानै 11 बजेको भेरी हाइलाइट सकियो। बिहान साँझ 4 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित टेकराज केसी बिदा हुन्छु। नमस्कार।
1: के तपाईँ एसईई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एण्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
1: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
2: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: SE सक्यो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपैयाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: भर्ना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-960 र 97-678-84-566।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेड क्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।

0: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो एस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्भिसेक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सर्ट टर्म ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भयो, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582390, 98584072 र 98448161175। सिप सिकौं, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: खुशीको खबर,
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ, तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
2: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455369984।

0: Extreme energy drink.
1: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एण्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटीभिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्यकर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
1: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एण्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
2: सम्पर्क कैलपाल हस्पिटल एण्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 0185-34-017, 0185-36-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिन यसै बाइजना भयो।
4: तै तै काउजु, क्या गर्न मन गर्दछौ मुखभित्र?
3: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
4: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
5: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
8: रेडियो भेरी एफएम।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मुनपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858054555।

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दिक्कता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर अमृत सहर पन्जाबमा जा।
1: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि। फेरि उहाँ गरे के हो कसो?
2: ल टिपिराख फोन नम्बर 9820293948 9820293948।
3: सूचना
4: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलबासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागु पदार्थ सेवन गर्ने, मन आसिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भिडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
4: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथ रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
3: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, वीरेन्द्रनगर छ सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 9848-39-117।
5: रेडियो भेरी FM।

0: यही जेठ 30 गते शनिवार को दिन
1: सुपर पोलिक्लिनिक एंड डायग्नोस्टिक सेंटर प्रणाली सुर्खेत में बिरनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंज में कार्यरत नाक कान घाटी रोग विशेषज्ञ डाक्टर आनंद कुमार झा द्वारा सशुल्क बिरामी जांच हुने जानकारी गराउँदछौं।
2: विशेषज्ञ डाक्टर द्वारा जांच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: साथै उक्त दिन विशेष आधुनिक मेसिन द्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0385219987, मोबाइल नम्बर 9858506696।
3: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
4: वन वन्य जन्तु, जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण, संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
3: त्यसैले वनभित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौ। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाउ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौ र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
4: डिभिजन वन कार्यालय सुर्खेत।

0: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
1: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
2: एक्सट्रिम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बर्ड फ्लू प्रभावित क्षेत्रमा रोग नियन्त्रण सँगै थप फैलन नदिन आकस्मिक कार्य शुरू। पंक्षी जन्य उत्पादन नष्ट भएको दुई महिनापछि मात्रै व्यवसाय फेरि शुरू गर्न पाउने। नागढुङ्गा नौबिसे सुरुङ मार्ग साउनको तेस्रो हप्तासम्म सञ्चालनमा ल्याउने तयारी। चौबिसै घण्टा सुरुङ सञ्चालनका लागि 150 जना कर्मचारी भर्ना। 180 मेगावाट क्षमताको काली गण्डकी गर्ज जलविद्युत आयोजना निर्माण शुरू। प्रभावित क्षेत्रका बासिन्दालाई 10% सेयर लगानीको व्यवस्था। मध्यपूर्व युद्धले असर पारेको बेलामा चीनको निर्यातमा उल्लेख्य वृद्धि। बाह्य व्यापार चीनको अर्थतन्त्रका लागि अझै महत्वपूर्ण सहारा बनेको संकेत। र रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा हरिबहादुर थापा पुनः निर्वाचित। शक्ति गौचन पराजित। एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण असोजमा आयोजना हुने। नेपाल खबरमा अब पूरा खबर। सरकारले बर्ड फ्लू प्रभावित क्षेत्रमा रोग नियन्त्रण सँगै अन्यत्र फैलन नदिन आकस्मिक कार्य शुरू गरेको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले रोग पुष्टि भएका 10 जिल्लामा पंक्षी नष्ट गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार 72 फार्मका करिब 5,15,000 पंक्षी तथा पंक्षीजन्य सामग्री नष्ट गरिएको छ। सबैभन्दा बढ़ी लेयर्स कुखुरा र स्थानीय जातका कुखुरामा समस्या देखिएको हो। सरकारको निर्देशन अनुसार खटिएको द्रुत कार्य ले 7,00,000 अण्डा र 183 टन दाना पनि नष्ट गरेको उहाँले बताउनुभयो। दाहालका अनुसार केही हप्ता अघि झापा मोरङ सुनसरी जिल्लामा देखिएको बर्ड फ्लू महोत्तरी बारा चितवन हुँदै काठमाण्डौ भक्तपुर ललितपुर जिल्लामा बर्ड फ्लू फैलिएको छ। पछिल्लो समय नवलपरासीमा पनि देखिन थालेको छ। काठमाण्डौ उपत्यका बर्ड फ्लूको जोखिममा छ। चितवन लगायतका अन्य भागमा भने रोग नियन्त्रणमा आइसकेको पौडेलले जानकारी दिनुभयो। थप संक्रमण नहोस् भन्नका लागि प्रभावित क्षेत्रको सम्पूर्ण पंक्षीजन्य उत्पादन नष्ट भएको करिब दुई महिनापछि मात्रै व्यवसाय पुनः शुरू गर्न पाउने व्यवस्था रहेको पनि उहाँले जानकारी दिनुभयो। बर्ड फ्लू नियन्त्रण नियमावली 2078 अनुसार यसरी पंक्षीजन्य उत्पादन नष्ट गरिएका किसानलाई लागत मूल्यको 75% राहत दिने व्यवस्था गरिएको छ। लागत मूल्य जिल्ला अनुसार फरक पर्न सक्ने भएकाले सम्बन्धित प्रमुख जिल्ला अधिकारी लगायत उच्च पदाधिकारीको बैठकले निर्णय गर्ने गरिएको महानिर्देशक दाहालले बताउनुभयो। नेपालको पहिलो व्यावसायिक सुरुङ मार्ग नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आउँदो साउनदेखि सञ्चालन गर्ने तयारी भइरहेको छ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार साउनको तेस्रो हप्तासम्म सुरुङ मार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ। अहिले सुरुङ मार्ग भएर आवत जावत गर्ने गाड़ीसँग शुल्क उठाउनका लागि कम्पनीसँग सम्झौता भई तालिमको काम भइरहेको छ। सुरुङ मार्गभित्र उद्धारका लागि के कस्ता काम गर्ने, आपतकालीन अवस्थामा के गर्ने तथा लाइट एवं भेन्टिलेशनको व्यवस्था अवस्था के कस्तो छ भनेर टोल शुल्क उठाउने कम्पनीले आवश्यक तयारी गरिरहेको छ। 24 घण्टा सुरुङ सञ्चालनका लागि 150 जना कर्मचारी भर्ना गरिएको छ। ती कर्मचारीलाई शिफ्टका आधारमा परिचालन गरिनेछ। सुरुङ मार्ग सञ्चालन तथा व्यवस्थापनका लागि आयोजना र सेवा प्रदायक युसिन एआरटीजेवी बीच यसअघि औपचारिक सम्झौता भइसकेको छ। दैनिक 8,000 गाड़ी सुरुङ मार्ग भएर आवत जावत गरेमा वार्षिक 35 करोड़ बराबरको टोल शुल्क उठ्ने अनुमान गरिएको छ। उठेको रकम मध्ये वार्षिक 22 करोड़ रकम सेवा प्रदायकलाई उपलब्ध गराउनु पर्ने पनि आयोजनाले जनाएको छ। म्याग्दीमा 180 मेगावाट क्षमताको काली गण्डकी गर्ज जलविद्युत आयोजना निर्माण शुरू भएको छ। यो आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 भालेबासमा हिजोदेखि विस्फोटक पदार्थको प्रयोग गरी सुरुङ निर्माण थालेको हो। मुस्ताङको थासाङ गाउँपालिका 4 घासामाको पहिरो थाप्लामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 घरापमा विद्युत गृह निर्माणको तयारी भएको आयोजना निर्देशक रमन सिंहले जानकारी दिनुभएको छ। 40 अर्ब लागत अनुमान गरिएको आयोजनामा ग्लोबल आईएमई बैंकको नेतृत्वमा लक्ष्मी सनराइज हिमालयन र प्रभु बैंकको लगानी रहने आयोजनाका वरिष्ठ प्रबन्धक कृष्ण दास श्रेष्ठले बताउनुभयो। प्रभावित क्षेत्रका बासिन्दालाई 10% शेयर लगानीको व्यवस्था मिलाएको उहाँले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनको भाव आज तोलामा 2000 बढ़्यो, विद्युत महसुल बक्यौता तत्काल उठाउन ऊर्जा मन्त्रीको निर्देशन लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला
1: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 0153591990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधाकुरा प्रष्ट विचार्य हो उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्ज। यतिन्जेल हामीले बर्ड फ्लू प्रभावित क्षेत्रमा रोग नियन्त्रणसँगै थप फैलन नदिन आकस्मिक कार्य शुरू, नागढुङ्गा नौबिसे सुरुङ मार्ग साउनको तेस्रो हप्तासम्म सञ्चालनमा ल्याउने तयारी लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। बिहिबारदेखि लगातार घटिरहेको सुनको भाव आज बढ़ेको छ। आज सुन तोलामा 2000 रूपियाँले बढ़ेर 3,01,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,09,900 रूपियाँ थियो। आज चाँदीको भाव पनि तोलामा 20 रूपियाँले बढ़ेको छ। हिजो तोलाको 4,905 रूपियाँ रहेको चाँदीको भाव आज तोलाको 4,925 रूपियाँ कायम रहेको संघले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई विद्युत महसुल बक्योताको 50 अर्ब 1 करोड़ उठाउन निर्देशन दिएको छ। नियमित रूपमा उठाउनुपर्ने महसुल नउठेको पुरानो बाँकी बक्योता तथा डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउन समेत समस्या देखिएपछि मन्त्रालयले आवश्यक पहल थालेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विद्युत महसुल बक्योता असुली प्रक्रियालाई प्राधिकरणले प्राथमिकताका साथ आफ्नो दैनिक कार्यसूचीमा राखेर अगाडि बढ़ाउन निर्देशन दिनुभएको छ। डेडिकेटेड फिडर र ट्रंक लाइनका साथै इन्टरनेट सेवा प्रदायक, औद्योगिक क्षेत्र, सड़क बत्ती लगायतका सबै क्षेत्रको बक्योता असुली गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ। वहाँले कानूनी प्रक्रियामा रहेको बाहेको क्षेत्रमा बक्योता असुली गर्न प्राधिकरण अलमलिन नहुने बताउनुभयो। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदनमा समेत ठूलो मात्रामा विद्युत महसुल बक्योता रहेको उल्लेख छ। अब विदेशको खबर। मध्यपूर्वमा भइरहेको द्वन्दका कारण विश्व व्यापार र आपूर्ति प्रणालीमाथि दबाव बढ़िरहेका बेला चीनको निर्यात मे महिनामा अपेक्षा भन्दा बलियो रूपमा बढ़ेको छ। सरकारी तथ्याङ्क अनुसार विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनबाट हुने निर्यात अघिल्लो वर्षको यसै अवधिको तुलनामा 19.4% बढ़ेको छ, जसले बजारको अनुमानलाई समेत उछिनेको छ। चीनको भन्सार प्रशासन जीएसीका अनुसार मे महिनाको निर्यात वृद्धि दर अप्रेल को 14.1% थप उकालो लाग्दै 19.4% पुगेको हो। अर्थशास्त्रीहरूले ब्लूमबर्ग मार्फत गरिएको सर्वेक्षणमा 15% वृद्धि हुने अनुमान गरेका थिए। वास्तविक तथ्याङ्क त्यो अनुमानभन्दा उल्लेख्य रूपमा माथि देखिएको छ। मे महिनामा आयात पनि वार्षिक आधारमा 27.4% बढ़ेको छ। यो वृद्धि दर पनि ब्लूमबर्ग को 26% पूर्वानुमान भन्दा उच्च रहेको छ। आयात र निर्यात दुवै क्षेत्रमा देखिएको मजबूत विस्तारले बाह्य व्यापार चीनको अर्थतन्त्रका लागि अझै महत्वपूर्ण सहारा बनेको संकेत गरेको छ। विशेष गरी संयुक्त राज्य अमेरिका तर्फको निर्यात उल्लेखनीय रूपमा बढ़ेको छ। अब खेल खबर। रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा हरिबहादुर थापा पुनः निर्वाचित हुनुभएको छ। संघको 30 वार्षिक साधारण सभा तथा 5 अधिवेशन अन्तर्गत सम्पन्न चुनावमा 69 मत प्राप्त गरी थापा निर्वाचित हुनुभएको हो। यसअघिको चुनावमा थापासँगै पराजित हुनुभएका उहाँका निकटतम प्रतिद्वन्दी शक्ति प्रसाद गौचनले यसपटक 49 मत प्राप्त गर्नुभएको थियो। यसपालिको चुनावमा 126 मतदाता मध्ये 119 मत खसेको थियो। मुख्य निर्वाचन अधिकृत कुलमणि गेवालीका अनुसार उपाध्यक्षमा खेमराज भूषालले 69 मत, सचिवमा उदय कुमार मल्लिकले 68, कोषाध्यक्षमा धीरज अधिकारी छेत्रीले 77 र महिला सदस्यमा उमा अधिकारीले 77 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। यसैगरी सदस्य पदमा प्रशान्त विक्रम मल्ल, नीरज प्रताप खाँड, पुनित पोखरेल, विजय सिंह गेवाली, मनोज भण्डारी, तिम थापा, ज्वालेस प्रसाद प्रधान, भुवन पाण्डे, तारा प्रसाद पाठक र कृष्ण कुमार कुवर निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ। एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण आगामी असोजमा आयोजना हुने भएको छ। आयोजक इन्फिनिटी ड्रीम्सका अनुसार प्रतियोगिता असोज 8 गतेदेखि 17 गतेसम्म काठमाण्डको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा सञ्चालन हुनेछ। सहभागी फ्रेन्चाइज टोली तथा सरकारवालासँगको छलफलपछि प्रतियोगिताको मिति तय गरिएको आयोजकले जनाएको छ। दुवै संस्करणको उपाधि कर्णाली एसबीसले जितेको थियो। यस पटकको प्रतियोगिता साविक विजेता कर्णाली एसबीस सहित ललितपुर क्वीन्स, काठमाण्डु स्पाइकर्स, मधेस युनाइटेड, लुम्बिनी लावाज र पोखरा निन्जाज गरी 6 टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। लीगको पहिलो संस्करण काठमाण्डुमा र दोस्रो संस्करण पोखरामा आयोजना गरिएको थियो। एसियाकै पहिलो महिला फ्रेन्चाइज भलिबल लीगका रूपमा परिचित यस प्रतियोगिताले नेपाली महिला भलिबलको विकास र व्यवसायीकरणमा थप योगदान पुर्याउने विश्वास आयोजकको छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट। बर्ड फ्लू प्रभावित क्षेत्रमा रोग नियन्त्रणसँगै थप फैलिन नदिन आकस्मिक कार्य शुरू। पंक्षीजन्य उत्पादन नष्ट भएको 2 महिनापछि मात्रै व्यवसाय फेरि शुरू गर्न पाउने। नागडुंगा नौबिसे सुरूङ मार्ग साउनको तेस्रो हप्तासम्म सञ्चालनमा ल्याउने तयारी। 24 घण्टा सुरूङ सञ्चालनका लागि 150 जना कर्मचारी भर्ना। 180 मेगावाट क्षमताको काली गण्डकी गर्ज जलविद्युत आयोजना निर्माण शुरू। प्रभावित क्षेत्रका बासिन्दालाई 10% शेयर लगानीको व्यवस्था। मध्यपूर्व युद्धले असर पारेको बेलामा पनि चीनको निर्यातमा उल्लेख्य वृद्धि। बाह्य व्यापार चीनको अर्थतन्त्रका लागि अझै महत्वपूर्ण सहारा बनेको संकेत। र रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा हरिबहादुर थापा पुननिर्वाचित, शक्ति गौचन पराजित। एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण असोजमा हुने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भयो, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा संस्थान कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582390, 98584072 र 98448161175। सिप सिकौं, आत्मनिर्भर बनौं। प्राविधिक शिक्षा सफल भविष्यको आधार।
3: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको

0: जानकारी गराउँदछौं।
1: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
0: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702। मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
0: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ, सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
5: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
4: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
5: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर, नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
6: एसई सक्यो, अब रमाइलो सुरु भयो।
7: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
6: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
7: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
6: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
8: नेपाल टेलिकम, राष्ट्रको संचार।
9: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
10: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 MHz।

0: Patagonia.
1: Extreme energy drink.
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक अल्सर, गानोबोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840444631।
4: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारु र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
5: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
4: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
5: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
2: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाग दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 9740386175 र 9840349576
8: भर्ना खुल्यो
6: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
8: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
6: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 9855-59960 र 9768-84-566
9: रेडियो भेरी एफएम

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: अपाङ्गता एक अवस्था हो।
3: अपाङ्गता जुनसुकै स्थान, समय वा मानिसमा हुन सक्छ, त्यसैले अपाङ्गता प्रति हेर्ने दृष्टिकोण बदलौं, समावेशी र समुन्नत समाज निर्माणमा योगदान गरौं। अपाङ्गता भएका व्यक्ति प्रति घृणा र तिरस्कार होइन, सम्मान र विश्वास गरौं।
4: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर, सुर्खेत।
5: वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान। जडीबुटी रोपौं, आय आर्जनलाई संरक्षणसँग जोडौं। वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ। पानीका स्रोतहरू सधैँ भरि भराउ राखौं। वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौं। स्थानीय ज्ञान पुनर्जीवित गरौं। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट शुरू गरौं डढेलो रोक्ने, हरियाली बनाउने अभियान। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
6: रेडियो भेरी FM।

0: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
1: के तपाईँ एसएई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटीभिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्यकर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
1: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
2: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 0185-34-017, 0185-36-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
1: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114, मोबाइल 98-585-91-960 र 97-678-84-566।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
6: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज।
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 1 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: सूचना
1: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलबासे द्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: डाक्टर द्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागू पदार्थ सेवन गर्ने, मन आस्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
1: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथ रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
0: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 98-484-39-117।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-56-56-455।
0: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
1: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
3: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100 देखि ₹15,000 रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।

0: पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
0: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
2: यो जिन्दगीले पनि केही लछर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दुक्ता भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए, रोकाए मेन पावर सप्लायर अमृत सहर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
3: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
3: ल टिपिराख, फोन नम्बर 98-20-93-48।
4: रेडियो भेरी एफएम।

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चारबाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
2: झाडा पखाला,
0: डाडिरा,
2: पोलियो,
0: कुपोषण,
2: एनिमिया,
0: मम्स,
2: दम,
0: टाइफाइड
2: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चारबाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
3: एसई र कक्षा 12 को परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राममा नयाँ शैक्षिक सत्र 83-84 का लागि कक्षा 11 मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
3: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
4: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98483039, 98581560 र 98481546499।
5: सूचना
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
5: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
6: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
5: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
6: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
5: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कुमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98480-50-227।
7: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
5: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
6: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
5: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
6: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580405519 र 98581715।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार
1: सबैको मन छुने
2: Radio Berry FM.

0: यही जेठ 30 गते शनिबार को दिन
1: सुपथ पोलिक्लिनिक एंड डायग्नोस्टिक सेंटर प्रणाली सुर्खेत में बिलनोज कान उपचार केन्द्र फुलटेकरा नेपालगंज में कार्यरत नाक कान घाटी रोग विशेषज्ञ डाक्टर आनंद कुमार झा द्वारा सशुल्क बिरामी जांच हुने जानकारी गराउँदछौं।
2: विशेषज्ञ डाक्टर द्वारा जांच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: साथै उक्त दिन विशेष आधुनिक मेसिन द्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0385219987, मोबाइल नम्बर 98585696।

0: Extreme energy drink.
1: 3 पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटिभिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
1: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
2: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 081-534-0017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
3: के तपाई गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33975 र 98-145-84-031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: रेडियो भेरी FM।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुले को डुले कहाँ डुल्छौ तिमी?
4: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
5: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
6: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
5: US 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
5: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
4: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
7: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 2 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैताला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोड्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोड्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: the extreme energy drink.
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ. नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्. सब एकदम खुसी हुन्छन्. तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ. रेडियो सुन्दै गर्नुहोस्. अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ.
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ.
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिम पट्टि. मोबाइल नम्बर 98480 44631.
4: रेडियो भेरी एफएम

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिकत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विरेन्द्र नगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत

0: 6.9 को शानदार डिस्प्ले AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन. विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन. के गर्ने गर्ने मलाई दुक्ता भइसक्यो.
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर केही कामदाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ.
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि.
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त.
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
1: हो,
2: त्यही गएर सूर्जन रोकाईलाई भेट.
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि. फेरि उहाँ गएर के हो कसो
2: नटिपिराख. फोन नम्बर 9820293948 9820293948.
3: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्.
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श. हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने. अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने. अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने. दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा. दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार. आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ.
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत SBI बैंकको एक घर तलपट्टि. सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131.
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला.
5: रेडियो भेरी FM.

0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
1: हामी कहाँ एलजी, सामसङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580-40719 र 98580-51715।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक, अल्सर, गानगोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, चोहुलपुर, बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98480-44631।
7: रेडियो भेरी एफएम

0: स्कूल देखि कैंपस स्तर का पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायत का पाठ्य सामग्री
1: लोक सेवा आयोग का किताब
0: ऐन नियम कार्यालय विद्यालय तथा संस्था आवश्यक स्टेशनरी सामान तथा खेलकूद सामग्री का लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षा का लागि हामी प्रतिबद्ध छौं।
2: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर वीरेन्द्रनगर छ बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-137।
3: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148-520-702।
3: खुशीको खबर
6: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
3: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
6: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455-36984।
3: भर्ना खुल्यो
7: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
7: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-51-960 र 97-678-84-566।
8: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज।
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुदन गुरूङ गृह मन्त्रालय फर्किँदै, महावीर पुन विज्ञान प्रविधि मन्त्री बन्दै, गुरूङमाथि गरिएको छानबिनको प्रतिवेदन स्वीकार गर्ने सरकारको निर्णय। प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित, शहीदको सम्झनामा विपक्षीबाट 5 मिनट मौन धारण, सभामुखको आपत्ति। चितवन मेडिकल कलेजमा दुर्लभ मानिने मस्तिष्कको नशा चिरफार नगरी शल्यक्रिया, 1,000 मा 1 जनालाई समस्या हुने गरेको डाक्टरको भनाई। सन् 2025 विश्वव्यापी द्वन्द, दोस्रो विश्वयुद्ध पछिको उच्चतम स्तरमा पुगेको प्रतिवेदन सार्वजनिक, अफ्रिका सबैभन्दा धेरै प्रभावित भए पनि एसिया र मध्य पूर्वमा पनि द्वन्द तीव्र। र विश्वकप हेर्न जान लागेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सांसद सुदन गुरूङलाई गृहमन्त्रीमा नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्नुभएको छ। गुरूङले अहिले केही बेरमा राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने तैयारी छ। यसअघि गुरूङ गएको चैत 13 गृहमन्त्री नियुक्त हुनुभएको थियो, तर सम्पत्ति विवरणको विषयमा प्रश्न उठेपछि उहाँले राजीनामा दिनुभएको थियो। आज बसेको मन्त्री परिषदको बैठकले पूर्व गृहमन्त्री गुरूङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न समितिले पेश गरेको प्रतिवेदन ग्रहण गरेसँगै गृहमा उहाँको कमब्याक हुन लागेको हो। यस्तै विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्रीमा महावीर पुनलाई सरकारले सिफारिश गरेको छ। उहाँले पनि आजै राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ। यसैबीच आज बसेको मन्त्री परिषद बैठकले पूर्व गृहमन्त्री सुदन गुरूङमाथि गरिएको छानबिन प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बसेको बैठकले गुरूङबारे छानबिन गर्न पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीको संयोजकत्वमा बनेको समितिले दिएको प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। गएको वैशाख 28 मन्त्री परिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य हुनुहुन्थ्यो। समितिले प्रतिवेदन मार्फत गुरूङलाई क्लीन चिट दिएको छ। त्यस्तै सरकारले दोलखाका विशाल कुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको 9 सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ। निजामती सेवा 16 संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय पनि गरेको छ। सरकारले तल्लो अरूण जलविद्युत आयोजना, लोभर न्यादी खोला जलविद्युत आयोजना, हुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ। प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भएको छ। सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा माफी माग्नुपर्ने प्रतिपक्षी दलहरूले अडान कायमै राखेपछि बैठक भोलि बिहान 11 बजे बस्ने गरी स्थगित भएको हो। बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित गरिएको हो। आजको बैठकमा कांग्रेसका सचेतक निष्कल राईले शहीदको सम्झनामा 5 मिनट मौन धारण गर्न आग्रह गर्नुभयो। शहीदको सम्झनामा प्राय 1 मिनट मौन धारण गर्ने चलन छ, तर आजको प्रतिनिधि सभामा प्रमुख विपक्षी दलको अगुवाईमा 5 मिनट मौन धारण भएपछि सभामुख डोलप्रसाद आर्यालले आपत्ति जनाउनु भएको छ। सभामुखले प्रतिपक्षी बेन्चले सभाको अपमान गरेको टिप्पणी गर्नुभयो। उहाँले यसबारे ध्यानाकर्षण भएको बताउनु भएको छ। गएको जेठ 17 प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा नेपालले समेत भारतको जमीन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले प्रधानमन्त्रीले सीमा विवादको सम्बन्धमा दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिनिधि सभामा संकल्प प्रस्ताव पेश गर्नुभएको छ। आज बसेको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत र तथ्यहीन भएको दावी गर्दै त्यसलाई संसदको अभिलेखबाट हटाउन माग गर्नुभएको हो। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीलाई संसदमा जान कुनै अप्ठ्यारो नरहेको प्रतिक्रिया दिनुभएको छ। आज बसेको मन्त्री परिषद बैठकका निर्णय सुनाउने क्रममा पत्रकारले सोधेको प्रश्नको जवाब दिँदै उहाँले आवश्यकता अनुसार प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित हुने जानकारी दिनुभयो। यसअघि पनि प्रधानमन्त्रीले आवश्यकता ठानेर संसदमा उपस्थित भएको उल्लेख गर्दै उहाँले विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै नभएको बताउनुभयो। विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सीमा सम्बन्धी दिएको अभिव्यक्तिको जवाब दिनुपर्ने माग गरे निरन्तर संसद अवरूद्ध गर्दै आएका छन्। प्रवक्ता पोखरेलले अर्थमन्त्री डाक्टर सोनी वाग्लेमाथि लागेका आरोपको पनि बचाव गर्नुभएको छ। अर्थमन्त्री वाग्लेमाथि स्वार्थ समूह अनुकूल रहेर करका दर हेरफेर गरेको आरोप छ। प्रवक्ता पोखरेलले अर्थमन्त्रीले मेहनत गरेर बजेट ल्याएको र उहाँले करका नीति फेरबदल गरेको बारे मन्त्री परिषदमा कुरा नउठेको जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक संसदमा पेश गरेपछि संसदलाई कुनै जानकारी नै नदिई करका दर हेरफेर गरेपछि विवाद उत्पन्न भएको छ। विपक्षीहरूले स्वार्थ समूहको मिलेमतोमा अर्थमन्त्रीले करको दर फेरेको भन्दै छानबिनको माग राख्दै आएका छन्। काभ्रेको रोशी खोलामा पानीको बहाव उच्च भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा गाड़ी चलाउन रोक लगाइएको छ। जिल्ला प्रहरीकारले काभ्रेका अनुसार दिउँसो 12:30 बजेदेखि गाड़ीको आवागमन तत्कालका लागि रोक लगाइएको हो। काभ्रेको धुलीखेल तथा सिन्धुलीतर्फ खुरकोट र नेपालथोकमा गाड़ीलाई होल्ड गरिएको छ। सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ। थप जानकारी तथा सूचनाको लागि 100 र 103 नम्बरमा सम्पर्क गर्न सूचना मार्फत प्रहरीको आग्रह छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-33-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। चितवन मेडिकल कलेज सीएमसीमा 21 वर्षीय एक युवतीको मस्तिष्कमा फुटेको नशाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ। चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यस्तो किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर विवेक कुमार शाह र कार्डियो भास्कुलर सर्जन प्राडा अनिल आचार्यको टोलीले शल्यक्रिया गरेको हो। डाक्टर शाहका अनुसार चितवनको इच्छा कामना गाउँपालिकाकी ती युवती खाना खान नसकेपछि 3 दिनअघि अस्पताल आएकी थिइन्। परीक्षण गर्दै जाँदा मस्तिष्कको ठूलो नशा फुटेको एमआरआई र सीटी स्क्यानको परीक्षणले देखाएको थियो। यस्तो समस्या दुर्लभ मानिन्छ अनि 1,000 जनामा 1 जनालाई समस्या देखिन्छ। चिरफार नगरी धेरै शल्यक्रिया गरिएको भए पनि यस्तो प्रकृतिको जटिल शल्यक्रिया पहिलो पटक गरिएको डाक्टर शाहले बताउनु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका 5 रातोडाँडामा रोकिएको ट्रकका पछाडि मोटरसाइकल ठोक्किँदा 1 जनाको ज्यान गएको छ, अर्का 1 जना घाइते भएका छन्। आज बिहान ना 5X93-36 नम्बरको ट्रक बिग्रिएर सड़क किनारमा रोकिएको अवस्थामा लु 12X98-40 नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको दाङ प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलका चालक लमही नगरपालिका 7 हसनापुरका जीवन गिरीको ज्यान गएको हो। मोटरसाइकलमा पछाडि बसेका त्यही ठाउँका धनीराम चौधरी घाइते हुनुहुन्छ। वहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा उपचार भइरहेको ओडा प्रहरीकारले लमई दाङले जनाएको छ। अब विदेशको खबर। विश्वभर सन् 2025 राज्य सम्बन्धित सशस्त्र द्वन्द्व ऐतिहासिक उच्च स्तरमा पुगेको नर्वेको एक नयाँ प्रतिवेदनले देखाएको छ। दोस्रो विश्वयुद्धपछि पहिलो पटक एकै वर्षमा यति ठूलो संख्यामा द्वन्द्व र नागरिकमाथि आक्रमण दर्ता भएको प्रतिवेदनलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ। नर्वेको ओस्लोमा रहेको शान्ति अनुसन्धान संस्थाद्वारा प्रकाशित वार्षिक द्वन्द्व प्रवृत्ति प्रतिवेदनले सन् 2025 कम्तीमा एउटा राज्य संलग्न 65 सशस्त्र द्वन्द्व विश्वभर दर्ता भएको जनाएको छ। यो संख्या सन् 1946 यताकै सबैभन्दा उच्च रहेको प्रतिवेदनको निष्कर्ष रहेको छ। प्रतिवेदनमा भारत पाकिस्तान अफगानिस्तान पाकिस्तान कम्बोडिया थाइल्याण्ड बीचका सीमा तनावसँगै रूसको युक्रेनमाथिको आक्रमण र सिरियामा इजरायली सैन्य कार्यवाही जस्ता घटनाले विश्वमा राज्य राज्यबीचका द्वन्द्वलाई 80 वर्ष यताकै उच्च बिन्दुमा पुर्याएको उल्लेख छ। प्रतिवेदन अनुसार शीत युद्धको अन्त्यपछिको अवधि हेर्दा सन् 2025 तेस्रो सबैभन्दा घातक वर्ष बनेको छ। गएको वर्ष झण्डै 2,45,000 मानिसको मृत्यु प्रत्यक्ष लड़ाई वा राजनीतिक हिंसासँग सम्बन्धित घटनामा भएको अनुमान छ। तीमध्ये झण्डै 76,500 घटना नागरिकलाई लक्षित आक्रमणका रूपमा दर्ता भएका छन्। यो सन् 2024 14,200 भन्दा धेरै गुणाले बढ़ी हो। प्रतिवेदनले शीतयुद्धपछि सन् 1994 रूवाण्डा नरसंहार र सन् 2021 इथियोपियाको टिग्री युद्धपछि यति ठूलो मात्रामा रक्तपात भएको देखिएको यो तेस्रो ठूलो चरण भएको उल्लेख गरेको छ। विश्लेषकहरूले अफ्रिका सबैभन्दा धेरै प्रभावित क्षेत्र बनेको बताएका छन्। त्यसपछि एसिया मध्य पूर्व अमेरिका र यूरोप रहेका छन्। अब खेल खबर। फिफा विश्वकप सन् 2026 उद्घाटन सत्रमा सहभागी हुन मेक्सिको जान लागेका अखिल नेपाल फुटबल संघ इन्फाका अध्यक्ष पंकज विक्रम नेमवाङ र महासचिव किरण राईलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ। मेक्सिको जानका लागि नेमवाङ र राई आज बिहान विमानस्थल पुगेका थिए, तर अध्यागमन विभागले कालो सूचीमा रहेका कारण दुवैजनालाई फर्काएको हो। यससँगै हिजो इन्फा अध्यक्ष नेमवाङ र महासचिव राई विदेश जान पाउनुपर्ने भन्दै राष्ट्रिय खेलकुद परिषद राखेपा पुग्नु भएको थियो, तर राखेपाले दुवैजना विदेश यात्राको रोक फुकाउन अस्वीकार गरेको हो। आर्थिक अनियमितताको छानबिनका लागि राखेपको सिफारिशमा अध्यागमन विभागले गएको वैशाख 11 गते एन्फा अध्यक्ष र महासचिव सहित 24 जनालाई विदेश जान रोक लगाएको थियो। यसअघि राखेपले एन्फालाई तहगत चुनाव नगरेको भन्दै 3 महिनाका लागि निलम्बन गरेको थियो, तर राखेपले 2 महिनापछि एन्फामाथिको निलम्बन हटाएको थियो। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुदन गुरूङ गृह मन्त्रालय फर्किँदै महावीर पुन विज्ञान प्रविधि मन्त्री बन्दै गुरूङमाथि गरिएको छानबिनको प्रतिवेदन स्वीकार गर्ने सरकारको निर्णय। प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित, शहीदको सम्झनामा विपक्षीबाट 5 मिनट मौन धारण, सभामुखको आपत्ति। चितवन मेडिकल कलेजमा दुर्लभ मानिने मस्तिष्कको नशा चिरफार नगरी शल्यक्रिया, 1,000 जनामा 1 जनालाई समस्या हुने गरेको डाक्टरको भनाई। सन् 2025 विश्वव्यापी द्वन्द्व दोस्रो विश्वयुद्धपछिको उच्चतम स्तरमा पुगेको प्रतिवेदन सार्वजनिक, अफ्रिका सबैभन्दा धेरै प्रभावित भए पनि एसिया र मध्यपूर्वमा पनि द्वन्द्व तीव्र। र विश्वकप हेर्न जान लागेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
7: एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
8: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2।
9: सर्वजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको सर्वजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
10: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो एस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकीमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचए का कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। हाम्रा अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक, नेपालगंज 18 कारकाँदो बाँके, सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582390, 98584792 र 98448-61175। सिप सिकौ, आत्मनिर्भर बनौ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227। बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीबारी गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ, यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
5: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
0: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: यही जेठ 30 गते शनिबारको दिन
6: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा विनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
7: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
6: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
7: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0385219987, मोबाइल नम्बर 9858506696।
8: रेडियो भेरी एफएम

0: 6.9 डिस्प्ले एआई पावर्ड क्यामेरा दुई वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: एसई सक्यो, अब रमाइलो शुरू भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, ₹50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: विगत 30 वर्षदेखि वीरेन्द्र नगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
7: रेडियो भेरी एफएम

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार बाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
0: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 98586056455।
4: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
4: हाम्रा सेवाहरू
5: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
4: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहुलपुर, बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98480444631।
6: के भयो? के को हल्ला खल्ला हो यो?
7: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
6: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
8: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
7: हो त है, हामीले त ध्यानै नदिएको।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
10: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
11: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज।
12: एक्सट्रिम इनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 4 बजेको छ।
13: एक्सट्रिम इनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

हिमाल पहाड़ तराई जोड्छौं सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णाली करिडोरको हुम्ला खण्ड अन्तर्गत सर्केघाट गाउँपालिका खच्चामा सड़क अवरूद्ध, सुक्का पहिरो हटाउने प्रयास जारी, आगामी आर्थिक वर्षका लागि संघ सरकारबाट सबैभन्दा बढ़ी अनुदान कर्णाली र मधेस प्रदेशलाई, कर्णाली प्रदेशका लागि 17.20 अर्ब विनियोजन र 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेटमा गण्डकीको अपराजित यात्रा कायम, सुदूरले चौथो खेलमा पहिलो हार बिहोर्यो। सुक्का पहिरो खस्ता कर्णाली करिडोरको हुम्ला खण्ड अन्तर्गत सर्केघाट गाउँपालिका एक खच्चामा आज बिहानदेखि सड़क अवरूद्ध हुन पुगेको छ। खच्चामा सुक्का पहिरो खस्ता सड़क अवरूद्ध हुँदा यातायातका साधन र यात्रुहरू बिहानदेखि रोकिएका जिल्ला प्रहरी कार्यालयका प्रमुख शंकर खड्काले बताउनु भएको छ। बिहान सबेरै माथिबाट खसेको पहिरोले सड़क पुरिएपछि यातायात पूर्ण रूपमा बन्द भएको वहाँको भनाइ छ। खच्चा क्षेत्रमा सड़क अवरूद्ध हुँदा नेपालगंज र सुर्खेतबाट हिँडेका 13 तथा माथिल्लो हुम्लाबाट तल झरेका 10 सवारी साधन रोकिएका यात्रु सन्तोष शाहीले बताउनु भएको छ। सड़क खुलाउन आवश्यक पहल नभएको भन्दै यात्रुहरूले असन्तुष्टि जनाएका छन्। यता प्रहरीले भने सड़क खुलाउनका लागि आवश्यक समन्वय भइरहेको जनाएको छ। सुक्खा पहिरोका कारण सबड्डक अवरूद्ध हुने गरेको यो ठाउँमा फेरि सड़क अवरूद्ध भएको छ। भ्यालो र बलौटे माटो भएका कारण यो क्षेत्रमा दैनिक जसो पहिरो जाने समस्या रहेको स्थानीयले बताउँदै आएका छन्। आगामी आर्थिक वर्ष 83-84 लागि संघ सरकारबाट प्रदेशलाई जाने अनुदानतर्फ कर्णाली र मधेस प्रदेशलाई बढ़ी रकम छुट्याइएको छ। विकास सूचकांकमा पछाडि रहेका यी दुई प्रदेशले संघीय अनुदान बढ़ी पाएका हुन्। अन्तर सरकारी वित्तीय हस्तान्तरण प्रदेश र स्थानीय तह 83-84 अनुसार आगामी आर्थिक वर्षका लागि 4.24 अर्ब विनियोजन भएको छ, जसमध्ये स्थानीय तहलाई 3.14 अर्ब र प्रदेशलाई 1.09 अर्ब बराबर रहेको बताइएको छ। प्रदेश सरकारलाई र स्थानीय सरकारलाई संघ सरकारले समानीकरण, सशर्त र विशेष अनि समपूरक शीर्षकमा अनुदान दिने गरेको छ। प्रदेशका लागि विनियोजन भएको अनुदान रकम सबैभन्दा बढ़ी मधेस प्रदेशलाई 17.59 अर्ब विनियोजन भएको छ भने कर्णाली प्रदेशका लागि 17.20 करोड़ विनियोजन भएको छ। यस्तै लुम्बिनीका लागि 14.41 करोड़ र सुदूरपश्चिमका लागि 16.47 अर्ब विनियोजन भएको बताइएको छ। रचना चौधरी बलिङ र ब्याटिङ दुवैमा जमेपछि गण्डकी प्रदेशले सुर्खेतको ब्रेनलमा जारी 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेटमा अपराजित यात्रा कायम राखेको छ। कालङचोक क्रिकेट मैदानमा आज भएको खेलमा गण्डकीले सुदूरपश्चिमलाई 4 विकेटले हराउँदै लगातार तेस्रो जीत दर्ता गरेको हो। यसअघि लगातार 3 खेल जितेको सुदूरले भने चौथो खेलमा आएर पहिलो हार बेहोरेको छ। 88 रनको सहज लक्ष्य गण्डकीले 18.1 ओभरमा 6 विकेट गुमाएर पूरा गर्यो। गण्डकीका लागि रचना चौधरीले 27 तथा सरिना थापा र ज्योत्सनिका मरासनीले समान 17 रन बनाउनुभयो। सुदूरका लागि मनिषा चौधरीले 4 ओभरमा मात्र 10 रन खर्चेर 2 विकेटले पनि हार जोगाउनु भने सक्नु भएन। पहिला ब्याटिङ गरेको सुदूरका लागि मनिषा खत्रीले 21 तथा आशिका कुमारी महराले 12 र करूणा विष्टले 10 रन बनाउनु भएको हो। सुदूरको पारी धराशायी पार्ने क्रममा गण्डकीका रचना चौधरीले 4 ओभरमा मात्र 6 रन दिएर 5 तथा आयुषमा चपागाईले पनि 4 ओभरमा 14 रन दिएर 4 विकेट लिनुभयो।
हस् तारीलाई दिउँसो चार बजेको फेरि हाइलाइट सकियो, अहिले पाँच बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: California.
1: Extreme energy drink.
2: लिङ्ग छनौट गरी गर्भपतन गर्नु अपराध हो।
3: लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्नु कानूनी अपराध हो। यो कार्य कोही कसैले नगरौं र नगराउ। चिकित्सकले समेत त्यस्ता कार्यलाई निरुत्साहित गरी चिकित्सा पेशालाई मर्यादित बनाऊ, विभेद रहित समाजको निर्माण गरौं। लैंगिक समानता बोलेर वा लेखेर मात्र प्राप्त हुँदैन, परिणाम प्राप्तिका लागि प्रत्येक व्यक्तिले व्यवहारिक शुरूआत आफैबाट गर्नुपर्दछ। कुरा होइन, काम गरौं। परिवर्तनको प्रारम्भ आफ्नै घरबाट गरौं। छोरा वा छोरी त्यो तपाईँको सन्तान हो, तपाईँको वंश हो, त्यसैले लिङ्गका आधारमा छोरा र छोरी बीच विभेद नगरौं, नगराउ।
4: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर, सुर्खेत।
5: त्यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कष्टहरू भएको छ मेरा दिनेशै बाइजना भया
6: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
5: क्या हुन्छ बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिन क्या
6: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
7: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489576
9: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसलेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145804031
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला

0: नाकान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
1: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
0: नाक बन्द हुने समस्या,
1: नाकबाट रगत बग्ने,
0: नाकभित्र मासुको गिर्खा पलाएको,
1: घ्राण शक्ति गुम्ने,
0: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
1: कानको संक्रमण,
0: कान सुन्न गाह्रो हुने,
1: कान बज्ने समस्या,
0: चक्कर लाग्ने,
1: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
0: घाँटी दुख्ने,
1: आवाज बन्द हुने,
0: निल्न गाह्रो हुने,
1: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
0: चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
5: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
6: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिज एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
7: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
6: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
7: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत,
6: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
5: लौ है हजुर, सिरिज एग्रोभेट है, सिरिज एग्रोभेट।
8: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
9: रेडियो भेरी FM।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैताला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।

0: see hello.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, 3 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitna barambar.
2: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छैन. विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन. के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो.
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्या हो दाजु मैले?
3: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
3: हौ. हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि.
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त.
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट. अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि. फेरि उहाँ गरे के हो कसो?
3: ल टिपिराग, फोन नम्बर 9820293948, 9820293948.
4: सूचना
5: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासे द्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ.
4: डाक्टर द्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
5: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बात रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारी द्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ.
4: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, विरेन्द्रनगर छ सुर्खेत, मंगलगढी चोकबाट 300 मिटर उत्तर तर्फ. सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 9848-39-117.
6: रेडियो भेरी एफएम

0: एसई र कक्षा बाह्रको परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्रामा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
0: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
1: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-483-3309, 98-551-560 र 98-481-56-499।
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको। गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको। विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने। मासिक र त्रैमासिक परीक्षा लिइने। कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन। सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
4: सचेत बनाऊ।
5: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
7: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
8: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
7: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
8: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715।
9: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
10: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।
11: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजेको छ।
12: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

हिमाल पहाड़ तराई जोड़छौ सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णाली करिडोरको हुम्ला खण्ड अन्तर्गत सर्केघाट खच्चामा सड़क अवरूद्ध, सुक्खा पहिरो हटाउने प्रयास जारी। आगामी आर्थिक वर्षका लागि संघ सरकारले कर्णालीलाई 17 अर्ब भन्दा बढ़ी रकम विनियोजन गर्यो र 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेटमा गण्डकीको अपराजित यात्रा कायम, चौथो खेलमा सुदूरको पहिलो हार। सुक्खा पहिरो खस्ता कर्णाली करिडोरको हुम्ला खण्ड अन्तर्गत सर्केघाट गाउँपालिका एक खच्चामा सड़क अवरूद्ध हुँदा यात्रुहरू मर्कामा परेका छन्। खच्चामा सुक्खा पहिरो खसेपछि सड़क अवरूद्ध हुँदा यातायात सेवा रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी शंकर खड्काले बताउनु भएको छ। बिहान सबैरै माथिबाट खसेको पहिरोले सड़क पुरिएपछि यातायात पूर्ण रूपमा बन्द भएको उहाँको भनाइ छ। खच्चा क्षेत्रमा सड़क अवरूद्ध भएपछि नेपालगंज र सुर्खेतबाट हिँडेका 13 तथा माथिल्लो हुम्लाबाट तल झरेका 10 सवारी साधन रोकिएका छन्। सुक्खा पहिरोका कारण सड़क अवरूद्ध भए पनि सड़क खुलाउन उचित प्रयास नभएको स्थानीयले गुनासो गरेका छन्। यता प्रहरीले भने सड़क कार्यालयसँग समन्वय गरी सड़क खुलाउने प्रयास भइरहेको जनाएको छ। भिरालो र बलौटे माटो भएको यो क्षेत्रमा दैनिक जसो सुक्खा पहिरो जाने समस्या रहेको छ। आगामी आर्थिक वर्षका लागि संघ सरकारले प्रदेशलाई जाने अनुदानतर्फ कर्णाली प्रदेशका लागि 17 अर्ब 20 करोड़ रूपियाँ विनियोजन गरेको छ। संघ सरकारले विकास सूचकांकमा पछाडि रहेका कर्णालीसँगै मधेस प्रदेशलाई पनि बढ़ी रकम छुट्याइएको जनाएको छ। प्रदेशका लागि विनियोजन भएको अनुदान रकम सबैभन्दा बढ़ी मधेस प्रदेशलाई 17 अर्ब 59 करोड़ 57 लाख विनियोजन भएको छ। लुम्बिनीका लागि 14 अर्ब 41 करोड़ 76 लाख र सुदूरपश्चिमका लागि 16 अर्ब 1 करोड़ 47 लाख विनियोजन भएको छ। अन्तर सरकारी वित्तीय हस्तान्तरण प्रदेश र स्थानीय तह 83-84 अनुसार आगामी आर्थिक वर्षका लागि 4 खर्ब 24 अर्ब 27 करोड़ 74 लाख बजेट विनियोजन भएको हो। संघ सरकारले प्रदेश र स्थानीय तहलाई समानीकरण सशर्त विशेष र समपूरक शीर्षकमा यो अनुदान दिने गरेको छ। रचना चौधरी बलिङ र ब्याटिङ दुवैमा जमेपछि गण्डकी प्रदेशले सुर्खेतको ब्रिन्नरमा जारी 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ। कालुङचोक खेल मैदानमा भएको खेलमा गण्डकीले सुदूरपश्चिमलाई 4 विकेटले हराउँदै लगातार तेस्रो जीत दर्ता गरेको छ। यसअघि लगातार 3 खेल जितेको सुदूरले भने चौथो खेलमा आएर पहिलो हार बिहोरेको छ। 88 रनको सहज लक्ष्य गण्डकीले 18.1 ओभरमा 6 विकेट गुमाएर पूरा गरेको हो। गण्डकीका लागि रचना चौधरीले 27 तथा सरिना थापा र जोस्नीका मरासनीले समान 17 रन बनाउनुभयो। सुदूरका लागि मनिषा चौधरीले 4 ओभरमा मात्र 10 रन दिएर 2 विकेटले पनि हार टार्न सक्नु भएन भने पहिला ब्याटिङ गरेको सुदूरका लागि मनिषा खत्रीले 21 तथा आशिका कुमारी महराले 12 र करूणा विष्टले 10 रन बनाए पनि अरूको ब्याट चलेन। सुदूरको पारी धराशायी पार्ने क्रममा गण्डकीका रचना चौधरीले 4 ओभरमा मात्र 6 रन दिएर 5 तथा आयुषमा चापागाईले पनि 14 रन दिएर 4 विकेट लिनुभयो। हवस्, हरेलाई साँझ 5 बजेको फेरि हाइलाइट सक्यो। अहिले साँझ 6:30 बजेको फेरि खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: me a extreme energy drink.
1: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एण्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटीभिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्यकर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
1: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एण्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
2: सम्पर्क कैलपाल हस्पिटल एण्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 0185-34-017, 0185-36-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
3: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन, हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाऊ र हुर्काऊ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड़ दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB Bank को शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका।
6: SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: यौन हिंसाबाट बचौं र बचाऊ। यौन जन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौन जन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार वा जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्नो छोराछोरीको व्यवहार ख्याल गरौं। बालबालिकाको चालचलन, बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित संवाद गर्ने गरौं।
1: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर, सुर्खेत।

0: रोने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
0: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0383521987, मोबाइल नम्बर 9858506696।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 9760712484 र 9749608040।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 0383520045।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
7: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
8: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
7: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
8: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
7: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
8: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
7: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
8: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
7: हो, त्यही गएर
8: सुरजन रोकाईलाई भेट।
7: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
8: ल टिपिराख, फोन नम्बर 9820293948, 9820293948।
9: रेडियो भेरी एफएम

0: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
1: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
0: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइलुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क श्री सेग्रोभेट सेन्टर, विरेन्द्रनगर 6, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
4: रेडियो भेरी एफएम

0: एसटी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो एस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक्स सर्भिस टेक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर इलेक्ट्रिसियन मेसन जियो इन्जिनियरिङ ल्याब टेक्निसियन हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी हेल्थ असिस्टेन्ट एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने निर्माण व्यवसाय कन्सल्टेन्सी सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने आवश्यकता अनुसार होस्टेलको व्यवस्था भए डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने नोट शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935 98582 3990 98584072 र 98448 61175 सिप सिकौ आत्मनिर्भर बनौ प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लोपट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98480-50-227।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाग्दा जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने
4: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु यहाँ बसेर के कामदाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले?
4: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
4: हौ। हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तिनथान नजिकै रहेको छ नि।
3: हो त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
4: लकी पिराक फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: मन्त्री परिषद विस्तार, सुधन गुरूङलाई फेरि गृह मन्त्रालयको जिम्मेवारी, महावीर पुन विज्ञान तथा नवप्रवर्तन मन्त्रीमा नियुक्त, पद तथा गोपनीयताको शपथ ग्रहण।
0: प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित, शहीदको सम्झनामा विपक्षीबाट 5 मिनट मौन धारण, सभामुखको आपत्ति।
1: नेपालमा पनि विश्वकप फुटबलको रौनक शुरू, मन परेको टोलीको समर्थनमा खेलप्रेमीलाई जर्सी तथा बल किन्न चटारो।
2: फुटबल प्रेमीहरू अनि त्यो हेर्ने मान्छेहरूले चाहिँ टी सर्ट जर्सीहरू भयो, फुटबल सुजहरू भयो, फुटबलहरू पनि भयो किन्ने, खेल्ने, हेर्ने, मनोरञ्जन लिने गर्दैछ।
0: अमेरिकाले चीनको बीवाईडी अलिबाबा बाइडूलाई चिनिया सेनालाई सहयोग पुर्याउने सूचीमा राख्यो। विश्वका दुई ठूला अर्थतन्त्र बीचको प्रतिस्पर्धा र अविश्वास अझ गहिरिन सक्ने विश्लेषण।
1: र विश्वकप हेर्न जान लागेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए। फिफा विश्वकपका लागि सोमालियाली रेफ्री आटलाई अमेरिका प्रवेशमा रोक।
3: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। आज मन्त्री परिषद विस्तार भएको छ। गृह मन्त्रालयको जिम्मेवारी फेरि सुधन गुरूङले पाउनु भएको छ। गएको फागुन 21 भएको प्रतिनिधि सभा सदस्य चुनावमा गोर्खा एकबाट निर्वाचित उहाँ यसअघि 27 दिन गृहमन्त्री बन्नुभएको थियो। उहाँ गएको चैत 13 गृहमन्त्रीमा नियुक्त हुनुभएको थियो, तर सम्पत्ति विवरणको स्रोतमाथि विवाद हुँदा वैशाख 9 पदबाट राजीनामा दिनुभएको थियो। त्यसपछि छानबिन भएको थियो। समितिको प्रतिवेदन नै सार्वजनिक नगरी सरकारले आज गृहमन्त्रीको जिम्मेवारीमा शपथ गराएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले आजै गृहमन्त्रीमा सुदन गुरूङ र विज्ञान तथा नवप्रवर्धन मन्त्रीमा महावीर पुनलाई सिफारिश गर्नुभएको थियो। नवनियुक्त मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आज पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने व्यवस्था छ। महावीर पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुनुहुन्छ। कालीन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा मन्त्री बन्नुभएको थियो। विज्ञान प्रविधि र नवप्रवर्धनको क्षेत्रमा लामो समयदेखि क्रियाशील उहाँ आफ्नै अवधारणा र माग अनुसार गठन भएको मन्त्रालयको नेतृत्वमा पुग्नु भएको हो।
1: यसैबीच आज बसेको मन्त्री परिषद बैठकले पूर्व गृहमन्त्री सुधन गुरूङमाथि गरिएको छानबिन प्रतिवेदन स्वीकार गर्ने सहित विभिन्न निर्णय गरेको छ। सिंहदरबारमा बसेको बैठकले गुरूङबारे छानबिन गर्न पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको संयोजकत्वमा बनेको समिति समितिले दिएको प्रतिवेदन अनुसार स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। गएको वैशाख 28 को मन्त्री परिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य हुनुहुन्थ्यो। त्यस्तै सरकारले दोलखाका विशाल कुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको 9 सदस्य तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ। निजामती सेवा 16 संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय पनि गरेको छ। सरकारले तल्लो अरूण जलविद्युत आयोजना लावर न्यादी खोला जलविद्युत आयोजना हुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय समेत गरेको छ। बैठकपछि निर्णय सुनाउँदै सरकारका प्रवक्ता पोखरेल
8: तल्लो अरू जलविद्युत आयोजना लोअर नदी खोला जलविद्युत आयोजना हुन्सा खोला जलविद्युत आयोजना र तारी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने, दोस्रोमा निजामती सेवा 16 संशोधन नियमावली 2083 स्वीकृत गर्ने, अर्को महिला मन्त्रालयबाट छ, श्री विशाल कुमार भण्डारी दोलखाको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको 9 सदस्य तदर्थ समिति गठन गर्ने र अन्त्यमा छ पूर्व गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य माननीय सुदन गुरूङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने।
0: यसैबीच सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीलाई संसदमा जान कुनै अप्ठ्यारो नरहेको प्रतिक्रिया दिनुभएको छ। आज बसेको मन्त्री परिषद बैठकका निर्णय सुनाउने क्रममा पत्रकारले सोधेका प्रश्नको जवाब दिँदै उहाँले आवश्यकता अनुसार प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित हुने जानकारी दिनुभएको हो। यसअघि पनि प्रधानमन्त्रीले आवश्यकता ठानेर संसदमा उपस्थित भएको उल्लेख गर्दै उहाँले विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै नभएका बताउनुभयो। विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सीमा सम्बन्धी दिएको अभिव्यक्तिको जवाब दिनुपर्ने माग गरी संसद अवरूद्ध गर्दै आएका छन्। प्रवक्ता पोखरेलले अर्थमन्त्री डाक्टर छोणिङ वाग्लीमाथि लागेका आरोपको पनि बचाव गर्नुभएको छ। अर्थमन्त्री वाग्लीमाथि स्वार्थ समूह अनुकूल रहेर करका दर हेरफेर गरेको आरोप छ। प्रवक्ता पोखरेलले अर्थमन्त्रीले मेहनत गरेर बजेट ल्याएको र उहाँले करका नीति फेरबदल गरेको बारे मन्त्री परिषदमा कुरा नउठेको जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक संसदमा पेश गरेपछि संसदलाई कुनै जानकारी नदिई करका दर हेरफेर गरेपछि विवाद उत्पन्न भएको छ। विपक्षीहरूले स्वार्थ समूहको मिलिमतोमा अर्थमन्त्रीले करको दर फेरेको भन्दै छानबिनको माग राख्दै आएका छन्।
1: प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भएको छ। सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा माफी माग्नुपर्ने प्रतिपक्षी दलहरूले अडान कायम राखेपछि बैठक भोलि बिहान 11 बजे बस्ने गरी स्थगित भएको हो। बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित गरिएको हो। आजको बैठकमा कांग्रेसका सचेतक निष्कल राईले शहीदको सम्झनामा 5 मिनट मौन धारण गर्न आग्रह गर्नुभयो। शहीदको सम्झनामा प्राय 1 मिनट मौन धारण गर्ने चलन छ, तर आजको प्रतिनिधि सभामा प्रमुख विपक्षी दलको अगुवाईमा 5 मिनट मौन धारण भएपछि सभामुख डोलप्रसाद आर्यले आपत्ति जनाउनु भएको छ। सभामुखले प्रतिपक्षी बेन्चले सभाको अपमान गरेको टिप्पणी गर्नुभयो। उहाँले यसबारे ध्यानकर्षण भएको बताउनु भएको छ। गएको जेठ सत्रमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा नेपालले समेत भारतको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले प्रधानमन्त्रीले सीमा विवादका सम्बन्धमा दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिनिधि सभामा संकल्प प्रस्ताव पेश गर्नुभएको छ। आज बसेको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत र तथ्यहीन भएको दावी गर्दै त्यसलाई संसदको अभिलेखबाट हटाउन माग गर्नुभएको हो। यस्तै विपक्षी दलका सांसदहरूको निरन्तर अवरोधका कारण राष्ट्रिय सभाको आजको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ।
0: चैते धानमा नेक ब्लास्ट रोग संक्रमण देखिएको छ। चितवन, धादिङ, मकवानपुर लगायतका जिल्लामा चैते धानबालीमा रोगको संक्रमण देखिएको हो। चितवनको पूर्वी क्षेत्रमा लगाइएको चैते धानमा घाँटी मरूवा अर्थात नेक ब्लास्ट रोगको संक्रमण देखिएको र दाना नलाग्ने तथा बाला सुक्ने समस्या आएको कृषि विकास कार्यालय चितवनले जनाएको छ। कार्यालय प्रमुख झलकनाथ कणेलले राप्ती, खैरहनी, रत्ननगर लगायत पूर्वी चितवनका अधिकांश क्षेत्रमा रोगको संक्रमण देखिएको बताउनुभयो। यस वर्ष प्री मनसूनमा लगातार जसो पानी परेपछि रोग फैलिएको हुन सक्ने अनुमान छ। पानी पर्ने, रातमा चिसो र दिउँसोमा तातोका कारण तापक्रममा उतार चढ़ाव हुँदा ढुसीजन्य रोग फैलिन अनुकूल वातावरण बनेको धानबाली विज्ञले बताएका छन्। नेक ब्लास्ट मुख्यत बिउबाट सर्ने रोग हो। पुराना धानका जातमा रोग प्रतिरोधात्मक क्षमता कमजोर बन्दै जाने भएकोले संक्रमणको जोखिम बढ़ने नार्कको धानबाली विज्ञ डाक्टर कृष्णहरि घिमिरेले बताउनुभयो। किसानले प्रयोग गर्दै आएको पुरानो धानको जातमा यस्ता समस्या हुन सक्ने उहाँको भनाई छ। यो रोगका कारण उत्पादनमा कमी आउने जोखिम भएकोले खेतको नियमित अनुगमन गर्न, रोगग्रस्त बाला हटाउन आवश्यक परामर्श लिएर रोग व्यवस्थापनका उपाय अपनाउन तथा पाकेको धान सकेसम्म छिटो भित्र्याउन किसानलाई कृषि विज्ञले आग्रह गरेका छन्। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। विश्वकप फुटबलको रौनक नेपालमा पनि शुरू, जर्सीको कारोबार बढ़दो बारे रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
9: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस द पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य, अब सबै एकै ठाउँमा।
9: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
10: बेटर अप्लायन्सेस का एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
11: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मन्त्री परिषद विस्तार, सुदन गुरूङलाई फेरि गृह मन्त्रालयको जिम्मेवारी, महावीर पुन विज्ञान तथा नव प्रवर्धन मन्त्रीमा नियुक्त, पद तथा गोपनीयताको शपथ ग्रहण, अर्थमन्त्री वाग्लेमाथि करका दर हेरफेरमा लागेको आरोप, सरकारका प्रवक्ता पोखरेलबाट बचाउ, प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित, शहीदको सम्झनामा विपक्षीबाट 5 मिनट मौन धारण, सभामुखको आपत्ति, चैत्यधानमा ब्लास्ट रोगको संक्रमण, तापक्रममा भएको उतार चढ़ाव मुख्य कारण लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। सरकारले बर्ड फ्लू प्रभावित क्षेत्रमा रोग नियन्त्रणसँगै अन्यत्र फैलिन नदिन आकस्मिक कार्य शुरू गरेको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले रोग पुष्टि भएका 10 जिल्लामा पंक्षी नष्ट गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार 72 फार्ममा झण्डै 5,15,000 पंक्षी तथा पंक्षीजन्य सामग्री नष्ट गरिएको छ। सबैभन्दा बढ़ी लेयर्स कुखुरा र स्थानीय जातका कुखुरामा समस्या देखिए दाना पनि नष्ट गरेको उहाँले बताउनुभयो। दाहालका अनुसार केही हप्ता अघि झापा, मोरङ, सुनसरी जिल्लामा देखिएको बर्ड फ्लू पछि महोत्तरी, बारा, चितवन हुँदै काठमाडौँ, भक्तपुर, ललितपुर जिल्लामा बर्ड फ्लू फैलिएको छ। पछिल्लो समय नवलपरासीमा पनि देखिन थालेको छ। काठमाडौँ उपत्यका बर्ड फ्लूको जोखिममा छ। बर्ड फ्लू नियन्त्रण नियमावली 2078 अनुसार यसरी पंक्षीजन्य उत्पादन नष्ट गरिएका किसानलाई लागत

0: ले 75% राहत दिने व्यवस्था गरिएको छ। लागत मूल्य जिल्ला अनुसार फरक पर्न सक्ने भएकाले सम्बन्धित प्रमुख जिल्ला अधिकारी लगायत उच्च पदाधिकारीको बैठकले निर्णय गर्ने गरिएको महानिर्देशक दाहालले बताउनुभयो।
1: हिजो दोहोरो अंकले घटेको शेयर बजार आज सामान्य ओह्रालो लागेको छ। शेयर बजार परिसूचक नेप्सी आज 1.54 अंकले घटेर 2773.59 बिन्दुमा झरेको छ। नेप्सी लगातार चौथो कारोबार दिन घटेको हो। दिउँसो 1:20 2702 बिन्दुमा झरेको नेप्सी बन्द हुने बेलामा सम्हालिएको हो। आज होटल तथा पर्यटन, जल विद्युत उत्पादन तथा प्रशोधन र अन्य बाहेक सबै समूहका सूचक घटेकामा फाइनान्स समूहको सूचक 1% ओह्रालो लागेको छ। आज 151 कम्पनीका शेयर घटेकामा 105 बढ़ेको छ। आज 15 कम्पनीको शेयर घटबढ़ भएको छैन। आज क्रिस्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर 9% भन्दा धेरैले घटेको छ। बजार सामान्य घटेको दिन सोपान फार्मास्युटिकल्स र कालिन्चोक हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4.08 करोड़को कारोबार भएकोमा आज 357 कम्पनीका 1,23,00,000 कित्ता शेयर 6,44,00,000 रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम गएको वैशाख 15 गते यताकै धेरै हो। त्यस दिन 6,53,00,000 रूपियाँको शेयर किनबेच भएको थियो।
0: सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि कास्कीको पोखरा महानगरपालिका 9 पृथ्वी चोकदेखि हङकङ बजार ट्राफिक प्रहरी कार्यालय हुँदै नयाँ बजार जोड्ने सड़क चौड़ा भएको छ। पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरेर विभिन्न संघ संस्थाले निर्माण गरेका भवनमा गएको जेठ 18 गते महानगरपालिकाले डोजर चलाएको थियो। हङकङ बजारको पूर्वपट्टि रहेका संरचना भत्काइएपछि त्यहाँ सड़क खुला र फराकिलो बनेको हो। महानगरका मेयर धनराज आचार्यले अब सड़कलाई दुई लेनमा विस्तार तथा स्तर उन्नति गरिने बताउनुभयो। महानगरपालिकाले पूर्व सूचना गरेर त्यस क्षेत्रमा बनेका अनधिकृत संरचना हटाएको थियो। पोखरा नौका वडा अध्यक्ष दिपेन्द्र मर्चानीले दुई लेन सड़क निर्माणका लागि बजेट समेत सुनिश्चित भइसकेको बताउनुभयो। बस पार्कको जग्गा मिचेर बनाइएका पसल लगायत सबै संरचना हटाउन महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले यसअघि नै सार्वजनिक सूचना निकालिसकेका छन्। नगर विकास समितिको स्वामित्वमा रहेको बस पार्कको जग्गामा स्थानीय बासिन्दा, सुकुम्बासी, भूमिहीन, दलित र अव्यवस्थित बसोबासीहरू रहेका छन्। 2032 सालमा 205 रोपनी जग्गा अधिग्रहण गरिएको थियो। बस पार्कका लागि अधिग्रहण गरिएको जग्गा अतिक्रमणमा पर्दै गएर अहिले झण्डै 60 रोपनी क्षेत्रफल मात्र बाँकी छ।
1: फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप शुरू हुन दुई दिन मात्रै बाँकी छ। अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना भएको यो प्रतियोगितामा विश्वकप इतिहासमै पहिलो पटक 48 देश सहभागी हुँदैछन्। आयोजक र सहभागी हुने देशमा मात्रै होइन नेपालमा पनि विश्वकप फुटबलको रौनक शुरू भइसकेको छ। जर्सी तथा बल किन्न र मन परेको टोलीको समर्थनका लागि खेलप्रेमी जुटेका छन्।
0: काठमाण्डौको चन्द्रागिरी नगरपालिका 5 बस्ने ज्ञानेन्द्र सापकोटा घर वरिपरि फुटबल खेलिरहनुहुन्छ। अरू बेला फुटबल खेल्ने हेर्ने गरे पनि हरेक 4-4 वर्षमा आउने विश्वकपको माहौल छुट्टै लाग्ने उहाँ बताउनुहुन्छ।
2: राम्रो क्वालिटीको जर्सीहरू, प्राइजहरू पनि राम्रो भएको कारणले चाहिँ म जर्सी चाहिँ अनलाइनबाट हेरेर आएको, अनि जर्सीहरू पनि एकदम राम्रो क्वालिटीको रहेछ। अहिले यो विश्वकप आउँदाखेरि चाहिँ माहौल एकदम चर्किएको छ। सबैजना आफ्नो मन पनि देशको जर्सीहरू लाएर फुटबलहरू हेरेर मनोरञ्जनबाट चाहिँ एकदम खुसी भएको कुरा चाहिँ अलिक प्रष्ट देखिन्छ। फुटबल प्रेमीहरू अनि त्यो हेर्ने मान्छेहरूले चाहिँ टी सर्ट, जर्सीहरू भयो, कट्टुहरू भयो, अब फुटबल सुजहरू भयो, फुटबलहरू पनि भयो, किन्ने, खेल्ने, हेर्ने, मनोरञ्जन लिने त्यस्तो गर्दैछ।
0: नेपालमा पनि फुटबल खेल्ने र प्रतियोगिता हेर्न रुचाउने खेलप्रेमी धेरै छन्। आफ्नो देशले अहिलेसम्म विश्वकप फुटबल खेल्न नसके पनि यो प्रतियोगिताले सिकाइमा सकारात्मक प्रभाव पार्ने सापकोटाको बुझाइ छ।
2: नेपालमा चाहिँ तपाईँको यो विश्वकपहरू नभए पनि फुटबल प्रेमीहरू धेरै हुनुहुन्छ, किनभने चाहिँ फुटबल गेम भनेको आफ्नो शरीरको स्वास्थ्यको लागि पनि एकदम राम्रो हो। आफ्नो देशमा अब यस्तो यो विश्वकप नभए पनि अरूको देशको हेरेर सिकेर पछि त हुन्छ होला सायद भन्ने चाहिँ हामी आशा गर्छौँ।
0: सहरमा मात्रै होइन, विश्वकप फुटबलको उत्सव गाउँघरमा पनि उत्तिकै हुन्छ। फुटबल प्रेमीहरू विशेष गरी आफूले समर्थन गर्ने टोलीको जर्सी लगाएर खेल हेर्न पाउँदा छुट्टै उत्साह हुने बताउँछन्। काठमाण्डौको नैकाबाट त्रिपुरेश्वरमा जर्सी किन्न आएका आदर्श श्रेष्ठ:
3: राम्रै लागिरहेछ, पहिला भन्दा हल्का फरक छ, अहिले चाहिँ प्लेयर फरक छ, अलि राम्रो टिमा छ। पहिलेबाट बच्चेबाट फुटबल खेल्न मन लाग्छ है, मलाई चाहिँ फुटसल गइरहन्छ,
0: विश्वकप नजिकै जाँदा युवाहरू मात्र होइन बालबालिका र अरू उमेर समूहका समेत जर्सी किन्न पुगिरहेका छन्। अर्जेन्टिना, ब्राजिल, फ्रान्स, पोर्चुगल, स्पेन र इङ्ल्याण्डका जर्सीको माग बढेको व्यवसायीहरू बताउँछन्। केही महिनादेखि सुस्त रहेको खेल सामग्रीको व्यापार विश्वकपको माहौलसँगै चलायमान भएको बताउनुहुन्छ व्यवसायी लक्ष्मी श्रेष्ठ।
4: जर्सीको व्यवसाय व्यापार पहिला भन्दा नर्मल छ।
0: विश्वकप नजिकै जाँदा युवाहरू मात्र होइन बालबालिका र अरू उमेर समूहका समेत जर्सी किन्न पुगिरहेका छन्। अर्जेन्टिना, ब्राजिल, फ्रान्स, पोर्चुगल, स्पेन र इङ्ल्याण्डका जर्सीको माग बढेको व्यवसायीहरू बताउँछन्। केही महिनादेखि सुस्त रहेको खेल सामग्रीको व्यापार

0: त्यस्तो नहुने टाइप पनि छैन मिडियम. अहिले वर्ल्ड कपको माहौल भएको कारणले म्याक्सिमम मान्छेहरूले वर्ल्ड कपकै जर्सीहरू किन्न आउँछन् होइन, अनि त्यसमा पनि म्याक्सिमम जर्सी कुन लिन आउँछन् भन्दाखेरि पोर्चुगल, ब्राजिल, अर्जेन्टिना तिनीहरू चाहिँ अलिक बढी नै.
1: फुटबलको सबैभन्दा ठूलो महाकुम्भ फिफा विश्वकप 2026 यही बिहिबार रातिदेखि शुरू हुँदैछ. 48 टोली सहभागी हुने यो संस्करण अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वकप मानिएको छ. विश्वभर फुटबलको रौनक सँगै नेपालमा पनि त्यसको उत्साह र चहल पहल देखिन थालेको हो.
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला.
3: भर्ना खुल्यो
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ.
3: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको.
4: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ. अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ. सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-678-84-566.
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ.
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथछरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ.
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि. मोबाइल नम्बर 98-480-44-631.
7: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ. वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो.
1: टोलीले शल्यक्रिया गरेको हो. डाक्टर शाहका अनुसार चितवनको इच्छा कमाना गाउँपालिकाकी ती युवती खाना खान नसकेपछि 3 दिन अघि अस्पताल आएकी थिइन्. परीक्षण गर्दै जाँदा मस्तिष्कको ठूलो नसा फुटेको एमआरआई र सीटी स्क्यानको परीक्षणले देखाएको थियो. कार्डियो भास्कुलर सर्जनले समेत शल्यक्रिया गरेर नसा फुटेको ठाउँमा पुग्न कठिन रहेको भन्दै डाक्टर शाहले चिरफार नगरी आधुनिक न्यूरो इन्टरभेन्सनल प्रविधिबाट नसा फुटेको ठाउँमा जाली राखेको बताउनुभयो. यस्तो समस्या दुर्लभ मानिन्छ अनि 1,000 मा 1 जनालाई समस्या देखिन्छ. चिरफार नगरी धेरै शल्यक्रिया गरिएको भए पनि यस्तो प्रकृतिको जटिल शल्यक्रिया पहिलो पटक गरिएको डाक्टर शाहले बताउनु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ.
2: पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका 5 रातोडाँडामा रोकिएको ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा 1 जनाको ज्यान गएको छ. अर्का 1 जना घाइते भएका छन्। आज बिहान NA5K9336 नम्बरको ट्रक बिग्रिएर सड़क किनारमा रोकिएको अवस्थामा LU12P9840 नम्बरको मोटरसाइकल पछाडिबाट ठोकिएको दाङ प्रहरीले जनाएको छ. दुर्घटनामा मोटरसाइकलका चालक लमई नगरपालिका 7 हसनापुरका जीवन गिरीको ज्यान गएको हो. मोटरसाइकलमा पछाडि बसेका त्यही ठाउँका धनीराम चौधरी घाइते हुनुहुन्छ. उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा उपचार भइरहेको वडा प्रहरी कार्यालय लमई दाङले जनाएको छ.
1: बिहिबारदेखि लगातार घटिरहेको सुनको भाव आज बढ़ेको छ. आज सुन तोलामा 2,000 रूपियाँले बढ़ेर तोलाको 3,01,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ. हिजो सुनको भाव तोलाको 2,99,900 रूपियाँ थियो. आज चाँदीको भाव पनि तोलामा 20 रूपियाँले बढ़ेको छ. हिजो तोलाको

0: 4,905 रूपियाँ रहेको सुन चाँदीको भाव आज तोलाको 4,925 रूपियाँ पुगेको संघले जनाएको छ।
1: आज दिउँसो काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा सामान्य वर्षा भएको छ। त्यस्तै राति बागमती, कोशी, गण्डकी प्रदेशका पहाड़ी थोरै ठाउँ तथा मधेस, कडाली र सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराई क्षेत्रमा भने गर्मी बढ़दै गएको छ। यसैबीच काभ्रेको रोशी खोलामा पानीको बहाव उच्च भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै दिउँसो बन्द गरिएको बीपी राजमार्ग खुलेको छ। 12:30 बजेदेखि गाड़ी रोकिएकोमा दिउँसो 4 बजेदेखि चल्न थालेका हुन्। जिल्ला प्रहरी कार्यालय काभ्रेले सड़कको अवस्था बुझेर अनि सावधानी अपनाउँदै यात्रा गर्न आग्रह गरेको छ।
0: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकाले चीनका केही प्रमुख प्रविधि कम्पनीहरूले चीनिया सेनाको गतिविधिलाई सहयोग गरिरहेको विश्वास व्यक्त गर्दै तीनलाई समेटिएको अध्यावधिक सूची सार्वजनिक गरेको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले हिजो सार्वजनिक गरेको सूचीमा चीनका चर्चित प्रविधि कम्पनीहरू अलिबाबा, बाइडु, टेनसेन्ट, विद्युतीय गाड़ी निर्माता बीवाईडी लगायतका कम्पनी समावेश छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्ता अघि बेजिङमा चीनिया राष्ट्रपति शी जिनपिङसँग भेटवार्ता गरेपछि यो सूची सार्वजनिक भएको हो। पेन्टागनको पछिल्लो निर्णयले विश्वका दुई ठूला अर्थतन्त्र बीचको प्रतिस्पर्धा र अविश्वास अझ गहिरिन सक्ने विश्लेषण गरिएको समाचार संस्था एएफपीले जनाएको छ। रक्षा मन्त्रालयले यस अघि फेब्रुअरीमा यस्तै सूची संक्षिप्त रूपमा सार्वजनिक गरे पनि केही समयपछि कुनै स्पष्ट कारण नदिई फिर्ता लिएको थियो। नयाँ सूची धेरैजसो रूपमा फेब्रुअरीको संस्करणसँग मिल्दोजुल्दो छ, तर त्यसबेला सूचीबाट हटाइएका दुई प्रमुख मेमोरी चिप उत्पादक कम्पनी चांगीसन मेमोरी टेक्नोलोजी र याङजे मेमोरी टेक्नोलोजीलाई पुनः समावेश गरिएको छ। सूचीमा समावेश गरिएका कम्पनीहरूमध्ये अलिबाबा, बाइडु र टेनसेन्ट चीनका कृत्रिम बौद्धिकता एआई क्षेत्रमा अग्रणी मानिन्छन्। टेनसेन्ट यसअघि नै अमेरिकी निगरानी सूचीमा परिसकेको थियो। अमेरिकाले चीनका संवेदनशील प्रविधि, कृत्रिम बौद्धिमत्ता र कच्चा र उच्च प्रविधियुक्त उद्योगहरूमा सैन्य सम्बन्ध रहेको आशंका बढ़दै गएको सन्दर्भमा यो कदम चालेको जनाएको छ।
1: अब केही खेल खबर। फिफा विश्वकप 2026को उद्घाटन सत्रमा सहभागी हुन मेक्सिको जान लागेका अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज विक्रम नेमाङ र महासचिव किरण राईलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ। मेक्सिको जानका लागि नेमाङ र राई आज बिहान विमानस्थल पुगेका थिए, तर अध्यागमन विभागले कालो सूचीमा रहेका कारण दुवैजनालाई फर्काएको हो। यससँगै हिजो एन्फा अध्यक्ष नेमाङ र महासचिव राई विदेश जान पाउनुपर्ने भन्दै राष्ट्रिय खेलकुद परिषद राखेप पुगेका थिए, तर राखेपले दुवैजनालाई विदेश यात्राको रोक्का फुकाउन अस्वीकार गरेको थियो। आर्थिक अनियमितताको छानबिनका लागि राखेपको सिफारिशमा अध्यागमन विभागले गएको वैशाख 11 गते एन्फा अध्यक्ष र महासचिव सहित 24 जनालाई विदेश जान रोक लगाएको थियो। यससँगै राखेपले एन्फालाई तहगत चुनाव नगरेको भन्दै 3 महिनाका लागि निलम्बन गरेको थियो, तर राखेपले 2 महिनापछि एन्फामाथिको निलम्बन हटाएको थियो।
0: र फिफा विश्वकप फुटबलमा रेफ्रीको भूमिका निर्वाह गर्ने तयारीमा रहेका सोमालियाका उमर अब्दुल कादिर आटनलाई अमेरिकाले प्रवेश अनुमति दिन अस्वीकार गरेको छ। अमेरिकाले प्रवेश अनुमति नदिएपछि विश्वकप फुटबलमा पहिलो सोमालियाली रेफ्री बन्ने तयारीमा रहेका आटन प्रतियोगिताबाट बाहिरिएका छन्। आटन सन् 2025 अफ्रिकाका उत्कृष्ट रेफ्री घोषित भएका थिए। उनलाई अमेरिकी अध्ययन अधिकारीहरूले मियामी अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाएका हुन्। अमेरिका प्रवेश अनुमति नपाएपछि आटनको नाम फिफा विश्वकप रेफ्रीको सूचीबाट हटाइएको छ। अहिले उनी टर्कीमा छन्। आटनलाई अमेरिकाले किन प्रवेश नदिएको भन्नेबारे विवरण सार्वजनिक भएको छैन, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लागू गरेको यात्रा प्रतिबन्धमा पर्ने देशहरूमा सोमालिया पनि छ। 23औं संस्करणको फिफा विश्वकप पर्सि बिहिबार रातिदेखि अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा शुरू हुँदैछ।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: मन्त्री परिषदको विस्तार, सुधन गुरूङलाई फेरि गृह मन्त्रालयको जिम्मेवारी, महावीर पुनर्विज्ञान तथा नव प्रवर्तन मन्त्रीमा नियुक्त, पद तथा गोपनीयताको शपथ ग्रहण,
1: प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित, शहीदको सम्झनामा विपक्षीबाट 5 मिनट मौन धारण, सभामुखको आपत्ति,
0: नेपालमा पनि विश्वकप फुटबलको रौनक शुरू, मन परेको टोलीको समर्थनमा खेलप्रेमीलाई जर्सी तथा बल किन्न चटारो।
1: अमेरिकाले चीनको बीवाईडी अलिबाबा वाइडूलाई चिनिया सेनालाई सहयोग पुर्याउने सूचीमा राख्यो। विश्वका दुई ठूला अर्थतन्त्र बीचको प्रतिस्पर्धा र अविश्वास अझ गहिरिन सक्ने विश्लेषण।
0: र विश्वकप हेर्न जान लागेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए। फिफा विश्वकपका लागि सोमालियाली रेफ्री आटनलाई अमेरिका प्रवेशमा रोक।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरूलासँगै हामी विकास चापागाई र मदन पौड्याल पनि विदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: यही जेठ 30 गते शनिबारको दिन
3: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा बिरिनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
4: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0383521987, मोबाइल नम्बर 98585।

0: सोलरमा निर्भर खानेपानी आयोजना विद्युत विस्तारको माग, ठेकेदार कम्पनीको लापरवाहीका कारण विद्युत विस्तारको काम रोकियो।
1: कर्णाली करिडोरको हुम्ला सड़क खण्ड अन्तर्गत सर्किगाड गाउँपालिका एक खच्चामा सड़क अवरूद्ध, सुक्खा पहिरो हटाउने प्रयास जारी।
0: तातो हावा लू चलेर अत्याधिक गर्मी बढेपछि बाँकेमा स्थानीय तहहरूले विद्यालयमा विदा दिन थाले, सतर्कता अपनाउन आग्रह।
1: र 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेटमा गण्डकी प्रदेशको अपराजित यात्रा कायमै, चौथो खेलमा सुदूरको पहिलो हार।
0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई, साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्र .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा, सुर्खेतको लेगबेसी नगरपालिकाको वडा नम्बर 2 स्थित पुरानो गाउँ सोलर खानेपानी आयोजनाबाट स्थानीयले नियमित खानेपानीको समस्या भोग्दै आएको बताएका छन्। सोलर प्रणालीबाट सञ्चालन भइरहेको यो आयोजनामा घाम लागेको बेला मात्रै पानी आपूर्ति हुने र मौसम खराब हुँदा खानेपानी अभाव हुने गरेको उपभोक्ताहरूले गुनासो गरेका हुन्। खानेपानी उपभोक्ता प्यारी दनुवारले आयोजनालाई नियमित सञ्चालन गर्न विद्युत विस्तार आवश्यक रहेको बताउनुभयो। उहाँले घाम नलागेको समयमा गाउँमा खानेपानीको हाहाकार हुने गरेको भन्दै सम्बन्धित निकायसँग छिट्टो विद्युत पुर्याउन माग गर्नुभएको छ। अर्का स्थानीय मानवीर विकले बादल लाग्दा खानेपानीको हाहाकार हुने गरेको भन्दै विद्युत चाँडो पुर्याउन माग गर्नुभयो। उहाँले विद्युत पोल मात्रै गाडिएको भन्दै त्यसपछिका काम अगाडि बढ़न नसकेको भन्दै आक्रोश व्यक्त गर्नुभयो। यता पुराना गाउँ सोलर पावर हाउसका अध्यक्ष भविन ग्यामी राणाले स्थानीयको खानेपानी समस्या समाधान गर्न विभिन्न संघ संस्थाको सहकार्यमा सोलर प्रणाली मार्फत लिफ्टिङ आयोजना सञ्चालन गरिएको भए पनि त्यसलाई नियमित बनाउन विद्युत आवश्यक रहेको औल्याउनुभयो। यता स्थानीय सरकारले भने वडा नम्बर 1 र 2 का विभिन्न ठाउँमा विद्युत पुर्याउने गरी काम भए पनि ठेकेदारको लापरवाहीका कारण काम अगाडि नबढ़ेको बताएको छ। वडा नम्बर 2 का अध्यक्ष चन्द्रबहादुर बुढाले विद्युत सेवा विस्तारका लागि काम अगाडि बढ़ाइए पनि ठेकेदारको चरम लापरवाही भएको बताउनुभयो। उहाँले यस विषयमा माथिल्लो तहका सरकारसम्म गए पनि कुनै सुनवाई नभएको गुनासो गर्नुभएको छ।
1: सुर्खेतको लेगबेसी नगरपालिका पूर्णखोप सुनिश्चित घोषणा गरिएको छ। जन्मेदेखि 5 वर्ष मुनिका सबै बालबालिकाले 13 वटा खोप पाएपछि पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको हो। जन्मेदेखि 15 महिनाभित्रका बालबालिकालाई विभिन्न रोगबाट बचाउन 13 प्रकारका खोप लगाउनुपर्ने प्रावधान रहेको छ। कुनै कारणले खोप लगाउन छुटेका 16 देखि 59 महिनासम्मका बालबालिकालाई स्थानीय तहका स्वास्थ्य शाखा मार्फत खोजी गरेर सबै खोपको मात्रा पूरा गरेपछि पूर्णखोप सुनिश्चित घोषणा गर्ने प्रावधान रहेको जनस्वास्थ्य अधिकृत निरञ्जन चन्दले बताउनुभयो। पूर्णखोपका लागि स्वास्थ्य कर्मीको सक्रियता, जनप्रतिनिधिको अगुवाई महत्वपूर्ण हुने उहाँको भनाइ छ। लेगबेसी नगरपालिकाका 10 वटा खोप अभियान सञ्चालन गरेर सबै बालबालिकाले खोप पाएको यकिन भएपछि पूर्णखोप सुनिश्चित घोषणा गरेको नगर प्रमुख उमेश पौडेलले बताउनुभयो। लेगबेसीमा छुटेका बालबालिकालाई खोज्न महिला स्वास्थ्य स्वयंसेविका घर घरमा खटाइएको नगर प्रमुख पौडेलले बताउनुभयो। स्वास्थ्य कर्मीको संलग्नतामा स्थानीय राजनैतिक दल, जनप्रतिनिधि, स्वास्थ्य संस्था, व्यवस्थापन समिति, ओडा खोप समन्वय समिति, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, शिक्षक संघ संस्थाका प्रतिनिधिको सहयोग र अनुगमनका क्रममा घरधुरी सर्वेक्षण गरेर सबैले खोप पाएको सुनिश्चितता गर्ने प्रावधान रहेको छ। स्थानीय तहले घर दैलो गरेरै खोप लिनबाट छुटेका बालबालिका पत्ता लगाएर खोप दिने अभियान चलाएका छन्।
0: सुक्खा पहिरो खस्दा कर्णाली करिडोरको हुम्ला सड़क खण्ड अन्तर्गत सर्केघाट गाउँपालिका एक खच्चामा बिहानदेखि सड़क अवरूद्ध भएको छ। खच्चामा सुक्खा पहिरो खसेपछि सड़क अवरूद्ध हुँदा यातायात सेवा रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शंकर खड्काले बताउनुभयो। बिहान सबेरी माथिबाट खसेको पहिरोले सड़क पुरिएपछि यातायात पूर्ण रूपमा बन्द भएको उहाँको भनाइ छ। खच्चा क्षेत्रमा सड़क अवरूद्ध भएपछि नेपालगंज र सुर्खेतबाट हिँडेका 13 वटा तथा माथिल्लो हुम्लाबाट तल झरेका 10 वटा सवारी साधन रोकिएको यात्रु सन्तोष शाहीले बताउनुभयो। यात्रुले सुक्खा पहिरोका कारण सड़क अवरूद्ध भए पनि सड़क खुलाउन उचित प्रयास नभएको गुनासो गरेका छन्। प्रहरीले भने सड़क खुलाउन सड़क डिभिजन कार्यालय संघको समन्वय भइरहेको जनाएको छ। भिरालो र बलौटे माटो भएको यो क्षेत्रमा दैनिक जसो पहिरो जाने समस्या रहने गरेको बताइएको छ।
1: तातो हावा लू चलेर अत्यधिक गर्मी बढ़ेपछि बाँकेका स्थानीय तहले विद्यालयमा विदा दिन थालेका छन्। नेपालगंज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले पाँच दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। तातो हावा लू र अत्यधिक तापक्रमका कारण बालबालिका बिरामी पर्न थालेपछि नेपालगंजमा आजदेखि पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको नेपालगंज उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ। शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्खा बहादुर थापाले नगर स्तरीय विपद व्यवस्थापन समितिको बैठकले अत्यधिक गर्मी बढ़ेका कारण बालबालिका प्रभावित भएको हुँदा नेपालगंजका सबै विद्यालय 26 गते मंगलबारदेखि 31 गते आइतबारसम्मका लागि विदा गर्ने निर्णय गरेको बताउनुभयो। उहाँले अत्यधिक गर्मीका कारण बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि एक साताका लागि सबै विद्यालय बन्दको सूचना प्रकाशित गरिएको बताउनुभयो। खजुरा गाउँपालिकाको शिक्षा शाखाले आज र भोलिदेखि 27 गते बुधबारदेखि जेठ 31 गते आइतबारसम्मका लागि विदा दिएको जनाएको छ। खजुरा गाउँपालिकाको शिक्षा शाखाका प्रमुख खगेन्द्र प्रसाद मल्लले अत्यधिक गर्मीका कारण कोहलपुर बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेकाले पाँच दिन विदा गरेको बताउनुभयो। कोहलपुर नगरपालिकाले भने यसअघि नै मंगलबारदेखि लागू हुने गरी तीन दिन विदा दिइसकेको छ। मौसमको अवस्था हेरेर गर्मी विदा लम्बिन सक्ने पनि स्थानीय तहले बताएका छन्। गर्मी बढ़दै गएकाले जिल्लाका अन्य पालिकाहरूले पनि विदा दिने तयारी गरेका छन्। यसअघि बालबालिकाको स्वास्थ्यलाई ध्यान दिएर केही दिन विद्यालय बन्द गर्ने अभिभावकहरूको माग रहेको थियो।
0: बर्दियामा लागू औषध ब्राउन सुगर सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 11 बस्ने 25 वर्षीय जनक बहादुर रामजालीलाई प्रहरीले पक्राउ गरेको हो। बडैयाताल गाउँपालिका 2 फुटा स्थित भारतको सीमा नाकाबाट नेपालतर्फ आउँदै गरेको आशंका लागेर चेक जाँच गर्दा उहाँको साथबाट 3 ग्राम 130 मिलिग्राम लागू औषध ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी रेशम बोहराले बताउनु भएको छ। पक्राउ परेका रामजाली मगरलाई इलाका प्रहरी कार्यालय मैना पोखरामा राखी आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ। सीमावर्ती बजारमा लागू औषध खुलेआम बिक्री हुँदा धेरै नेपाली कुलतमा फँसेका छन्। युवाहरू सीमावर्ती बजारमा गई लागू औषध सेवन गरेर नेपालतर्फ आउने गरेको प्रहरीको भनाइ रहेको छ।
1: भेरी खबरमा खबरको सिलसिला जारी नै छ। लभनियो छोटो विश्राम।
2: नाकान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
3: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
2: नाक बन्द हुने समस्या,
3: नाकबाट रगत बग्ने,
2: नाकभित्र मासुको गिर्खा पलाएको,
3: घ्राण शक्ति गुम्ने,
2: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
3: कानको संक्रमण,
2: कान सुन्न गाह्रो हुने,
3: कान बज्ने समस्या,
2: चक्कर लाग्ने,
3: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
2: घाँटी दुख्ने,
3: आवाज बन्द हुने,
2: निल्न गाह्रो हुने,
3: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
2: चारवाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
4: एसई र कक्षा 12 को परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्रामा नयाँ शैक्षिक सत्र 83-84 का लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
4: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
5: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-483-3309, 98-581-560 र 98-481-5699।
6: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
6: सम्पर्क सेवा कर्णाली अस्पताल प्रहरी, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55455।
5: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
7: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
5: भोक लाग्यो भने आफ्नो मिठाई खाने कुरा खानु पर्यो नि।
7: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
6: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
5: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
7: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
5: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
6: सूचना वीरेन्द्र नगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्र नगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
8: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
9: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
8: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
9: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
10: नेपाल टेलिकम, राष्ट्रको संचार।
11: सबैको मान सुने
10: रेडियो भेरी FM।
0: तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सोलारमा लेगबेसी नगरपालिका वडा नम्बर 2 रहेको सोलारमा निर्भर खानेपानी आयोजना, विद्युत विस्तारको माग, ठेकेदार कम्पनीको लापरवाहीका कारण विद्युत विस्तारको काम रोकियो, कर्णाली करिडोरको हुम्ला खण्ड अन्तर्गत सर्केघाट गाउँपालिका 1 खच्चामा सड़क अवरूद्ध, सुक्खा पहिरो हटाउने प्रयास जारी लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। आगामी आर्थिक वर्ष 2083-84 लागि संघ सरकारबाट प्रदेशलाई जाने अनुदानतर्फ कर्णाली प्रदेशका लागि 17,20,82,00,00 विनियोजन भएको छ। संघ सरकारले विकास सूचकांकमा पछाडि रहेका कर्णाली र मधेस प्रदेशलाई सबैभन्दा बढ़ी रकम छुट्याएको जनाएको छ। प्रदेशका लागि विनियोजन भएको अनुदान रकममा सबैभन्दा बढ़ी मधेस प्रदेशलाई 17,59,87,00,000 विनियोजन भएको छ। यस्तै लुम्बिनीका लागि 14,41,76,00,000 र सुदूरपश्चिमका लागि 16,41,47,00,000 विनियोजन भएको छ। अन्तर सरकारी वित्तीय हस्तान्तरण प्रदेश र स्थानीय तह 83-84 अनुसार आगामी आर्थिक वर्षका लागि 4,24,27,74,00,000 विनियोजन भएको छ। संघ सरकारले प्रदेश र स्थानीय तहलाई सामान्यकरण सशर्त विशेष र समपरोक्ष शीर्षकमा अनुदान दिएको छ।
0: सल्यानको बागचौर नगरपालिका चार पेदी खोला स्थित स्वास्थ्य चौकीमा आगलागी हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईले विद्युत तार सर्ट भई आगलागी हुँदा स्वास्थ्य चौकीमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको बताउनुभयो। आगलागीपछि स्वास्थ्य चौकीमा उपलब्ध सम्पूर्ण सेवा प्रभावित भएको छ। चौकीमा रहेका आठवटा ब्याट्री, तीनवटा काठका दराज, दुईवटा स्टीलका दराज, स्ट्रेचर, दुईवटा इन्भर्टर, एकवटा बिरामी राख्ने बेड, दुईवटा जलेर नष्ट भएको जनाइएको छ। इलाका प्रहरी कार्यालय सिमखोलीबाट खटिएको प्रहरी टोलीले थप विवरण संकलन गरिरहेको जनाएको छ। यस्तै कपुरकोट गाउँपालिका एक चारपालीमा वर्ष 70 का हरिकला घरतीको दुई तले खरले छाएको घरमा आगलागी हुँदा 10,000 नगद सहित 3,50,000 बराबर क्षति भएको जनाइएको छ। आगलागीबाट घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि उहाँ आफन्तको घरमा बस्नु भएको छ।
1: जुम्लाको न्याउरी गाडमा निर्माणाधीन आरसीसी पुल तोकिएको समयमा सम्पन्न हुने भएको छ। सम्झौताको समय सकिन करिब एक महिना बाँकी रहँदा पनि पुलको कामले गति लिन नसकेको स्थानीयले गुनासो गरेका छन्। जुम्ला विमानस्थल हुँदै बोकेको रारा ताल जोड्ने छोटो दूरीको मार्गका रूपमा पर्ने यो पुलको निर्माण कार्य सुस्त गतिमा अघि बढ़ेको छ। 2081 साल जेठ 13 गते सम्झौता भएको पुल 82 साल असार 30 गतेभित्र सम्झौता अवधि सकिँदैछ। अवसारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको भए पनि हालसम्म पुलको दक्षिणतर्फको एउटा मात्र पिल्लर निर्माण कार्य सम्पन्न भएको छ। उत्तरतर्फको पिल्लरको फाउण्डेशन तयार गरी सरिया सिधा गर्ने काम गरिएको छ। निर्माण शुरू भएको झण्डै 3 वर्ष पुग्न लाग्दा समय प्रगति सन्तोषजनक नदेखिएकाले निर्धारित समयमा काम सम्पन्न हुनेमा स्थानीयवासीले शंका व्यक्त गरेका छन्। कनका सुन्दरी गाउँपालिका एक न्याउरी गाडमा निर्माणाधीन पुल जुम्ला सदरमुकामबाट रारा ताल जाने महत्वपूर्ण मार्गका रूपमा भएकाले यसको रणनीतिक महत्व रहेको स्थानीयले बताएका छन्।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
1: भर्ना खुल्यो
11: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
11: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।

0: पारस्परिक साथ सहयोग र दृढ़ विश्वास को तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो
1: विद्युतीय व्यापार ई कमर्समा ध्यान दिनुपर्ने कुराहरू विश्वसनीय वेबसाइट वा मोबाइल एप पहिचान गरेर मात्र प्रयोग गरौं व्यक्तिगत जानकारी जस्तै ओपीटी पासपोर्ट बैंक विवरण कसैसँग पनि साझा नगरौं सुरक्षित डिजिटल वालेट प्रयोग गरौं सामान खरिद गर्नु अघि राम्रोसँग विवरण पढेर मात्र खरिद गरौं खरिद गरेको सामग्री बिग्रिएको वा गलत आयो भने फिर्ता गर्न मिल्छ मिल्दैन त्यसको बारेमा जानकारी राखौं फेसबुक लगायत अन्य संचार माध्यममा देखिएको विज्ञापन लिंक खोल्नु अघि सावधानी अपनाउने गरौं ठगीको मनसायले गरिने अत्याधिक सस्तो सामग्री प्रति सचेत रहौं आफूले प्रयोग गरिरहेको वस्तु वा सेवा प्रदान गर्ने फर्म कानूनी रूपमा दर्ता भए नभएको यकिन गरौं खरिद गरेका सामग्रीको बिल सुरक्षित राखौं
2: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेत
0: पारस्परिक साथ सहयोग र दृढ़ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो
2: सूचना
1: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ
2: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ
1: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत
3: रेडियो भेरी एफएम
1: तपाई अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ तिनजेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं अब बाँकी खबर हुम्लाको नामका गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ आर्थिक वर्ष 2082-83 लागि गाउँपालिकाभित्रका 59 महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप प्राप्त गरेपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता पूर्ण खोप सुरक्षित भविष्य भन्ने मूल नारासहित नामका गाउँपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सागर ढकालका अनुसार मापदण्ड अनुसार 6 वडाका लक्षित उमेर समूहका बालबालिकालाई पूर्ण खोप सेवा प्रदान गरिएपछि यस्तो घोषणा गरिएको बताउनुभयो गाउँपालिका अध्यक्ष तथा गाउँपालिका खोप समन्वय समितिका संयोजक प्रेम लामाले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नु मात्र उपलब्धि नभएको र अब यसको दिगोपनामा ध्यान दिनुपर्नेमा जोड़ दिनुभएको छ
2: प्रहरीले बाँकेको खजुरा गाउँपालिका वडा नम्बर 2 ज्यान सम्बन्धी कसुरमा फरार एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी प्रतीत सिंह राठौरले काले भनिने विशाल परियार पक्राउ गरेको बताउनुभयो परियार ज्यान सम्बन्धी कसुरमा फरार अभियुक्त रहेको उहाँको भनाइ छ राठौरले परियार विरूद्ध हुम्लाको सिमकोट गाउँपालिका 2 बस्ने सुरेश परियारले जाहेरी दिएको भन्दै 2082 साल मंगिर 8 जाहेरी दर्ता भएपछि उनी फरार रहेको बताउनुभयो इलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरको टोलीले उनलाई पक्राउ गरेको हो उनी विरूद्ध अदालतबाट 8 दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।
1: सरकारले गृहमन्त्रीमा फेरि सुदन गुरूङलाई नै नियुक्त गरेको छ भने स्वतन्त्र सांसद महावीर पुन विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्नु भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। गुरूङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोर्खा एक र पुन स्वतन्त्र उम्मेद्वार भई म्याग्दीबाट निर्वाचित सांसद हुनुहुन्छ। उहाँहरू दुवैजनाको सरकारमा दोस्रो इन्ट्री हो। गुरूङ गत चैत 13 गते गृहमन्त्री नियुक्त हुनुभएको थियो। वैशाख 9 गतेबाट पदबाट राजीनामा दिनुभएको थियो। पुन भने जेएनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बन्नुभएको थियो।
2: सरकारले 25 अत्यावश्यक सेवामा हड़ताल गर्न नपाउने भन्दै सूचना जारी गरेको छ। सरकारले आवश्यक सेवा संचार अनुच्छेद 14 दफा 3 उपदफा 1 दिएको अधिकार प्रयोग गरी सूचना जारी गरेको। सरकारले खानेपानी पेट्रोलियम पदार्थ अस्पताल औषधि फोहोर मैला तार वा टेलिफोन सेवामा हड़ताल गर्न रोक लगाएको छ। यसैगरी प्रिन्ट वा सरकारी छापाखाना संचार सेवा डाक बैंक बीमा विद्युत दैनिक उपभोग्य वस्तु राहदानी लगायतका क्षेत्रमा हड़ताल गर्न निषेध गरेको छ। यस्तै जल स्थल वा हवाई मार्गमा बाटो यात्री वा माल सामान ओसार पसार गर्ने यातायात लगायतका सेवामा पनि हड़ताल गर्न नपाइने उल्लेख गरिएको छ।
1: भेरी खबरमा अब खेल खबर। रचना चौधरी बलिङ र ब्याटिङ दुवैमा जमेपछि गण्डकी प्रदेशले सुर्खेतको वीरेन्द्रनगरमा जारी 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेटमा अपराजित यात्रा कायम राखेको छ। कालोनचोक खेल मैदानमा भएको खेलमा गण्डकीले सुदूरपश्चिमलाई 4 विकेटले हराउँदै लगातार तेस्रो जीत दर्ता गरेको हो। यसअघि लगातार 3 खेल जितेको सुदूरपश्चिमले भने पहिलो हार बेहोरेको छ। 88 रनको सहज लक्ष्य गण्डकीले 18.1 ओभरमा 6 विकेट गुमाएर पूरा गर्यो। गण्डकीका लागि रचना चौधरीले 27 तथा सरिना थापा र जोत्सिनाका मरासिनीले समान 17 रन बनाउनु भएको छ। यस्तै वीरेन्द्रनगरमा जारी 19 वर्ष मुनिको महिला टी20 राष्ट्रिय क्रिकेट प्रतियोगितामा पछिल्ला 3 खेलमा लगातार जीत हात पार्दै आएको सुदूरपश्चिमलाई 4 खेलमा भने ब्रेक लागेको छ।
2: फिफा विश्वकपको उद्घाटन सत्रमा सहभागी हुन मेक्सिको जान लागेका वकिल नेपाल फुटबल संघका अध्यक्ष पंकज विक्रम नेमाङ र महासचिव किरण राईलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ। मेक्सिको जानका लागि नेमाङ र राई आज बिहान विमानस्थल पुगे पनि अध्यागमन विभागले कालो सूचीमा रहेका कारण दुवैजनालाई फर्काएको हो। एन्फा अध्यक्ष नेमाङ र महासचिव राई विदेश जान पाउनुपर्ने भन्दै राष्ट्रिय खेलकुद परिषद राखी प्रसंग माग गरे पनि राखेपले दुवैजनालाई विदेश यात्राको रोक्का फुकाउन अस्वीकार गरेको हो।
1: खेल खबर सँगै साँझको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक। सुर्खेतको लेगबेसी नगरपालिका दुईमा रहेको खानेपानी आयोजना सोलरमा निर्भर हुँदा समस्या। विद्युत विस्तारको माग। ठेकेदार कम्पनीको लापरवाहीका कारण विद्युत विस्तारको काम रोकियो।
2: कर्णाली करिडोरको हुम्ला सड़क खण्ड अन्तर्गत सर्केगार गाउँपालिका एक खच्चामा सड़क अवरूद्ध। सुखा पहिरो हटाउने प्रयास जारी।
1: तातो हावा लू चलेर अत्याधिक गर्मी बढेपछि बाँकेमा स्थानीय तहहरूले विद्यालय विदा दिन थाले। सतर्कता अपनाउन अपील।
2: र 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेटमा गण्डकी प्रदेशको अपराजित यात्रा कायम। 14 खेलमा सुदूरको पहिलो हार।
1: भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित ढिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
4: रेडियो भेरी एफएम 98.6 MHz।
5: Extreme energy drink, time check. अहिले ठीक 7 बजेको छ।
6: Extreme energy drink, taste the difference, feel the energy.
7: In the heart of the city, where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Charakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Charakya Pathshala, empowering minds, inspiring futures.
8: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
8: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
9: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
8: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईअर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर एक हार्ड ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
8: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
8: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
8: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर 6, बुद्धपथ लाइन, गरिमा विकास मैकमुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 9858054899 र 9769-044443।
10: यो जिन्दगीले पनि केही लक्षक बाटो लाग्ला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, हामी गर्ने बारेमा भइसक्यो।
11: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइराछस् त?
10: के गर्नु दाजु, यहाँ बसेर के कामनाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
11: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत शहर पंजाबमा जा।
10: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
11: हो त नि, अमृत शहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
10: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
11: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि। हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
10: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गरी के हो कसो।
11: लकी पिराक फोन नम्बर 9820293948 9820293948।
12: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भायनेटको साम्बा प्याकसँग, जसमा पाइन्छ अल्ट्रा 300 एमबिपिएस सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् भायनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भायनेट साम्बा प्याक, अल्ट्रा फास्ट अल्ट्रा फन।
13: सबैको मान सुने
3: रेडियो भेरी एफएम।

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारबाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: Mia.
1: Extreme energy drink.
2: ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
3: देख्नु भएन, औषधी हालेको।
2: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
3: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
2: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
3: हजुर,
2: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: भर्ना खुल्यो
6: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
6: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-678-84-566।
5: सूचना
6: तपाईहरूकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलबासेद्वारा सशुल्क चेक जाँच हुने, दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र

0: निन्दा नलाग्ने नशा तथा लागू पदार्थ सेवन गर्ने मन आसिने मनमा धेरै कुरा खेल्ने आत्महत्याको सोच या प्रयास गर्ने धेरै भीडभाडमा बस्न मन नलाग्ने धेरै रिस उठ्ने छटपटी हुने र बरबराउने
1: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने बात रोग तथा नशा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
0: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 98-84-39-117।
2: रेडियो भेरी एफएम

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56606।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
4: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: विपद दुर्घटना बिमा सम्बन्धी सूचना: आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेश र राष्ट्रिय बिमा कम्पनी बीच भएको सम्झौता बमोजिम कर्णाली प्रदेशमा स्थायी बसोबास भएका र अन्य प्रदेशमा स्थायी बसोबास भई यस प्रदेशमा सरकारी, गैर सरकारी तथा अन्य क्षेत्रमा कार्यरत नेपाली नागरिकको अग्नि, भूकम्प, बाढ़ी, जलमग्न, पहिरो, जमिन धसिने वा भाँसिने, हावाहुरी, महामारी, आगलागी, हिमताल विस्फोटन, ज्वालामुखी विस्फोटन, आँधीबेरी, चट्याङ, शीतलहर, हिउँ असिना जस्ता प्राकृतिक विपदका कारण मृत्यु भएमा मृतकको हकवालाले घटना भएको 35 दिनभित्र राष्ट्रिय बिमा कम्पनीमा तोकिए बमोजिमका कागजात पेश गरी विपद सामूहिक दुर्घटना बिमाको बिमाङ्क बापतको रकम 2,00,000 रुपियाँ लिन हुन सर्वसाधारणको जानकारीका लागि अनुरोध गर्दछौ।
0: आवश्यक कागजातहरू: विपद जोखिम बिमा सम्बन्धी कार्यविधिको अनुसूची 1 बमोजिमको दावी फारम, मृतकको पोस्टमार्टम रिपोर्ट, नाता प्रमाणित प्रमाण पत्र, हकवालाको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, मृत्यु दर्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, सम्बन्धित स्थानीय तहको सिफारिश, घटनास्थल मुचुल्का, सर जिमिन मुचुल्का,
6: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर, सुर्खेत।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: रेडियो भेरी FM
3: चाहिँ अहिलेको केन्द्रीय कार्य समितिले गर्यो र अरूले गरेनन् भने मलाई लाग्छ आफ्नो आफ्नो बाटो रोज्नु पर्ने स्थिति हुन्छ उनीहरूलाई।
4: रेमिटेन्समा ऐतिहासिक वृद्धि, 10 महिनामै 19 खर्ब रूपियाँ भित्रियो। 2.5 महिनामा बर्ड फ्लू संक्रमण 10 जिल्लामा फैलियो। मापदण्ड विपरीत हेडलाइट र हर्न बजाउनेलाई अब कारवाही हुने।
5: पहिलो चोटिको लागि 500 जरिवाना गरिने, दोस्रो चोटिको लागि 1000 र तेस्रो चोटिको लागि 1500 जरिवाना गर्न सकिने कानूनमा व्यवस्था रहेको छ।
4: र एन्फा अध्यक्ष र महासचिवलाई विश्वकप उद्घाटन समारोहमा सहभागी हुन मेक्सिको जान रोक।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: ग्रेडिङ र नम्बरलाई मात्र प्राथमिकता दिने अहिलेको शिक्षा प्रणाली ज्ञान र सामाजिक रूपान्तरणको प्रक्रिया होइन, विदेश जाने माध्यम जस्तो बनेको छ। अब शिक्षा उत्पादन, कृषि, समुदाय र राष्ट्रिय आवश्यकतासँग जोड़िनु पर्दछ। शिक्षित पुस्ताले आफ्नो समाजमा भविष्य देख्ने वातावरण बनाउनु पर्दछ। त्यसैले दीर्घकालमा सामाजिक संरचना कमजोर बनाउने, पुस्तागत सिप हराउने र परनिर्भरता बढ़ने भएकाले अहिलेको शिक्षा प्रणालीमा तत्काल फेरबदल ल्याउनु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
6: प्रधानमन्त्री बालेन्द्र शाहले 6ठौं पटक सरकार विस्तार गर्दै मन्त्री परिषदलाई पूर्णता दिनुभएको छ। आज सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रीमा सुदन गुरूङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई नियुक्त गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। नवनियुक्त दुवै मन्त्री दोस्रो पटक मन्त्री नियुक्त हुनुभएको हो। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोर्खा एकका सांसद गुरूङ गृहमन्त्री बन्नुभएको थियो भने स्वतन्त्र सांसद पुन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालिसक्नु भएको छ। उहाँहरू दुवैजनाले पदभार समेत ग्रहण गरिसक्नु भएको छ। पदभार ग्रहण गर्दै गृहमन्त्री गुरूङले राजदरबार हत्याकाण्डको थप छानबिन गर्ने घोषणा गर्नुभयो।
7: विक्रम सम्वत 2058 जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढ़ाउने, गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावटको घटना हुन नदिन सूक्ष्म निगरानी गरी कार्यवाही गर्न सुरक्षा निकायमा सेन्सिटिभ इन्फर्मेशन भिजिलेन्स टीम SIVT गठन गर्ने, नेपाल प्रहरी अन्तर्गत रहेको केन्द्रीय अनुसन्धान ब्यूरोलाई थप सशक्त र प्रभावकारी बनाउने, हाल प्रक्रियामा रहेका अनुसन्धानका फाइलहरूलाई शीघ्र टुंगोमा पुर्याउन निर्देशन दिने, ब्यूरोमा रहेका जघन्य आर्थिक संगठित अपराध लगायतका गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न ब्यूरोमा मुद्दाको प्रकृति अनुरूप विशिष्टीकृत समूह स्पेशलाइज टीम गठन गर्ने, हरेक फाइल खोलिन्छ। अब
6: मन्त्री पुनले भने विज्ञान प्रविधिको विकासको लागि विस्तारै हिँडेर ठाउँमा नपुगिने भन्दै एकदम द्रुत गतिमा दिनरात काम गरेर अगाडि बढ़ने प्रतिबद्धता जनाउनुभयो।
8: भोलिदेखि टीम बनाएर र एउटै कुरा सोच के छ भने यो हामीले यो विज्ञान प्रविधिको विकासको लागि ढिलो ढिलो हिँडेर ठाउँमा पुगिँदैन, एकदम द्रुत गतिमा यो चाहिँ रात दिन काम गरेर अगाडि बढ्ने हो। 5 वर्षको हो यो के अरे सरकार, बढ़ीमा 3 वर्ष बढ़ीमा है, मैले यहाँ घोषणा गरेँ म यो 3 वर्ष बस्ने हो यो मन्त्री भएर खाने।
6: यसैबीच नयाँ नियुक्तिसँगै मन्त्री परिषदको वरियता क्रम पनि हेरफेर गरिएको छ। सरकारले गृहमन्त्री गुरूङलाई पाँचौं वरियतामा राखेको छ भने उहाँ ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठपछि रहनुहुनेछ। यस्तै विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई आठौं वरियता दिइएको छ। उहाँ मन्त्री सविता गौतमपछि रहनुहुनेछ। प्रधानमन्त्री वालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद अवरूद्ध गरेपछि संघीय संसदका दुवै सदनको बैठक आज पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। आज बसेको दुवै सदनको बैठकमा विपक्षी दलका सांसदहरूले बैठक शुरू हुन साथ प्रधानमन्त्रीले संसदमा आएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने तथा अविवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्याएका थिए। विपक्षीको निरन्तर नाराबाजी र अवरोधपछि प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजेसम्मका लागि र राष्ट्रिय सभाको बैठक जेठ 28 गते दिउँसो 1:15 बजे बस्ने गरी स्थगित भएको हो। वडा पालिका र अधिकांश जिल्लाका अधिवेशन सम्पन्न गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आजदेखि प्रदेश नेतृत्वको चयनको प्रक्रिया शुरू गरेको छ। पहिलो चरणमा बागमती प्रदेश अधिवेशन हेटौडामा आयोजना भएको हो। बागमती प्रदेश सभापति पदका लागि वर्तमान सभापति डाक्टर अच्युतम लामिछाने र प्रदेश प्रवक्ता उत्सव अर्यालबीच प्रतिस्पर्धा हुने देखिएको छ। दुवै पक्षले आफ्नो प्यानल सहित चुनावी तयारी गरिरहेका छन्। नेकपा एमाले सातै प्रदेशबाट सुझाव संकलन गर्ने भएको छ। उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले प्रदेश संगठन र निकायका पदाधिकारीहरूबाट सुझाव संकलन गर्ने भएको हो। समितिको आज बसेको कार्यदल बैठकले सुझाव संकलन तथा भेलाहरू गर्ने समिति सदस्य भानुभक्त ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
9: अहिलेको स्थितिबाट पार्टीलाई फेरि अब नयाँ ढंगले कसरी गतिमा ल्याउने भन्ने विषयमा तल नेता साथीहरूको कुराकानी र आयो परामर्श सुन्नलाई हो। यो हामीले निर्वाचनको समीक्षा र पार्टी पुनर्गठन भन्ने एउटा आम विषय छ हाम्रो। यो विषयमा कार्यकर्ता साथीहरू प्रत्येक प्रदेशमा हामीले जिल्लाका पदाधिकारीसम्म प्रदेशका पदाधिकारीहरू र यो प्रदेशमा रहेका भूगोलको जिम्मेवारीमा रहेका केन्द्रीय सदस्यहरूसँग एक दिने कार्यक्रम गर्छौं। सबै प्रदेशमा जनसंगठनको सम्पर्कको त्यसपछि विभाग र निकायहरूको पनि एक दिन गर्छौं।
6: 2.5 महिनामा नेपालमा बर्ड फ्लू संक्रमण 10 जिल्लासम्म फैलिएको छ। पशुसेवा विभागका अनुसार हालसम्म 55 फार्म प्रभावित भएका छन् भने 4,79,156 पंक्षी नष्ट गरिएको छ। गएको चैत 4 गते कोशी प्रदेशको सुनसरी स्थित उर्लाबारी 4 सुन्दर हरैचा क्षेत्रमा बर्ड फ्लू पुष्टि भएको थियो। त्यस यता मोरङमा 11 फार्म, झापामा 4 फार्म, ललितपुरमा 3 फार्म, भक्तपुरमा 2 फार्म, चितवनवारा नवलपरासी पश्चिम र महोत्तरी मा एक एक फार्म प्रभावित भएका छन्। सीआईएनसँग कुरा गर्दै विभागका महानिर्देशक डाक्टर उमेश दहालले संक्रमण नियन्त्रणका लागि रोग द्रुत कार्यटोली परिचालन गरिएको बताउनुभयो।
10: विषाणुबाट सर्ने रोग भएको नाताले अब यो त्यो सकेसम्म हामीले पहिले भने जहाँ बर्ड फ्लू देख्छु त्यो भाइरस फेरि नियन्त्रित अवस्थामा राखेर त्यसलाई फैलिन नदिन संक्रमण थप फैलिन नदिनको लागि हामीले प्रयास गर्ने हो। यो विषाणुबाट सर्ने रोग हो। विषाणु चाहिँ अब जसरी पनि सर्न सक्ने भयो। एउटा त संक्रमित चाहिँ पन्छी र पन्छी लसुसबाट चाहिँ हुन सक्ने भयो। त्यसपछि यो जंगली चराहरूमा पनि कहिले कहिले समस्याहरू देखिएको छ। त्यहाँबाट पनि आउन सक्ने भयो। फार्मको उचित सरसफाइ भएर पनि त्यहाँबाट आउन सक्ने भयो होइन। त्यसैले गर्दाखेरि आफ्नो फार्मलाई व्यवस्थित तरिकाले कुखुरा पालनहरू गर्नु पर्यो। आफ्नो फार्मलाई सरसफाई गर्नु पर्यो।
6: संक्रमण नियन्त्रणका क्रममा देशभर 6,94,193 अण्डा तथा 1,82,775 किलोग्राम दाना नष्ट गरिएको छ। नेपालको अर्थतन्त्रको प्रमुख आधार बनेको रेमिट्यान्स अर्थात विप्रेषण आप्रवाह चालू आर्थिक वर्षको पहिलो 10 महिनामा 41% भन्दा बढ़ीले बढ़ेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार साउनदेखि वैशाखसम्म रेमिट्यान्स आप्रवाह 41.2% वृद्धि भई 19,16,40 करोड़ रूपियाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धि दर 13.3% मात्रै रहेको थियो। यातायात व्यवस्था विभागले मापदण्ड विपरीतका हेडलाइट र हर्न जडान गर्ने सवारी साधनमाथि कार्यवाही गर्ने भएको छ। विभागका अनुसार पछिल्लो समय अत्यधिक चम्किला लाइट र चर्को आवाजका हर्न प्रयोग गरेको गुनासो बढ़दै गएकाले यस्ता कार्य गर्नेमाथि कार्यवाही गरिने जनाएको हो। सवारी निरीक्षण तथा परीक्षण मापदण्ड 2074 अनुसार हेडलाइटको प्रकाश र हर्नको आवाजको सीमा तोकिएको छ। नियम विपरीत बत्ती तथा हर्न प्रयोग गरेको पाइएमा कानून अनुसार कस्तो कार्यवाही हुन्छ? सीआईएनसँग कुरा गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश सुवेदीले भन्नुभयो,
5: सवारी तथा यातायात व्यवस्था ऐन 2049 दफा 164 उल्लेख भए अनुसार निषेध गरिएको क्षेत्रमा चाहिँ कसैले पनि हर्न बजाउन पाउँदैन। यदि त्यसरी हर्न बजाउनु भएको छ भने उहाँलाई चाहिँ त्यो कसुर अनुसार चाहिँ पहिलो चोटिकोलाई चाहिँ 500 जरिवाना गरिने, दोस्रो चोटिकोलाई 1000 र तेस्रो चोटिकोलाई चाहिँ 1500 जरिवाना गर्न सकिने कानूनमा व्यवस्था रहेको छ।
6: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 उद्घाटन समारोहमा सहभागी हुन मेक्सिको जान लाग्नुभएका एन्फाका अध्यक्ष पंकज विक्रम नेमुवाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ। अध्यागमन विभागका अनुसार राष्ट्रिय खेलकुद परिषदको सिफारिशमा उहाँहरूको राहदानी अझै कालो सूचीबाट फुकुवा नभएकाले विदेश जान रोक लगाइएको हो। एन्फाको आर्थिक अनियमिततावारे छानबिनका क्रममा नेमुवाङ सहित 24 जनाको पासपोर्ट कालो सूची राखिएको थियो।
4: सुशीला श्रेष्ठ नेपाली कांग्रेसमा सदस्यता अध्यावधिको विषयलाई लिएर दुई धार।
3: यो नयाँ पुस्ताका नाउँमा भएको महत्वाकांक्षा र पुराना पुस्ताले अनुभव गरिराखेको अपमान, यो दुईटा कुराको बीचको द्वन्द हो। र
4: कार्यकर्तामा अन्यलता कायमै, रिपोर्टसँगै जलवायु परिवर्तनको असर कम गर्न अप्नाउन सकिने उपाय सहितको विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100-4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। 15 महाधिवेशनको संघारमा रहेको कांग्रेसमा गुटगत विवाद चरम बिन्दुमा पुगेको छ। संस्थापन र संस्थापन इतर बीचको सदस्यता अध्यावधिक विवादले कांग्रेसमा यस्तो अवस्था आएको हो। सदस्यता अध्यावधिक गर्न थप गरिएको समय सकिन 2 दिन बाँकी रहँदा हालसम्म करिब 5.5 लाखले अध्यावधिक गरेका छन्, जुन पहिलेको तुलनामा झण्डै 2.5 लाखले कम हो। पछिल्लो समय नेताहरूबीच आरोप प्रत्यारोपले कार्यकर्तामा थप अन्यलता बढ़ेको छ।
15: आन्तरिक विवादका कारण नेपाली कांग्रेसको सदस्यता अध्यावधिक उत्साहजनक बन्न सकेको छैन। विशेष महाधिवेशनबाट आएको गगन कुमार थापा नेतृत्वले गरेको निर्णयमा पूर्व सभापति शेरबहादुर देउवा, डाक्टर शेखर कोइराला पक्षीय नेताहरू असन्तुष्ट बन्दा सदस्यता अध्यावधिकमा कार्यकर्ताको चासो कम देखिएको हो। आसन्न 15 महाधिवेशनको संघारमा सदस्यता अध्यावधिक गर्न पछिल्लो पटक थपिएको समय पर्सिसकिँदैछ। अन्तिम पटक थप गरिएको समय सकिने लाग्दा आधा सदस्यहरूले अध्यावधिक गरेका छन्। स्वच्छता व्यवस्थापन समितिका सदस्य सहमहामन्त्री प्रकाश रसाइलीले भन्नुभयो,
16: हाम्रो 5,02,381 हो, करिब करिब हामी 50 जना जति पार्टीको नेतृत्व सहित अफिसको प्राविधिक विज्ञहरू सहित सचिवालयका साथीहरू बसिरहेका छौँ, जसले हिजो चुनावमा असहयोग गरे, जसले नेतृत्व असफल बनाउन खोजे, उहाँहरूले भन्नुभएको कुरा हो। दुई दिनपछि कंग्रेसको क्रियाशील सदस्य अध्यावधिको संख्या पर्सि साँझ राति 12 बजीसम्म त आइहाल्छन्, त्यही भएर यसलाई अनुसार लिनु हुँदैन।
15: कंग्रेसको 14 महाधिवेशनमा 8.5 लाख क्रियाशील सदस्य थिए, 15 महाधिवेशनमा आइपुग्दा क्रियाशील सदस्यको संख्या आधाले घट्ने अनुमान गरिएको छ। अन्तिम पटक थपिएको अध्यावधि गर्ने समयमा पनि उत्साहजनक सहभागिता नहुँदा संख्या स्वत घट्नेछ। समितिले अध्यावधि नगर्ने नेता तथा कार्यकर्ताको क्रियाशील सदस्यता खारेज हुने बताउँदै आएको छ। 15 महाधिवेशनमा सहभागी हुन विशिष्ट परिचय पत्र एनसीआईडीलाई प्रमुख आधार बनाएर अध्यावधिको अभियान चलाएकाले अनिवार्य भनिएको हो, तर अभियानलाई पूर्व सभापति शेरबहादुर देउवा पक्षीय नेता कार्यकर्ताले अस्वीकार गर्दै आएका छन्। कांग्रेस नेता मीन विश्वकर्माले अध्यावधिका नाममा क्रियाशील सदस्यता खारेजीसम्मको निर्णय पार्टीका लागि घातक हुने भन्दै तत्काल सच्याउनु पर्ने माग गर्नुहुन्छ। जेएनजी आन्दोलन, नेता कार्यकर्तामा देखिएको निराशा, पार्टी नेतृत्व बीचको आन्तरिक विमेल लगायत हालै सम्पन्न निर्वाचनको परिणामका कारण पनि अध्यावधिकमा चासो नदेखिएको भन्दै यसअघि नै नवीकरणलाई सदर गर्नुपर्ने उहाँको भनाइ छ।
17: केही साथीहरू अब 15 महाधिवेशनका लागि पुसमै नवीकरण गरिसक्नु भएको छ, त्यो दोहोऱ्याएर किन गर्नु पर्यो भन्ने यस्तै तर्क गरेर त्यसमा उत्साहित नभए हो। गगन थापा विभागीय प्रमुख भएकै बेला 2082 पुस 10 गते भित्र करिब करिब 6 लाख पुरानोले नवीकरण गरेको र बाँकी 5 लाख नयाँ सदस्य बाहिर सदस्यता पठाएको हो। अब त्यसलाई चाहिँ नमानेर, मान्यता नदिएर अब म सभापति भएपछि मैले अध्यावधि गर्छु, त्यसलाई मात्रै भाग लिन दिन्छु भनेपछि थोरै चाहिँ संस्थापन पक्षबाटै इगोको टकराव चाहिँ भएकै हो।
15: कांग्रेसले आगामी असोज 9-14 गते 15 केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ। महाधिवेशन तयारी स्वरूप वैशाख 1 गतेदेखि शुरू भएको अध्यावधिक अभियानको समयसीमा जेठ 28 सकिँदैछ। अध्यावधिक अभियानले आगामी महाधिवेशनमा नेतृत्व चयनमा प्रभाव पार्ने कतिपय नेताहरूको आकलन छ, जसले गर्दा नेतृत्वका बीच संघर्ष प्रष्ट देखिन्छ। सदस्यता अध्यावधिकलाई संस्थापन र संस्थापन इतरका नेताहरूले प्रतिष्ठाको विषय बनाइरहेका छन्। यस बीचमा नेताहरूबीच पटक पटक छलफल भए पनि सहमति भने जुट्न सकेको थिएन, जसले गर्दा नेता कार्यकर्तामा अध्यावधिकका विषयलाई लिएर अन्यलता बढ़दै गएको छ। राजनीतिक विश्लेषक तथा कांग्रेस जानकार पुरूषोत्तम दाहालले पार्टीलाई रूपान्तरण गर्नुको विकल्प नभएको बताउनुहुन्छ।
3: नयाँ पुस्ताका नाउँमा भएको महत्वाकांक्षा र पुराना पुस्ताले अनुभव गरिराखेको अपमान, यो दुईटा कुराको बीचको द्वन्द हो र त्यो द्वन्दलाई समाधान गर्ने सूत्र सायद कांग्रेससँग फेला परेको छैन। सदस्यहरू नरहने अवस्था चाहिँ अहिलेको केन्द्रीय कार्य समितिले गर्यो र अरूले गरेनन् भने मलाई लाग्छ आफ्नो आफ्नो बाटो रोज्नुपर्ने स्थिति हुन्छ उनीहरूलाई।
15: कांग्रेसमा गुटको राजनीति नयाँ होइन। 15 महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न नसकेको भन्दै तत्कालीन महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन सम्पन्न गर्नुभयो। विशेष महाधिवेशनबाट आएको नेतृत्वका विरूद्धमा तत्कालीन सभापति शेरबहादुर देउवा पक्षीय नेताले सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए। सर्वोच्चले थापा नेतृत्वलाई आधिकारिकता दिएसँगै कांग्रेसभित्र चरम असन्तुष्ट बढ़दै गएको छ। गुटका कारण गत फागुन 21 सम्पन्न निर्वाचनमा दोस्रो पार्टीमा खुम्चिएको कांग्रेसभित्र अहिले सदस्यता अध्यावधिक आन्तरिक विवादको जड़ बनेको छ।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। लैंगिक समानता जलवायु परिवर्तनले प्रभाव पार्दै
18: उनीहरू समस्याबाट त्यति उम्किन सक्दैन कि भनेर खोलाको किनारमा बस्नेलाई बुझ्नुको लागि त उहाँ गएर बुझ्नु पर्यो नि त, टेबलमा बसेर डिस्कसन गरेर त हुँदैन।
4: महिलामाथि हुने असर न्यूनीकरणका लागि अप्नाउनु पर्ने नीति विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
4: जलवायु परिवर्तनका कारण महिलामा पर्ने प्रभाव के होला, असर न्यूनीकरणका लागि के गर्न सकिन्छ होला? नमस्कार, कार्यक्रम हेलो मौसममा स्वागत छ, म सन्तोष गन्धर्व। आजको हेलो मौसममा हामी लैंगिक समानता र जलवायु परिवर्तनको असर न्यूनीकरणको क्षेत्रमा क्रियाशील दिव्या गुरूङसँग कुराकानी गर्दैछौ।
5: जलवायु परिवर्तनले ल्याएको असर चाहिँ कसलाई पर्छ भन्दा जसको चाहिँ सम्पत्ति जुनै पनि किसिमको सम्पत्ति कम भएको एकदमै गरीब अथवा पहुँच नभएको व्यक्तिहरूको हो नि त। उनीहरूलाई बुझ्नु, उनीहरूको लागि उनीहरूकोमा गएर समय बिताएर बुझ्ने गर्नेमा चाहिँ लगानी नै कम भएको छ। अनि त्यसमा ध्यान कम हुँदा रिपरकसन के हुँदो रहेछ भने जस्तो किसिमको माथिबाट प्रविधि त्यो एरियामा लगानी पनि कम, अनि त्यो किसिमले नहेर्दाखेरि ध्यान पनि कम हुँदाखेरि लगानी आउँदा चाहिँ एकदम माथि फ्यातुलो हुँदाखेरि जलवायु परिवर्तनबाट जुन चाहिँ असर भएकोलाई हामीले गरेको भनेर खुसी त हुन्छौँ है, यति प्रोजेक्ट गर्यो उति प्रोजेक्ट गर्यो, तल त चेन्ज भएको हुँदैन, तल त परिवर्तन आएको हुँदैन, त्यसले गर्दा उनीहरू समस्याबाट त्यति उम्किनु सक्दैन कि भनेर। त्यसले गर्दा मैले चाहिँ त्यो एरियामा चाहिँ ध्यान धेरै दिनुपर्छ, लगानी हुनै पर्छ, पैसामा होस्, ज्ञानमा होस्, तरिकामा होस्, उनीहरूलाई बुझ्ने शक्ति भनौँ न, एउटा दलित महिला खोलाको किनारमा बस्नेलाई बुझ्नुको लागि त उहाँ गएर बुझ्नु पर्यो नि त, टेबलमा बसेर डिस्कसन गरेर त हुँदैन।
6: जे जति प्रविधि अथवा सहयोग जे जति जान्छ त्यो समग्र किसानलाई नै पुगिरहेका छैन। महिला, आदिवासी, जनजाति अथवा लैंगिक अल्पसंख्यक त्यो समुदायतर्फ हामीले ध्यान दिन सक्यौं अथवा सकेनौं अथवा दिएको भए यो चाहिँ राम्रो हुन्थ्यो भन्ने लाग्छ।
5: त्यहाँ ध्यान पुगेको छैन, के जानुपर्ने त, कसकोमा जानुपर्ने भने त्यो विश्लेषणै राम्रो भएको छैन होइन। अब जनजाति भन्यो, कहाँको जनजाति, जनजातिमा धरी गरीब, अब अरू दलितहरू पनि त छेत्री बाहुनभन्दा धनीहरू छ, कहाँ जाँदैछ भने त्यो विश्लेषण जुन चाहिँ किसिमको हामीले विविधताको विश्लेषण गर्नुपर्ने स्पेसली जलवायु परिवर्तनमा चाहिँ एकदमै इम्पोर्टेन्ट छ होइन। त्यो विश्लेषण चाहिँ एकदमै कम भइरहेछ, त्यो विश्लेषण कम हुँदाखेरि प्रोग्राम प्लानिङ पनि त्यसरी हुँदो रहेछ।
6: ऐतिहासिक रूपमा जो पछाडि पारिएको अथवा वास्ता नगरिएको, ध्यान नदिएको भन्ने एउटा भयो, अर्को परिस्थिति अनुसार त्यो आइराख्ने फेरबदलको कारणले, र त्यो दुइटैलाई फेरि एकीकृत गरेर हामी फरक ढंगबाट व्यवहार गर्नुपर्छ भन्ने चाहिँ लैंगिक रूपमा त्यो सैद्धान्तिक रूपमा भयो। त्यस्तो खालको व्यवहार अथवा त्यस्तो खालको अध्ययन अनुसन्धान कहीँ भएकै छैन नेपालमा, अथवा कतै कतै भएको छ तर त्यो पुग्दैन भन्ने।
5: अनुसन्धान चाहिँ भएको छ, एकदम मान्छेलाई क्लियर पनि छ, अब त्यो डेप्थमा क्लियर कम्पाउन्डेड प्रकारले हेर्ने क्लियरिटी त अलिक कमै छ। विश्लेषण रिसर्चहरू चाहिँ धेरै भएको छ, तर जब लगानीमा तल काम गर्नु जान्छ नि त्यसमा माथि मात्रै भएर नहुँदो रहेछ क्या, मन त एकदमै छ नि गर्नु, तर त्यो सिप पनि चाहिने रहेछ, त्यसको सिप साथसाथै लगानी मैले धेरै फेरि मैले घरिघरि भने जस्तो लाग्छ, तर लगानी पनि चाहिन्छ। हामीले जानेको त्यो जुन चाहिँ समस्या भनेर त समस्या पहिचान त गर्यौं होइन, तर समस्या पहिचान गरिसकेपछि त्यसलाई कसरी गर्ने भन्ने पनि एउटा सिप भन्नु, त्यो सिपमा चाहिँ लगानी कम छ। पहिचान गरेपछि त्यहाँ जानु त अर्कै किसिमको स्रोत सिपहरू चाहला, त्यसमा पनि ध्यान चाहिँ कम छ।
6: जस्तो मानु तीन तहको सरकार छ भने उनीहरूले कसरी काम गर्न सक्छन् ताकि जलवायु परिवर्तनको असर कम गर्दै अनुकूलता खोज्दै उत्पादन बढाउन सक्छन् एउटा कुरा, फेरि किसानभित्र पनि जो अल्पसंख्यक सीमान्तकृत दलित महिलाको जुन खालको छ उनीहरूलाई पनि यसमा उत्पादनमा सहभागी गराउनको लागि के कुरामा हामीले सुधार्न आवश्यक छ,
5: चाहे त्यो माथिको लेभलको प्लानिङ होस् चाहे तल्लो वडा लेभलको प्लानिङ होस्, त्यो प्लानिङमा उहाँहरूको जुन चाहिँ समस्या, उहाँहरूको निड अथवा उहाँहरूको भनौँ न ज्ञान चलाउनु पर्ने के छ त्यसको पहिचान गरेर त्यहाँनिर प्लानिङमा चाहिँ हाल्नु पर्यो। त्यहाँनिर नै मिस छ नि, यो चाहिँ होइन भनेपछि त अन्त कहाँबाट लगानी गर्ने के गर्ने कुरा आयो नि त होइन। त्यसले गर्दा फर्स्ट एण्ड फरमोस्ट त त्यसमा हाल्नु पर्यो। प्लानिङमा पसिसकेपछि तल जाँदाखेरि अहिले कस्तो भइरहेछ भने कृषिमा चाहिँ यति यो एकदम क्लाइमेट स्मार्ट एग्रिकल्चर गर्नुपर्छ है भनेर लागिरहेछ होइन। तर अब त्यहाँ लागेको छ लगानी र सिपको चाहिँ 1,00,000 लागेको छ भने प्लानिङमा गर्छ 10,000 भनेपछि त ठुलो ग्याप हुन्छ, बजेटरी ग्याप पनि हुन्छ, कहाँ लानु के लानु, अनि पछि काम नगरिकन जही महिला दिवसमा त्यो पैसा सकेर आउँछ, कहाँ लाउनु लाउनु त पर्यो। त्यसले गर्दा त्यो बुझाइमा चाहिँ एकदमै कम छ। तर फ्रन्ट लाइनमा जुन इन्भेस्टमेन्ट हुनुपर्छ नि, वडा लेभल र गाउँ लेभलमा चाहिँ त्यहाँनिरको चाहिँ ध्यान कम भएकोले गर्दाखेरि जति नै ठुल्ठूलो कुरा गरेर विश्लेषण गरे पनि त्यहाँ अन्तिम रूपमा त्यो जस्तै अब लिभ नो वान बिहाइन्ड भन्छ नि, लिभ नो वान बिहाइन्डको उसमा पुग्नु पर्नेमा चाहिँ अलिकति हामी फेल खाएकै हो।
6: परम्परागत सिप र क्षमताको कुरा गर्नुभयो, पहिले पहिले अब मौसम कसरी परिवर्तन हुँदैछ र कसरी खेतीपाती गर्ने भन्ने कुरा बुढापाकाहरूले पछिल्लो पुस्तालाई त्यो सुनाउने एउटा अवस्था अभ्यास थियो भनौँ न। सिङ्गो जमिन बाँझो भइराख्ने र खेतीयोग्य जमिनमा घरहरू बनाउने क्रम चल्यो र वैदेशिक रोजगारीको नाममा वृद्ध अवस्थाका व्यक्तिहरू मात्रै गाउँमा बस्ने अवस्था छ। हामीसँग भएको परम्परागत ज्ञान र सिप, त्यसमा पनि विशेष त लैंगिक हिसाबले महिला होला अथवा अरू समुदायको होला, त्यो ज्ञान र सिपको संरक्षणको लागि यो जुन बहस हुनुपर्थ्यो त्यो भइरहेको छ कि अथवा त्यो भइरहेको छैन, अब त्यो हुन आवश्यक ठान्नुहुन्छ यहाँले?
5: नभएको होइन, भइरहेछ। संस्था सिपेट जस्तो संस्थाहरूले धेरै गरिराखेको छ होइन, इन्डिजिनियसको लागि हाम्रो दलितै कम्युनिटीहरूको पनि भइरहेको छ। तर त्यो बहस चाहिँ कस्तो किसिमको हुँदो रहेछ भने डिस्कसन गर्दा उहाँहरूकोबाट साँच्ची नै ज्ञान ल्याएर उहाँहरूलाई साँच्ची नै इन्भल्भ गरेर ल्याउने भन्ने किसिमको अज्ञान मैले आउँछु। एउटा सिप त चाहे नि, कसरी चाहिँ उहाँहरूले सिकेको चिजहरूलाई चाहिँ हाम्रो प्लानिङमा ल्याएर उनीहरूलाई चाहिँ अगाडि बनाउने भन्नेमा चाहिँ हामी विज्ञहरू नै अगाडि भएर उनीहरूको सिप यो छ है भनेर लिने एक्सट्राक्सन खालके लिएर अनि अप्लाई गर्दाखेरि काम नलाग्दो रहेछ। तर उहाँहरूलाई नै ड्राइभर सिटमा राखेर हाम्रो तरिका नै डिफ्रेन्ट गर्नु, चेन्ज ल्याउनु पर्छ भने त उहाँहरूको सिप छ भने त उहाँहरूलाई त अगाडि राख्नु पर्यो नि त। तर अहिले चाहिँ कस्तो भएर चाहिँ उनीहरूको सिप चाहिँ चला भनेर, अब त्यो सिप पनि चला भन्नेमा कस्तो छ भने कुन चाहिँ मान्छे चाहिँ आएर मौका पाएको छ त उनीहरूको पनि त बारीमै नगएको लिडरहरू आएर बस्दैछ नि, त्यहाँ पनि गेट किपरिङ भइरहेछ क्या। बारीमा नजाने चाहिँ ल इन्डिजिनियसको नाममा चाहिँ भनौँ सदरमुकाममा बस्ने व्यक्तिहरूको बढी रियल फार्मर्स रियल गर्नेकोमा चाहिँ त्यस्तो किसिमको अभ्यास चाहिँ कमै भइरहेको जस्तो लाग्छ, काम पनि कमै भइरहेको जस्तो लाग्छ।
7: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
3: प्रधानमन्त्री बालेन्द्र शाहले छैटौं पटक सरकार विस्तार गर्दै मन्त्री परिषदलाई पूर्णता दिनुभएको छ। नयाँ नियुक्तिसँगै मन्त्री परिषदको वरियताक्रम पनि हेरफेर गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आज पनि संसदको दुवै बैठक अवरूद्ध गरेका छन्। संघीय संसदका दुवै बैठक अवरूद्ध गरेपछि विभिन्न नीति निर्माणको काम प्रभावित बनेको छ। नेकपा एमाले सातै प्रदेशबाट सुझाव संकलन गर्ने भएको छ। साढे दुई महिनामा नेपालमा बर्ड फ्लू संक्रमण 10 जिल्लासम्म फैलिएको छ। नेपाली कांग्रेसको विवाद चुलिँदै गएको छ। नेपालको अर्थतन्त्रको प्रमुख आधार बनेको रेमिटेन्स अर्थात विप्रेषण आप्रवाह चालू आर्थिक वर्षको पहिलो 10 महिनामा 41% भन्दा बढ़ीले बढ़ेको छ। र फिफा विश्वकप 2026 को उद्घाटन समारोहमा सहभागी हुन जान लागेका इन्फाका अध्यक्ष पंकज विक्रम नेमङ र महासचिव किरण राई कालो सूचीमा रहेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उहाँहरूलाई फर्काइएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भने म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
8: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
9: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
10: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
11: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक, औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
12: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
11: सम्पर्क श्री सेग्रोभेट सेन्टर विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत,
12: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872, सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
13: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
14: रेडियो भेरी एफएम 98.6 MHz
15: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजे को छ।
16: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
17: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
12: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
17: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
12: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
11: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
1: लकी पिराक फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपाल भित्र टिकट काउन्टरदेखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840-44-631।
5: रेडियो भेरी एफएम

0: पारस्परिक साथ सहयोग र दृढ़ विश्वास को तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो
1: खुशीको खबर
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
2: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड नेपालगंज बाँकी। सम्पर्क मोबाइल नम्बर 98455369484।
1: के तपाईँ एसईई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
1: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
2: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज सुर्खेत रोड नेपालगंज बाँकी। सम्पर्क नम्बर 081534017, 081536275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 98584519 र 98581715।
4: रेडियो भेरी एफएम

0: एसई र कक्षा बाह्रको परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्रामा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
0: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
1: प्रधान अध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-483-3309, 98-581-560 र 98-481-6499।

0: Extreme energy drink.
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-91960 र 97-678-84-566।

0: 6.9 inch AI powered camera, 3 years ago warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitcha barambar.
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक्स सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ. हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ. आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ. अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भए, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने. नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ. विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि. थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582 3999, 98584072 र 98448 6175. सिप सिकौं, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार.
2: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ.
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि. सम्पर्क मोबाइल नम्बर 97454339775 र 98145084031.
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला.
5: रेडियो भेरी FM.

0: यही जेठ 30 गते शनिबार को दिन
1: सुपर पोलिक्लिनिक एंड डायग्नोस्टिक सेंटर प्रणाली सुर्खेत में बिरिनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंज में कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झा द्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
2: विशेषज्ञ डाक्टर द्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0385219987, मोबाइल नम्बर 9858506696।
3: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
4: वन वन्य जन्तु, जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
3: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टी तेल जस्ता आगो जन्ने वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वनभोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौ। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौ र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
4: डिभिजन वन कार्यालय सुर्खेत।
5: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
5: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
6: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702। मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
8: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
7: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
8: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेट।
9: रेडियो भेरी एफएम

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ
3: ढाक्नु पर्छ। बीबीसीका अनवर्षन एथिराजन, स्थानीय बासिन्दाले उपयुक्त ढंगले हिजाब नलगाएको र पुरुष सदस्य बिना घर बाहिर निक्लिएको भन्दै हालै दर्जनौ महिलाहरू पक्राउ परेको जनाएका छन्। लेबनानका संचार माध्यमहरूले इजरायलले दक्षिणमा अवस्थित टायर शहरमा ताजा हवाई आक्रमण गरेको जनाएका छन्। इजरायली सेनाले सम्भावित आक्रमणको केही घण्टा अघि मात्रै मानिसहरूलाई उक्त क्षेत्र छाड्न भनेको थियो। त्यसपछि हजारौं मानिसहरू उत्तरतर्फ भागेका थिए। आईडीएफले इजरायली सीमा नजिकैको क्षेत्रमा हमला गरेको जस्तो देखिन्छ र उक्त क्षेत्रमा भीषण विस्फोटनको आवाज सुनिएको थियो। इरान र इजरायल बीच लड़ाई रोक्ने सहमति भएको 24 घण्टा नपुग्दै उक्त घटना भएको हो। चिनिया सेनासँग सम्बन्ध भएको आरोप लगाउँदै वाशिङटनले आफ्नो देशका प्रमुख प्रविधि फर्महरूलाई राष्ट्रिय सुरक्षा जोखिमको सूचीमा राखेपछि बेजिङले संयुक्त राज्य अमेरिकाले चिनिया कम्पनीमाथि दमन गरेको आरोप लगाएको छ। चिनिया विदेश मन्त्रालयका एकजना प्रवक्ताले अमेरिकालाई उक्त त्रुटिपूर्ण अभ्यास सच्याउन भनेका छन्। अमेरिकाले थपेका फर्महरूमा अग्रणी ई कमर्स कम्पनी अलिबाबा र विद्युतीय कार निर्माता बीवाईडी समेत छन्। उक्त सूची अमेरिकी संस्थाहरूलाई चिनिया फर्मसँग काम गर्दाका जोखिमबारे चेतावनी दिन तयार पारिएको हो, तर त्यसरी सूचीकृत हुनुले कुनै किसिमको प्रतिबन्ध भने जनाउँदैन। श्रीलंकाको अदालतले भ्रष्टाचारको आरोपमा तत्कालीन राष्ट्रपति महिन्द राजपक्षको सरकारका एकजना पूर्व कनिष्ठ मन्त्रीलाई 16 वर्षको जेल सजाय सुनाएको छ। साराना गुणवर्धनलाई सवारी र घर भाड़ामा लिँदा ठेकेदारहरूलाई बढ़ी रकम दिएर घुस लिएको सहित विभिन्न 4 अभियोगमा दोषी ठहर गरिएको हो। र इरानको फुटबल संघले विश्वकप फुटबलको समूह चरणका लागि आफ्नो टोलीलाई उपलब्ध गराइएको टिकट संयुक्त राज्य अमेरिकाले फिर्ता लिएको जनाएको छ। इरानी फुटबल संघले धेरै समर्थकहरूले समूह चरणमा हुने खेलहरू हेर्न अमेरिका जाने योजना बनाएको उल्लेख गरेको छ। इरानले छुट्याइएको टिकट रद्द गरिनु अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालनको भावना विपरीत भएको भन्दै त्यसले राजनीतिक हस्तक्षेप बारे प्रश्न खड़ा गरेको उल्लेख गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
4: साझापखमा पुनः स्वागत छ। गृहमन्त्रीका रूपमा पुनः नियुक्त भएका सुदन गुरूङले विक्रम सम्म 2058 साल जेठ 19 गते भएको राजदरबार हत्याकाण्डको अनुसन्धान अघि बढ़ाउने घोषणा गरेका छन्। आज पद तथा गोपनीयताको शपथ लिएर सिंहदरबार स्थित गृह मन्त्रालयमा पदबहाली गरेसँगै गुरूङले यस्तो निर्णय गरेका हुन्। प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्री परिषद विस्तार गर्दै गुरूङलाई गृह मन्त्रालय र महावीर पुनलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिएका हुन्। एक रिपोर्ट। नवनियुक्त गृहमन्त्री गुरूङले पदबहालीसँगै आफूले 4 निर्णय गरेको बताए। तीमध्ये दोस्रो निर्णयका रूपमा दरबार हत्याकाण्डको विषय उल्लेख गर्दै उनले यस अघिका प्रतिवेदनहरूको अध्ययनका साथमा थप छानबिन गर्ने बताएका हुन्।
5: विक्रम सम्बत 2058 जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढ़ाउने।
4: यस्तै उनले जेएनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दाहरू फिर्ता लिने विषयमा अध्ययन गर्ने निर्णय समेत गरेका छन्।
5: जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न, सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस सहितको प्रतिवेदन पेश गर्न विशेष कार्यदल गठन गर्ने।
4: त्यस्तै मन्त्री गुरूङले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अझै बलियो बनाउने दावी पनि गरे। साथै उनले छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगो लगाउने र हरेक फाइल खोलिने समेत बताए। बालेन नेतृत्वको सरकारमा यसअघि पनि गृहमन्त्री रहिसकेका गुरूङले सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि पदभार सम्हालेको 27 दिनमा राजीनामा दिएका थिए। आज बिहान बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्री परिषदले सुदन गुरूङ सम्बन्धी छानबिन समितिको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको जानकारी दिएका थिए। यद्यपि सरकारले अहिलेसम्म उक्त प्रतिवेदन सार्वजनिक गरेको छैन। विपक्षीहरूले सरकारले आफू अनुकूलको समिति बनाएर गुरूङलाई चोख्याउन खोजिएको आशंका प्रकट गर्दै आएका थिए। त्यस्तै विज्ञान प्रविधि मन्त्री पुनले पनि आजै पदबहाली गरेका छन्। त्यसक्रममा उनले आफूले पदमा छँदा विज्ञान प्रविधि र नवप्रवर्तनको जग बसाल्ने तर पूरै कार्यकाल पदमा नबस्ने बताए।
6: अब जे जति गर्न सकिन्छ सकेसम्म रात दिन काम गरेर पाँच वर्षको हो यो सरकार, पाँच वर्ष मैले रात दिन काम गरेर बढीमा तीन वर्ष बढीमा है मैले यहाँ घोषणा गरेँ हो यो मन्त्री भएर खाने होइन। त्यसपछि चाहिँ के हुन्छ भने नयाँ युवा भाइ बहिनीहरूलाई एउटा राम्रो एउटा जग बसालेर बलियो फाउन्डेसन बसालेर चाहिँ यो छोड्ने हो।
4: सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारमा शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका पुन म्याग्दीबाट स्वतन्त्र उम्मेद्वारका रूपमा निर्वाचित हुँदै पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गरेका हुन्। गुरूङ र पुनको नियुक्तिसँगै शाह नेतृत्वको मन्त्री परिषदको सदस्य संख्या 17 पुगेको छ। अब अर्को प्रसंग, संसदमा जारी गतिरोधबारे सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय छलफल गरेको भोलिपल्ट आज मुख्य विपक्षी दल नेपाली कांग्रेसले पनि अन्य विपक्षी पार्टीहरूसँग परामर्श गरेको छ। विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहले सीमा सम्बन्धी विषयमा दिएका अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने र उनले सदनमै उपस्थित भएर माफी माग्नुपर्ने माग गर्दै आएका छन्। विपक्षीहरूको यही अडानका कारण आज पनि संसद बैठक सञ्चालन हुन सकेन। यसै सन्दर्भमा हामीले मुख्य विपक्षी नेपाली कांग्रेसका सचेतक निष्कल राईलाई टेलिफोन सम्पर्क गरी शुरूमा विपक्षी दलहरूको छलफलबाट के निष्कर्ष निस्कियो भनेर सोधेका छौं।
7: अहिले अत्यन्त महत्वपूर्ण कुरा भनेको चाहिँ बजेट सम्बन्धीको छलफल गर्नु पनि पर्ने स्थिति छ। त्यही कारण यो डेटा खोल्नको लागि पनि हामीले पनि अब कसरी जाने भन्ने कुरामा अगाडि बढेको छौँ। त्यो भन्दै गर्दाखेरि हाम्रो तपाईँको पहिलो प्राथमिकता जुन प्रधानमन्त्रीज्यू आएर रोस्टममा आफ्नो अभिव्यक्तिमाथि जुन थियो त्यसलाई तपाईँको पछाडि लिनुपर्ने कुरा चाहिँ हामीले यथावतै कायम राखेको छौँ र सरकारसँगको संवादलाई चाहिँ कायम राखेर अगाडि बढ्ने भन्ने कुराको निर्णय गर्यौं।
4: त्यो भनेको सदन चल्न दिएर पनि बहस जारी राख्ने विकल्पतर्फ अब तपाईँहरू प्रवेश गर्नु भएको हो मोटामोटी?
7: होइन, त्यस्तो पनि नबुझौँ, त्यसरी पनि नबुझौँ। हाम्रो तपाईँको कायमै छ, भोलिसम्म पनि हामी संवादमै रहन्छौँ, सत्तापक्ष सरकारसँग पनि संवादमै रहन्छौँ र भोलिसम्मको स्थिति सदन चल्नुभन्दा अगाडिसम्मको स्थिति कस्तो रहन्छ कस्तो बन्छ भन्ने कुराले निर्धारण गर्ने हो।
4: अब कतिपय सांसदहरूले मतदाताका कुरा राख्नबाट हामी वञ्चित भयौं भनेर कुरा उठाउन थालिसक्नुभयो, कहिलेसम्म तपाईँहरू अडिग भइराख्नुहुन्छ त?
7: होइन, यो कुरो यस्तो छ, मतदाताको कुरा आम नागरिकको कुरा त्यो महत्वपूर्ण कुरा छ, त्यो हामीले पनि सम्झेका छौँ। तर त्योभन्दा अगाडि यो राष्ट्रियताको कुरा रह्यो, यो गम्भीर कुरामा प्रधानमन्त्रीज्यू सम्माननीय सदनमा आएर उहाँले राख्नु भएको कुरा सर्वोपम सम्पन्न मुलुक हाम्रो जस्तो मुलुकको विपक्षमा छ, त्यसले गर्दाखेरि हाम्रो तपाईँको यो आन्दोलनको स्वरूप त कायमै रहन्छ।
4: अब यहाँ सत्तापक्ष ले हिजो छलफलका क्रममा पनि परराष्ट्र मन्त्रीले त्यस विषयमा कुरा राख्ने नभए सत्तारूढ़ दलकै सभापतिले पनि कुरा राख्ने भन्ने कुरा पनि आयो र परराष्ट्र मन्त्रीले एक हदसम्म विभिन्न फोरमहरू मार्फत त्यसलाई प्रष्ट पार्ने कोशिश गर्नुभएको पनि देखियो। तपाईँहरूले पनि भित्रको केही बाटो देखिराख्नु भएको होला नि त, तपाईँहरूले केही सुझाउनु हुँदैन?
7: होइन, एउटा कुरा चाहिँ के हो भनेर भन्नुहुन्छ भने प्रधानमन्त्रीज्यूले आएर बोल्नु भएको गल्ती उहाँले आफूले बोल्नु भएको छ, त्यसले गर्दाखेरि त्यसमा तपाईँ ढाकचोक गर्न परराष्ट्र मन्त्रीज्यू आएर भन्ने कुरो हो त्यो पनि त्यति राम्रो उचित होइन। परराष्ट्र मन्त्री मात्र होइन, अरू कसै सरकारका मान्छेले प्रधानमन्त्रीज्यूको स्टेटमेन्टलाई तपाईँको त्यहाँनिर आएर भनिदिनु भए हुन्छ, तर त्यो स्टेटमेन्ट तपाईँको कस्तो कस्तो स्टेटमेन्ट हुन्छ भन्ने कुरा प्रधानमन्त्रीज्यूले बोलिसके पछाडि फेरि परराष्ट्र मन्त्री मन्त्रालय निकालेको विज्ञप्ति जस्तो त्यो चाहिँ क्रस होल्डिङ अकुपेसन मात्र हो भन्ने जस्तो हो भने चाहिँ त्यस्तो त त्यो कुरा होइन, त्यसले त झन् विषयान्तर गर्छ, त्यही कुराहरूले पनि हामीलाई सशंकित बनाएको हो।
4: तपाईँहरूले ठ्याक्कै खोज्नु भएको के त राईजी, प्रधानमन्त्रीले आफ्नो कुरा राख्नुपर्छ आशय व्यक्त गर्नुपर्छ भन्ने मात्रै हो कि रेकर्डबाटै हटाउने माफी माग्ने आदि इत्यादि सबै गर्नुपर्छ भन्ने अडान
7: तपाईँले? आफ्नो अभिव्यक्तिप्रति उहाँले आत्मआलोचना गर्नुपर्छ, समयमा तपाईँको त्यो गलत थियो भनेर भन्नुपर्छ, रेकर्डबाट पनि तिहरू कुरा हटिनुपर्छ, किनभने सम्माननीय प्रधानमन्त्रीले बोल्नु भएको कुरा भनेको त्यो भोलिको दिनमा पनि तपाईँको नजिकको रूपमा बस्छ, त्यसले त्यो एकदमै गम्भीर विषय छ, त्यो गम्भीर विषयलाई हामीले त उठान गरेको त छौँ।
4: अब सत्तापक्षको छलफलमा पनि तपाईँहरूले भाग लिनुभयो, विपक्षी सहयात्रीहरूसँग पनि आज संवाद गर्नुभयो, भोलिको लागि सदनको बैठक आह्वान गरिएको छ तर अहिलेसम्म कुरा मिलिसकेको छैन, अब यो छलफल कसले कसरी अगाडि बढाउँछ र तपाईँहरू टुङ्गोमा पुग्नुहुन्छ?
7: पल अगाडि बढ्छ. अब यो यसको इनिसिएसन लिनुपर्ने खासमा सत्ता पक्षले हो, सरकारले हो, तर हामीले पनि तपाईँको यसको इनिसिएसन लिइरहेछौँ. यो डेडलाइन सधैँ भइराख्नु हुँदैन भन्ने कुरामा हामी पनि गम्भीर छौँ. त्यस्तै गर्दाखेरि अहिले चाहिँ भोलिसम्मको लागि तपाईँको हामी संवाद त खुल्लाइराखिरहेको छौँ नि त. हामी सम्पर्कमै पनि छौँ, सत्ता पक्षसँग पनि सम्पर्कमा छौँ, प्रतिपक्ष दलहरूसँग पनि संवादमा छौँ. संवाद सहकार्य रूपमा परिणत हुन्छ भन्ने म चाहिँ आशा गर्छु.
4: उनी थिए नेपाली कांग्रेसका सचेतक निष्कल राई. तपाईँ नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ. हामी पौने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौ. अब एउटा प्रसंग संक्षेपमा. जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध दायर सहकारी ठगी सम्बन्धी मामिलाबाट संगठित अपराधको अभियोग हटाउन अनुमति दिएको छ. महान्यायाधिवक्ताको निर्णय अनुसार सरकारी वकिलहरूले आरोप पत्र संशोधनका लागि निवेदन दिएका थिए. न्यायाधीश मोहन सुवेदीको इजलासले आज उक्त संशोधन स्वीकृत गरेको श्रेष्ठदार प्रभाकर कुमार मल्लिकले बीबीसीलाई जानकारी दिए. उनका अनुसार लामिछाने विरूद्धको सहकारी ठगीको अभियोग भने यथावत रहनेछ. यसअघि कास्की जिल्ला अदालतले पनि लामिछाने विरूद्ध लगाइएका सम्पत्ति शुद्धिकरण र संगठित अपराध सम्बन्धी अभियोग हटाउन अनुमति दिएको थियो. यद्यपि लामिछाने विरूद्ध संगठित अपराध सम्बन्धी मुद्दा काठमाडौँ र रूपन्देही जिल्लामा अझै कायम छ. सम्पत्ति शुद्धिकरणको मुद्दा भने कास्की जिल्ला अदालतमा मात्रै दर्ता गरिएको थियो. हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं. बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्. मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ. अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग. पश्चिम अफगानिस्तानमा तालिबान फौजहरूले कट्टर धार्मिक पहिरन सम्बन्धी नियम उल्लंघन गरेको आरोपमा महिलाहरू पक्राउ गरिएको विरोधमा भएका प्रदर्शनमाथि गोली चलाएको खबर आएका छन्. हैरातमा कम्तीमा 2 जनाको ज्यान गएको बताइएको छ. बीबीसीका विश्व मामिला संवाददाता अनवर्षन एथिराजनको रिपोर्ट. फणीन्द्र दाहालबाट.
3: सन् 2021 सत्ता नियन्त्रणमा लिए यता इस्लामिक कानूनको कठोर व्याख्या गर्दै तालिबानहरूले महिला लक्षित कैयौं प्रतिबन्धहरू घोषणा गरेका थिए, जसमा पहिरन सम्बन्धी नियमहरू पनि समावेश थियो. त्यसमा महिलाहरूले घर बाहिर निस्कदा पूर्ण रूपमा अनुहार ढाक्नुपर्ने जनाइएको थियो. हेरातका बासिन्दाले तालिबानका नैतिकता सम्बन्धी प्रहरीले महिलाहरूलाई शरीर ढाक्ने गरी बुर्का नलगाएको आरोपमा पक्राउ गरेको जनाएका छन्. तालिबानले सञ्चालन गरेको संचार मन्त्रालयले हेरातमा केही पनि अस्वाभाविक नभएको भन्दै पोशाक सम्बन्धी आचरण ईश्वरीय आदेश भएको जनाएको छ. सरकारी दमनसँगै हेरातमा घरबाट बाहिर जाने महिलाहरूको संख्या उल्लेख्य रूपमा घटेको कैयौं बासिन्दाहरूले बताएका छन्. एकजना महिलाले अवस्था सहन गर्न नसकिने प्रकृतिको रहेको जनाएकी छन्. अफगानिस्तान स्थित राष्ट्रसंघीय मिशनले यसअघि पोशाक सम्बन्धी नियम उल्लंघन गरेकोमा महिलाहरू पक्राउ गरिएको प्रति चिन्ता व्यक्त गर्दै त्यसले मानव अधिकार सम्बन्धी गहिरो प्रश्नहरू उठाएको बताएको थियो.
4: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ. भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ. त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.

0: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजे को छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: सूचना विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
0: सूचना
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
6: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
3: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
6: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
6: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लोपट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
4: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
3: वैदेशिक रोजगारमा जानेले घरमा छोड्नुपर्ने कागजातहरू, राहदानी र नागरिकताको प्रतिलिपि, वैदेशिक रोजगार विभागबाट लिएको श्रम स्वीकृतिको प्रतिलिपि, निरोगिताको प्रमाणपत्रको प्रतिलिपि, अभिमुखीकरण तालिम लिएको प्रमाणपत्रको प्रतिलिपि, म्यान पावर संस्थालाई तिरेको रकमको भरपाई, रोजगारदातासँग गरेको करार सम्झौता प्रतिलिपि, बीमा गराएको कागजातको प्रतिलिपि, कल्याणकारी कोष रकम जम्मा गरेको प्रमाणपत्रको प्रतिलिपि, विदेशमा काम गर्ने कम्पनीको नाम, ठेगाना, सम्पर्क
7: सम्पर्क नम्बर र कम्पनीको विवरण। वैदेशिक रोजगारमा रहँदा कठिनाई उत्पन्न भए यस्ता कागजातहरू महत्वपूर्ण हुन्छ।
6: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर, सुर्खेत।
8: रेडियो भेरी एफएम

0: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
1: सूचना
2: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलबासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
2: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथ रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
1: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-599 र मोबाइल नम्बर 98-84-39-117। बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीबारी गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
0: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर छ लक्ष्मी चलचित्र लाइन सुर्खेत,
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
0: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
5: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
5: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
6: रेडियो भेरी एफएम।

0: सूचना
1: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
1: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
3: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
3: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारु र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
6: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
5: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
6: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थियो अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
7: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाग दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
8: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
9: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489376
10: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
0: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रङ्गको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
8: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454333975 र 98145484031
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
11: रेडियो भेरी एफएम

0: भर्ना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-688-84-566।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स रेडियम फिलेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
3: रेडियो भेरी FM।

0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाऊ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेत।

0: Extreme energy drink.
1: के तपाईँ SEE पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
1: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
2: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
3: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ, अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
4: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफा गर्नुहुन्छ।
5: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
4: यो सोलर बलियो र भरपर्द छ।
6: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानु भएको।
7: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
8: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
9: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
1: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
10: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
10: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।
11: रेडियो भेरी एफएम 98.6 2.7 मेगाहर्ज।
12: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ
13: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी
14: हवस् त आजका लागि रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जको सम्पूर्ण कार्यक्रम यही सकिन्छ भोलि बिहान 5 बजे विविध सूचनामूलक समाचारमूलक अनि मनोरञ्जनात्मक कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौ त्यतिन्जेलसम्मको लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै बिदा हुन्छौ शुभरात्री

नमस्कार। रेडियो भेरी एफएम 98.7 मेगाहर्ज को प्रसारण में तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजे सम्म सुन्न सक्नुहुन्छ। ताजा ताजा खबर, मनोरंजन अनि सूचना को लागि सुन्दै गर्नुस् रेडियो भेरी एफएम।

0: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।
1: सुदामा नाम गरेको ब्राह्मणले आएर बसे। कृष्ण भगवान प्रभु परमात्माले सुदामा नाम गरेको ब्राह्मणलाई ल्याएर राखिसकेपछि बडा गम्भीर बाडीमा ल्याएर राखे, लौ मेरो बेजु भनेर जब महारानी रुक्मिणी अब त्यहाँ देखिनु प्रान्तको लागि पाउमा सेवा गरे। महारानीले समर पंख डोलाएर बसेछन्, गोडा धोएर बसिरहेछन् कृष्ण भगवान। त्यसपछिबाट कुराकानी हुन थाल्यो। बिजु आराम हुनुहुन्छ? आरामै छु प्रभु। 64 दिनसम्म कला विद्या पढेको, खाएको, खेलेको, बसेको सम्झना छ नि? छ। पानी आएको, दाउरो खोज्दा गएको नि, किन्न हो नि, त्यही यही छाकले त यस्तो विधि भएको। अनि तपाईँ हामी सँगै बसेको। अर्को कुरा, आज तपाईँ पाल्नुहुने रहेछ र मिजो, हजुरको आवागमनले मैले भोजन खाएको छैन, मैले खाजा तपाईँको कोसेली खानी हो भन्न लाग्नुभयो। अनुहार देखेर त मितिनेहरू त्यसरी हाँसिया छन्। अब खाजा पोगो त्यहाँभित्रको कनिका र भुस देखाउने हो नि कि बसिक पनि होला? खोकिला राखिएर जब उनले टपक्क कसिएर बस्दै थिए। अनि भगवान् परमात्माले एक दिन आज्ञा गर्नुभयो, होइन तपाईँ हामीसँगै बसेको, खेलेको, खाएको, कतैबाट तपाईँलाई जब यस किसिमबाट सम्मान, गुरुका घरमा जाँदा, मितका घरमा जाँदा रितुहात जानु हुँदैन राजाका दरबारमा भन्ने सुन्या होइन? हो, हुन त भएर के गर्ने, नभएपछि कि मर्नु हुँदो रहेछ। कहीँबाट पनि पाउनु मोही गए झर्दै झर्दैन है। अनि भगवान्लाई शङ्का लाग्यो, तपाईँको दाहिनेपट्टि खोकिलामा अबिरो खटिरो केही पनि थिएन त्यो बेलामा, अहिले हालिकन उच्च देखिया चाहिँ के हो भन्दा बल्ल बल्ल कालो टालो प्रभुले खट्दै खोस्नुभयो। हेर्दाखेरिमा चार मुठी कनिका रहेछ, भुस्रो कनिका मिसिएको, एक फाँगो खाइदिनु भएको थियो, आधा ध्वारा बत्ती गयो, अर्को फाँगो खान लाग्नु भएको थियो। रुक्मिणीले च्याप्प याद सम्हाउनु भयो, मेरो परमात्मा हुँदैन, किनभने गिरी राखी दाना हातमा राखेको धर्म सबै दान दिनु हुँदैन भने हुनाले ल ठिकै छ भनेर त्यही राख्नुभयो। सर्वस्व दान दिएको बाहुनलाई थाहा छैन, भगवान परमात्मा कोसेली देखाउँदै भन्नुहुन्छ, देखाउ कि बाहुनको छोरी श्री कृष्ण मितैको कोसेली।

लव यसरी भगवान कृष्णले बडा रमाइलो सासँग कार्यक्रमको सम्पन्न गराए बक्सु लौ त मिजु आउनु भो जाति भो बस्नुहोस् लाने ल्याउने कुरै छैन लौ त मिजु भन् म त जान्छु प्रभु भने सुदामाले घरका भोकै होलान् आफूले मात्रै खाएर नहुने परमात्मा भने तै पनि केही दिन्छन् कि भएर हस् त आउँदै गरोस् माया नमार्नुहोस् मेरो पनि यो सदृश्यमा बयान गरी साध्य छैन भन्न लाग्नुभयो ढक्का आवाज आउँछ तै पनि फर्केर हेर्छन् भगवान कृष्णको आवाज तै पनि जब आवाज घण्टी फर्केर हेरे तै पनि बोलाउने हो कि यही प्रकारले बडा चिन्ताले व्याकुल भई सुधामा नाम गरेको ब्राह्मण रुँदै रुँदै घर जानुभयो अब मर्न जाउँ कि घर जाउँ बुढीसँग त्यत्रो इज्जत मानेर आएको छु अब हान्छे त्यो भातिला कम्मरमा र त्यसै कारणले लौ मेरो महाराज यदि भइसकेपछि कृष्ण भगवान परमात्मा परमेश्वरले ऐश्वर्य प्रदान गरी बक्सिएको थियो घरमा पुगे झिलिमिली संसार मेरो महाराज धन्य हो नारायण अब मेरो घर होइन र तपाईँ फर्कन लागो अहिले त बुढी माउ त श्रीमान मेरो हजुर हाम्रो सानोको बुवा यता आइसियोस् भन्ने गाइस बोलाउन भएपछि त कि हाम्रो उहाँ यता आइसियोस् हजुर नभइकन गाँस रुच्दैन तर भएपछि सबैबाट सम्मान प्राप्ति नहुँदाखेरिमा ज्यानी जोगाउन खातिर बौड कठिन अनि सुदामा नाम गरेको ब्राह्मणलाई ऐश्वर्य दान प्रदान लिनुभयो र भन्दै हो ईश्वर पत्रम पशुम फलम तोयम एमी भक्त प्रिया क्षति फल फूल कन्दमूल जल जस्तो हुन्छ त्यो श्रद्धाले दिएको चिज उत्तम हुँदो रहेछ महाराज संसारमा सबैभन्दा ठूलो दान रेम भीम श्रीम नियम डरले भयले अहिलेलाई परलाई दान दिनुपर्ने नीतिगत शास्त्रोक्त विधान भयो प्रान्त आज मैले दान पाएँ धन्य हो मेरो ईश्वर भनिकन प्रभुको प्रार्थना गरी 100 वर्ष सुख भोग गरेर अनि सुदामा नाम गरेको ब्राह्मण मुक्ति हुनुभयो अब हामीले दान दिँदाखेरिको कुरा आफूले जे खाइन्छ त्यो दिन अपराध हुँदैन आफू खिर खाइन्छ पाइस भगवानलाई भुस र कनिका मिसिया चिउरा दिएर त प्रसन्न हुँदैन आफू त्यही खाइन्छ भने त्यो दिन केही अप्ठ्यारो हुँदैन जे छ त्यही चढाउने पत्रम पशुम फलम तोयम एमी भक्त प्रिया क्षति फल फूल कन्दमूल जल जस्तो हुन्छ श्रद्धा साथ दिने संसारमा सबभन्दा गर्नुपर्ने शरीरका कामहरू हातले दान पाउले तीर्थ मनले ध्यान अनि कानले श्रवण पाउ भन्यो तीर्थ गर्न हातले गर्नु दान पाउ भन्यो तीर्थ गर्न हातले गर्नु दान कानले सुन्नु हरि कथा मनले

0: यसरी दानको विषयमा महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो, लौ त सरकार अब तपाईँ के सुन्न चाहनुहुन्छ भनेर महाराज परीक्षितलाई सुखदेव बडा प्रेम साथ आज्ञा गर्दै हुनुहुन्छ भन्ने समनको कथा
1: देवाय गो ब्राह्मणताय जगधीताय कृष्णाय गोविन्दाय नमो नमः सूर्यताम देव देवश नारायण जगतपते स्तुदीय नाम दानेन कथी सभा कथा सर्वे स्मृतार शाब्दान भवन्तु श्रीमद भागवत महापुराण को दशम स्कंद उत्तरार्ध 82 अध्याय को बीच कति कथा को वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षित लाई सुखदेव स्वामी ने बताउनु भयो। कृष्णचन्द्र परमात्माले सुधामा नाम को ब्राह्मणलाई पत्रम पुष्पम फलम त्वयम एमी भक्त्या प्रिय क्षति फल फूल कन्न मूल जल इत्यादि सारा अर्पण गराएर मनोरथ पूर्ण गराएर भगवानले आफ्नो इच्छा सिद्धि गराउनु भएको छ। अब बाँकी अंश तपाईँ के सुन्न चाहिँ भनिकन राजा परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गर्दाखेरि अब कुरूक्षेत्रमा सूर्य ग्रहण लाग्न आँट्यो। कुरूक्षेत्रको सूर्य ग्रहण साह्रै पवित्र पावन सन्दर्भ। अब कुन कुन बेलामा काशीको जब चन्द्र ग्रहण कुरूक्षेत्रको सूर्य ग्रहण सूर्य ग्रहण स्नान गर्न गएमा पुण्य हुन्छ भनेर सम्पूर्ण जनरोयले सूर्य ग्रहण स्नान गर्नका लागि झ्याली पेटियो। कहाँ जानलाई भन्दाखेरिमा हरे भारत वर्ष पुण्य भूमि कुरूक्षेत्र धाम भारत वर्ष पुण्य भूमि कुरूक्षेत्र धाम आत्मशान्ति गर्नु पर्यो लौन नौन।

आत्मशान्तिको लागि कुरुक्षेत्रको पवित्र पावन जलको स्नानको निमित्त निस्किएका छन् महाराज परीक्षित गोकुलबाट त्यही मथुराबाट त्यही द्वारावती धामबाट पंजाबबाट महाराष्ट्र मुम्बईबाट हस्तिनापुरबाट दिल्लीबाट सारा सम्पूर्ण ठाउँबाट कुरुक्षेत्रमा अहिले स्नान गर्न भनेर गएका छन्। भगवान कृष्ण पनि त्यही सवारी भएको थियो। कृष्ण भगवान धेरै समयपछि गोपालहरूसँग भेट माता पिताजीसँगको प्रभुको भेटघाट धेरै पछि भेटघाट भएपछि सारै प्रगाढ माया मोह रह्यो। भगवान आज्ञा गर्नुहुन्छ, लौ मेरो महाराज मेरो बुबा मुमा तपाईँहरूसँग बसेको खेलेको खाएको हिँडेको डुलेको यो अविस्मरणीय क्षणलाई मैले बिर्सेको छैन। मेरो भगवान आज हजुरका प्रतिमा मेरो श्रद्धा सद्भाव भयो। लो आज मैले दर्शन भेट पाएँ भनेर माता पिताजीलाई परमात्माले दर्शन भेट दिनुभयो। मेरो राजन माछाले चन्द्रमालाई चिन्न नसके झैं छौंजल चिन्न सक्ने पुरै थिएन। अब टाढा भयो अब बिर्सिएर गयो तर आज प्रभुसँगको भेटघाट हुनुको धन्य नारायण कृष्ण मुरारी हामी माथि क्षमा राख्नुहोस्। सुन्दर मुहारको दर्शनै नपाइकन मर्छौं कि भन्ने डर लागेको। आज कृष्णसँग बडो गम्भीर रूपमा मैले दर्शन भेट पाएँ। माता पिता बहुत प्रसन्न हुनुभयो। अहिले परमात्माको सवारी भयो। अत्यन्त रमाइलो साथसँग नाचे गाए कीर्तन गरे भजन गरे र गोपाल गोपिनीसँगको भेट। अब तपाई त शहरवासी हुनुभयो मेरो भगवान देख्न भेट्न बहुत गाह्रो मेरो परमात्मा कृष्ण अहिले दर्शन पायौं हाम्रो इच्छा सिद्धि भयो भनेर विन्ती गर्नुभयो। अनि सम्पूर्ण गोपिनीको पासमा भगवान कृष्णले राजमण्डपमा बसेर अत्यन्त प्यारसँग जब गाना और कीर्तन मनन भजन इत्यादि सारा भयो र गोपिनीको र कृष्णको अन्तिम चरणको कुरुक्षेत्रको गाना हरे कल कल यमुनाको पानी कल कल कुरुक्षेत्र।

0: सुखदेव ले बताओ नो भयो। आने भगवान परमात्मा श्री हरि जगत का नारायण अहिले कुरुक्षेत्र को प्रांगण में सारा गोपाल गोपिनी सब को भेटघाट माता पिताजी लाई दर्शन भेट अनि त्यसको बाद भगवान कृष्ण परमात्मा अहिले सवारी प्रशस्त राजाहरूसँग को भेट दर्शन का लागि माता पिताले कृष्ण भगवान को दर्शन पाएको मा अपार हर्ष विभोर अनि नन्द यशोदालाई उत्तम गति को प्रधान र भगवान कृष्ण अहिले राजा महाराजाहरूसँग कुराकानी मा व्यस्त भई बस्छन् छ। त्यही बेलामा रानीहरू चाहिँ द्रौपदी रानी र कृष्ण भगवान का 16108 रानी को वैवाहिक संबंधित बारे में चर्चा परिचर्चा होने लगे भन्ने संबंध को कथा है। सद्य
1: बाण को
0: सुन्न भो महाराज परीक्षित। अब यो श्रीमद भागवत महापुराण को अहिले दशम स्कंद में अब तिम्रो विवाह कसरी भएको भनेर रानी द्रौपदी सोद्धा तपाई को विवाह कसरी यो कुरा आज्ञा होस् भनेर सोधे। रुक्मिणी रानी भन्नुहुन्छ मलाई दिएको चाहिँ शिशुपाललाई तर मैले मन नपराएको र अनि त्यसपछिबाट मैले चाहेको व्यक्तिलाई तुरन्त ल्याइदिनका निमित्त आग्रह गर्दा भगवान प्रभु परमात्मा परमेश्वर जगतका मालिकले मलाई जब ब्राह्मणका हातबाट आएको चिठीले बुझेर मलाई लगी भोग्छु उनी प्रभुको जब 10 छोरा एउटी छोरी पाइदिएको छु सधैँ प्रभु मेरै पासमा विराजमान हुनुहुन्छ। जेठी रानीले बताउनु भयो माइली जामवती भन्नुहुन्छ मलाई पनि भालुको जब छोरी हुँ हुन त श्रीमन्तक मणिका अभियोगमा मेरो पतिदेव कृष्णले मलाई लैजानुभयो 10 छोरा र एउटा छोरी पाएको 10 छोराका साथमा म सधैँ बस्न पाएको मेरो प्रभु सधैँ मैसँग उतै बन्द बस्त। अनि त्यहाँदेखि सत्यभामा पनि त्यही बताउनुहुन्छ 16108 साराले आफ्नो परिचय दिनुभयो तिम्रो विवाह कसरी भयो द्रौपदी भन्दा मलाई पनि भगवान परमात्मा परमेश्वर लक्ष्य वेदन अर्जुनले गरेर लिएर गएको बाटोमा पुगिसकेपछि मेरो महाराज मैले एउटा कुरा पाएँ भनेर आमाले भन्दा आमालाई

पालो सकियो। अब बाहिर जुत्ता हुँदाखेरिमा अर्काले पालो उछिन्न नमिल्ने, तर एक फेर जुत्ता कुकुरले बोकेर गइदिएर कुन उपद्र पार्यो, जात्रा भएन त्यो त बरिया जुदेन। र त्यसै कारणले लो मेरो महाराज यस्तो पर्यो र पाँचै भाइ पतिको एकवटा छोरा पाएको, पाँचवटा पतिबाट पाञ्चाल भन्ने पुत्र पाएको रानीले बताउनु भयो र त्यसै बेलामा कृष्ण भगवान प्रभुका सारा रानीको र जब तिनको सम्वाद भइसकेपछि यति रमाइलो युक्त कुरुक्षेत्रको सूर्य ग्रहणमा सबले विन्ती गरे भगवान कृष्णलाई। वृद्ध अवस्था भए पनि प्रभु नाची बग्छ्यो, नाचन कृष्ण ढल्केर गोपीको मनैमा, नाचन कृष्ण ढल्केर।

0: रुंचन गोपी समझेर ओ वृंदावन मा,
1: अरे रुंचन गोपी समझेर वृंदावन मा।
0: महाराज परीक्षित यसरी बड़ा रमाइलोसँग नाच गान कीर्तन मनन भजन सारा सम्पूर्ण भयो र कृष्ण भगवान अहिले सम्पूर्ण कार्य सुसम्पन्न गरिबक्सी बड़ा आनन्दको पक्षबाट अहिले प्रभुको सवारी भएको छ। लौ त महाराज परीक्षित, अब तपाई के सुन्न चाहिबक्सुन्छ भनिकर महाराज परीक्षितलाई सुखदेव स्वामीले जब कुरुक्षेत्रको सूर्य ग्रहण सम्पन्न गरिबक्स्यो, माता पिता विदाई हुनुभयो अनि भगवानको सम्मान गारदले प्रभुको प्रार्थना पनि गर्यो। लौ त राजन परीक्षित, अब बाँकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भनेर सोद्धा। लौ त मेरो ईश्वर, यदि म माथि हजुरको दयाभाव हुन्छ भनेदेखि अब वसुदेवले नारद ऋषिसँग मेरो छोरा मैले चिन्न सकिनँ भन्दा हेर्नुहोस् महाराज शास्त्रमा के बताएको छ भनेदेखि, यस आत्मबुद्धि कुण पेत्र धातुके सोधी कलत्रा दिशि भौम इज्जति ए तीर्थ बुद्धि सलिलेन गर्षित जनेषु पिकेषु सैवको खरा। जसले अज्ञानमय कोषमा परेर काम गर्यो भने नरक समानको पशु हुन्छ, गदा समानको भनेको छ। त्यस कारणले तपाईँ ज्ञानवान बन्नुहोस्। तपाईँको छोरा कृष्ण भनेको स्वयं नारायण वासुदेव हो महाराज, न पत्याएदेखि मरेका गुरूबाबुका छोरा गुरु दक्षिणामा ल्याएर तिर्नु भएको छ। त्यस्तो बहादुरको तपाईँ छोरा माने पिताजी हुनुहुन्छ, अनि तपाईँ के चिन्ता मान्नुहुन्छ भनेर आज्ञा गरेपछि, अहो मेरो छोरा त बड़ा ठूलो पुरूषार्थ रहेछन् भनेर छोराका सम्मानका निमित्त बड़ा प्रेमपूर्वक राजा जब वसुदेव र उहाँकी महारानी देवकी कृष्णसँग आफ्ना मरेका छवटा छोरा कंसले मारेका पुत्र ल्याइदिन आग्रह गर्दै हुनुहुन्छ भन्ने सम्मानको कथा यस अध्यायबाट।
1: जय बोलो श्रीमान् भारतमा प्राणको।

0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्य वस्तु नलगाऊ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौं। त्यसको प्रयोग पश्चात

0: राम्रोसँग निभाएर मात्र फालौं, वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौं, गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेत।
2: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
3: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
4: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक्स सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी, हेल्थ असिस्टेन्ट, एचए का कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भए, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582390, 98584072 र 98448161175। सिप सिकौं, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: गुरु भानुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
5: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 523-702।
1: शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण, उपचार, पुनस्थापना।
5: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अंगहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अंगको आवश्यकता भएकाहरू।
5: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।
7: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
8: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
7: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
8: त्यति पनि रा नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
9: तपाईलाई पनि ग्यास्ट्रिक, गानगोला, युरिक एसिड, हाखुटाको बात रोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पारिस, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
10: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486-36175 र 98484-5076।
1: खुशीको खबर।
0: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
0: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455936984।
6: सूचना।
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 98586054655।
6: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
6: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेशल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
6: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
0: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498840।
6: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
1: सूचना।
5: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलबासद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागु पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
5: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथ रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
1: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली विरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 98-4839-117
0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको